4404 किलोहर्ट्ज अनि एफएम कञ्चनजङ्घा 103 मेगाहर्ट्जमा हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। यसका साथै श्रोताहरूले हामीलाई न्यूज अन एआईआर मोबाइल एप मार्फत पनि सुनिरहनु भएको छ। विक्रम सम्वत 2083 साल असार महिनाको 12 गते, तदनुसार अंग्रेजी वर्ष 2026 जून 26 तारीक आज शुक्रबार। श्रोता, हाम्रो स्टुडियोको घड़ी अनुसार समय यस बेला बिहानीको 6:35 हुन लागिरहेको छ। आकाशवाणी गान्तोकका सम्पूर्ण रेडियो प्रेमी श्रोतागणलाई यस बिहानीको प्रसारण सेवामा हार्दिक स्वागत तथा न्यानो अभिवादन जनाउँदै आजको हाम्रो प्रथम अधिवेशनको शुभारम्भ गर्न लागिरहेका छौं मंगल ध्वनिबाट।

एउटा असल व्यक्ति हरेक जीवहरूको मित्र हुन्छ, महात्मा गान्धी। आदरणीय श्रोतागण, अब प्रस्तुत गर्न लागिरहेका छौं कार्यक्रम भक्ति प्रभात।

0: आज मुहर्रम बलिदानको एक पवित्र पर्व। यस उपलक्ष्यमा आज हामी लिएर आइरहेछौं एक चिन्तन, मुहर्रम कुर्बानीको पर्व। यसलाई लिएर यहाँ हुनुहुन्छ सबना खातुन।
1: बिस्मिल्लाहिर रहमानिर रहीम। कत्ले हुसैन असल में मर गए यजीद है, इस्लाम जिंदा होता है हर करबला के बाद। यो मुहर्रम को महीना हो, इस्लाम धर्म को साल को पहिलो महीना को नाम हो। यही महीना में 10 दिन सम्म करबला को मैदान में घमासान धर्मयुद्ध भएको थियो। यस्तो भयानक धर्मयुद्ध आजसम्म भएको छैन। यही महीना को 9 र 10 तारीख का दिन ती महान व्यक्तिहरूले खुदा को नाम में आफूलाई बलि चढ़ाउनु भयो। सबै भन्दा महत्वपूर्ण व्यक्ति हुनुहुन्छ हजरत इमाम हुसैन रजी अल्लाह ताला। हजरत इमाम हुसैन हजरत मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम का नाती हुनुहुन्छ। इस्लाम धर्म को चौथो अध्यक्ष हजरत अली का कान्छा छोरा हुनुहुन्छ। वहाँको सिद्धान्त, वहाँको दया, धर्म, शुद्ध भक्ति देखेर त्यहाँका सारा मुसलमान साथै अन्य जातिका मानिसहरूले पनि वहाँको आदर गर्थे। वहाँले धर्मको लागि आफूलाई बलि चढाई इस्लाम धर्म अमर गराउनु भयो। यो लडाई करबलाको मैदानमा भएको थियो। करबला इराक देशमा छ। यो लडाई इराकको करबलामा 1400 वर्ष पहिला भएको थियो। अत्याचार हटाउन, अधर्मको अन्त गर्नको लागि यो लडाई लडिएको थियो। काखको छोरा अली असगर, 18 वर्षको छोरा अली अकबर, आफ्नी धर्म पत्नी, 19 जना वहाँको आफन्त साथै 72 जना साथीहरू लिएर वहाँ धर्म युद्धको मैदानमा जानुभयो। यी सबै व्यक्तिहरू धर्मको नाममा एक एक गरी शहीद हुन गए। आफ्नी पत्नी छोरा छोरी लिएर युद्ध गर्न गएको कुनै इतिहासमा देख्न पाइँदैन।
2: ولا تقولوا لمن يقتل في سبيل الله اموات بل احياء ولكن لا تشعرون।
1: अर्थात जुन व्यक्तिले खुदाको बाटोमा आफ्नो ज्यान दिन्छन् उनीहरू अमर छन्, उनीहरूलाई मुर्दा नमान। मानिसहरूले नमाज पढ्छन्, रोजा राख्छन्, हज अर्थात तीर्थयात्रा सबै गर्छन्, तर इमाम हुसैन रजी अल्लाह तालाले मरूभूमिमा नमाज पनि पढ्नुभयो, रोजा पनि राख्नुभयो, अनि भूखो प्यासै लड्दा लड्दै खुदाको लागि आफ्नो घिस्रो पनि कटाउनुभयो। यो लडाई यजिदसँग भएको थिए। यजिद दमिश्कको खलिफा अर्थात प्रेसिडेन्ट थिए। यजिदको पिताको नाम अमीर माविया थियो। अमीर माविया अति नै धर्मी मानिस हुनुहुन्थ्यो, तर छोरा यजिद चाहिँ अधर्मी र साह्रै दुष्ट व्यवहारको व्यक्ति थियो। त्यहाँको सारा मानिसहरू यजिदको दुष्ट व्यवहार र अत्याचारदेखि दुखी भएर सबैले हजरत इमाम हुसैन रजी अल्लाह ताला कहाँ पत्रद्वारा आफ्नो दुःख लेखी पठाउनुभयो। तब हजरत इमाम हुसैन रजी अल्लाह ताला इराकतर्फ जान तयार हुनुभयो। यस समय उहाँले मक्कामा बसोबासो गर्नुभएको थियो। उहाँका साथीहरूले उहाँलाई इराक जानुदेखि रोके, तर उहाँले साथीहरूको कुरा मान्नु भएन र साथीहरूले भने यदि जानै हुन्छ भने आफ्नो बाल बच्चालाई यही छोरी जानुहोस्। उहाँले भन्नुभयो, म त्यहाँ कुनै लडाई गर्ने विचारमा गएको होइन, यसर्थ म मेरो बाल बच्चालाई पनि लिएर जानेछु। 8 जुलाई 7 हिजरी मुताबिक 680 ईस्वीमा उहाँ इराकतर्फ जानुभयो। दिनाङ 2 मुहर्रम सन 61 हिजरी मुताबिक सितम्बर 680 ईस्वीमा हजरत इमाम हुसैन रजी अल्लाह तालाका काफिला करबलाको मैदानमा आइपुग्यो। यसै बीचमा गवर्नर इब्ने जियादसँग धेरै वार्तालाप पनि भयो, तर जियादले इमाम साहबको कुनै कुरा मानेनन् पनि अनि उहाँलाई

0: फरकिना पनि दिएनन्। यसै गर्दा गर्दा मोहरमको 10 तारीखका दिन दोस्रो गवर्नर इब्ने सादले 15,000 फौज लिएर इमाम हुसेन साथै उहाँका साथीहरूलाई घेरा हाल्यो। युद्ध शुरू हुनुभन्दा पहिला इमाम हुसेन रजियाला तालाले एउटा सानो भाषण दिनुभयो। उहाँले भन्नुभयो, मेरो कुरा सुन, तिमीहरूलाई सम्झाउन मेरो कर्तव्य हो। म यहाँ किन आए? धर्म प्रचार गर्नु आएको हुँ या लड़ाई गर्न आएको हुँ? मसँग न्याय गर्यो भने अल्लाह र उहाँको रसूल खुशी हुनेछन्। तिमीहरू मलाई बुझ्ने प्रयास गर र मलाई हेर। म तिमीहरूको नबी हजरत मोहम्मद सल्लल्लाहु अलैहि वसल्लमका नाति हुँ, हजरत अलीका छोरा साथै हजरत फातिमाको हृदयको टुक्रा हुँ। तिमीहरू मसँग किन अन्याय गर्छौ? यदि तिमीहरूलाई मेरो कुरामा विश्वास लाग्दैन भने मलाई यहाँबाट जान देऊ। म यहाँ कसैको घर उजाड्न आएको होइन। यसरी 10 तारीखको बिहान युद्ध आरम्भ भयो। एक एक जना गर्दै सबै साथीहरू शहीद हुँदै गए। यजिदले सारा नदी, पोखरी, सारा पानी भएको ठाउँमा पहरा लगाइदिए। पानी पाउने आशा थिएन। भूखो प्यासो भए पनि लड्दै गए, लड्दै गए। जब उहाँका सारा साथीहरू बलि चढ्दै गए, तब उहाँका 18 वर्षीय छोरा हजरत अली अकबर आएर पितासँग लड़ाईमा जाने आज्ञा मागे। पिताको आज्ञा पाएपछि युद्ध भूमिमा गई बडो हिम्मतसित युद्ध गर्नुभयो। एक्लै भए पनि 500 भन्दा ज्यादा शत्रुहरूलाई आफ्नो तलवारको शिकार बनाउनुभयो। इब्ने सादको सेनाहरू अचम्म मानिरहेको थियो, सोचिरहेको थियो कि को हामीसँग युद्ध गरिरहेको छ, किनभने हजरत अली अकबरको अनुहार हजरत मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम जस्तो देखिन्थ्यो। आखिरमा उहाँ पनि शहीद हुनुभयो। 3 दिनको भूखो प्यासो हजरत इमाम साहब आफ्नो प्यारो पुत्रको मृत शरीरलाई बोकेर तम्बुतर्फ लाग्नुभयो। आमा छोराको लासलाई अंगालो हाली भक्कानो फुट्ने गरी रुनुभयो र भन्नुभयो, वारी गए न कब्र में अम्माको गार के, जंगल बसा दिया मेरे बस्ती उजार के। आऊ किधर को ए अली अकबर, जवाब दो बेटा, जवाब दो दिलबर, जवाब दो। पाया था मुद्दतों से जिसे, खाक छान के हमने है खोया लाल व जंगल में आन के। अन्तमा हजरत इमाम हुसैन रजी अल्लाह ताला मैदानमा उत्रिनुभयो। यस्तो दृश्य न आकाशले देखेको थियो, न पातालले, न कुनै दिशाले देखेको थियो। हजरत इमाम हुसैन रजी अल्लाह तालाको आक्रमणको अघि कुनै योद्धा सफल हुन पाउँदैनथे। तर विधिको विधान अनौठो थियो। सायद खुदालाई त्यस्तै इच्छा थियो। लड्दा लड्दै जोहरको नमाजको समय भयो। हजरत इमाम हुसैन रजी अल्लाह तालाले नमाजको तयारी गर्नुभयो। साथै उहाँको घोडा पनि ताकतहीन भइसकेको थियो। तब त्यही बेला चारै दिशाबाट तीरको वर्षा हुन लाग्यो। सारा शरीर रगतै रगत भइसकेको थियो। एउटा काँड आएर उहाँको निधारमा लाग्यो, दोस्रो काँड घिच्रोमा लाग्यो। घिच्रोको काँडलाई निकाल्ने प्रयास गर्नुहुँदा जर्रा बिन सारिकले तलवारले निकै प्रहार गर्नुभयो। सनान बिन नक्फी नामक व्यक्तिले नेजीको प्रहार गर्यो। तपै घोडाबाट भूमिमा झर्नुभयो। उहाँको शरीरमा 33 घाउ निजीको, 24 घाउ तलवारको र कारको घाउ अनगन्ती थियो। सनान बिन नक्फी भन्ने व्यक्तिले खुली बिन यजिदलाई इमाम साहबको घिच्रो छिनाइदिने आदेश दियो, तर त्यो व्यक्ति अघि बढेन। तर सनान घोडाबाट उत्री हजरत इमाम हुसैन रजी अल्लाह तालाको घिच्रो शरीरदेखि अलग गरिदिए। इन्ना लिल्लाहे व इन्ना इलैहि राजिउन, उहाँको शहादत अर्थात बलि 10 मोहरम 61 हिजरी मुताबिक 10 अक्टूबर 680 ईस्वी जोहरको नमाज पश्चात भयो। जब उहाँ 56 वर्ष 5 महिना 5 दिनको हुनुहुँदा उहाँ स्वर्गवास हुनुभयो। जिसने हक करबला में अदा कर दिया, अपने नाना का वादा वफा कर दिया, घर का घर सब सपुर्दे खुदा कर दिया, कर लिया नोस जिसने शहादत का जाम, उस हुसैन इब्न हैदर पर लाखो सलाम, उस हुसैन इब्न हैदर पर लाखो सलाम।
1: इन्ना लिल्लाहि व इन्ना इलैहि राजिउन। असत्य

0: भक्ति प्रभात अन्तर्गत आजका प्रस्तुतिहरू थिए प्रथम एक चिन्तन मोहरम कुर्बानीको पर्व यसलाई प्रस्तुत गर्नुभयो सबना खातुनले अनि यसमा स्तोत्र पाठ गर्दै हुनुहुन्थ्यो अब्दुल माजिद अन्सारीज्यूले त्यसपछि श्रोताहरूले सुन्नुभयो गुलाम फरिद मकबुल साबरी कव्वाल र साथीहरूको समूह आवाजमा कवाली असत्यलाई पर सारेर नै सत्यको जीत हुँदछ सत्य र पवित्रताको अमर गीत हुँदछ।
1: आदरणीय श्रोतागण अब सुन्नुहुनेछ आकाशवाणीको दिल्ली केन्द्रबाट सम्प्रसार गरी क्रमैले संस्कृत अनि हिन्दीमा समाचार कृपया केही क्षण प्रतीक्षा गर्नुहोला।

दीदी आजादी हमें बिना खड़क बिना ढाल साबरमती के संतु ने कर दिया कमाल। साबरमती का संत अरु कोई नभई राष्ट्रपिता महात्मा गांधी हुन्। राष्ट्रपिता महात्मा गांधी को अहिंसात्मक जीवन दृष्टि र व्यवहार प्रति समर्पित उपयुक्त कवितांशले भारतवासीलाई मात्र नभई सारा जगतलाई अहिंसा को मूल्य र महत्वलाई सशक्त ढंगले दर्शाउँदछ। महात्मा गांधी अहिंसा का परपूजक थे, सिद्धान्तमा पनि अमलमा पनि। उनले आजीवन अहिंसालाई सर्वोच्च धर्म मानेर हिंसा प्रेमी मानव र राष्ट्रहरूलाई अहिंसाको पाठ पढाइरहे यद्यावती पढाइरहेछन्। बहुगुण सम्पन्न गान्धीका अनेकौं बहुमूल्य गुणहरू मध्ये अहिंसा सर्वोत्तम मानिएको छ। विशेष हिंसाले थिलथिलिएको यो जगतमा वर्तमान गान्धीको अहिंसात्मक मार्गको महत्व र अपरिहार्यता झन बढेर गएको छ। उनका अहिंसात्मक शिक्षा ग्रहण गरेर विश्वमा शान्तिको बाली लाउनेहरूको संख्या दिनौ दिन बढ़िरहेको छ। उनको दर्शनलाई आज गान्धीवादको रूपमा आत्मसात गरेर अहिंसाको पथलम्बन गर्नेहरू भारतमा मात्र नभई विश्वभर देखिँदैछ। यसैले उनी 21 औं शताब्दीमा पनि आफ्नो त्यागपूर्ण सत्यनिष्ठ र अहिंसात्मक सिद्धान्त र व्यवहारका कारण अनुकरणीय र आदर्शका जीवन्त उदाहरण हुन्। महात्मा गान्धी बाल्यकालदेखि नै सत्यवादी थिए, असल गुण र व्यवहारले युक्त थिए। यद्यपि अहिंसात्मक सोच भावको जगेरा उनमा बिहेपछि मात्र भएको सत्य तथ्य उनकै आत्मविवरणद्वारा थाहा लाग्दछ। अहिंसाको पहिलो पाठ सम्बन्धी जान्नलाई उहाँकै शब्दहरू अघि सार्न उचित ठहर्दछ। उहाँ भन्नुहुन्छ, मैले अहिंसाको पहिलो पाठ आफ्नो पत्नीबाट पढे। जब मैले उसलाई आफ्नो इच्छा लाद्ने कोसिस गरे, एकातिर मेरो इच्छाको दृढ प्रतिरोध अनि अर्कोतिर मेरो मूर्खतालाई चुपचाप सहने उनको पीड़ालाई देखेर अन्तत मलाई आफै प्रति लज्जाबोध भयो अनि म यस खाले मूर्खताबाट मुक्त हुन सके। के म उसमाथि शासन गर्नलाई जन्मेको हुँ र भन्ने अन्तरात्माको प्रश्नले म पिरोलिए। यसपछि उपति मेरो दृष्टिकोण बदलियो र उनी नै मेरो अहिंसाकी पहिलो शिक्षिका बनिन्। अहिंसाको अर्थ हो प्राणी नमार्ने, मारकाट नगर्ने अनि अरूलाई पीर नपार्ने काम। सात्विक प्रकृतिको हिंसा मारकाट गर्ने स्वभाव नभएकोलाई यसै गरी अहिंसक भनिन्छ। दुराशयपूर्ण विचार पनि अहिंसात्मक विचारको विरोधी हो भन्ने ठहरमा

0: महात्मा गान्धीको छ। उहाँको जोड सदैव विनम्रता, सद्भाव, सहयोगिता, प्रेम र भातृत्वकै हालिमुहालिमै रह्यो। उहाँले कहिले हिंसाद्वारा मानव हृदय परिवर्तन गर्न सकिन्छ भन्ने कुरालाई मान्यता दिनुभएन। त्यसै गरी पराधीनताको साङ्लो चुडाल्न हिंसाको मार्ग अप्नाउनेहरूलाई समग्र स्वाधीनता कालभरि साथ र समर्थन दिनुभएन। आफ्नो सिद्धान्त प्रति दृढ रही कहिले नअस्ताउने घाम कहिलाउने ब्रिटिस साम्राज्यलाई अस्ताउन बाध्य गर्नुभयो। गान्धीजीले मानव मात्र नभई अरू प्राणीहरूलाई पनि हिंसाको शिकार बनाउन अमानवीय हो भन्ने सोच राख्दथे। यस कुरोको पुष्टि बिहारको चम्पारणमा घटेको घटनाले गर्दछ। एक दिन गान्धी चम्पारणमा रहँदा जुलुस गइरहेको देख्छन्। के को जुलुस रहेछ भनी पत्तो लगाउँदा बाख्राको बलि चढाउन मानिसहरू तत्परित रहेको थाहा पाउँछन्। गान्धीजीले भेला भएका मानिसहरूलाई सोध्छन्, यो बाख्रालाई तपाईँहरूले यहाँ किन ल्याउनु भयो? मानिसहरू भन्छन्, देवीलाई भोक चढाउन। फेरि गान्धीले सोध्छन्, देवीलाई बाख्राको बलि किन चढाइन्छ? जवाबमा देवीलाई प्रसन्न पार्न भन्ने सुनेपछि बाख्रा भन्दा मनुष्य श्रेष्ठ होइन भन्ने प्रश्न तिर्स्याउँदै सबैबाट हो भन्ने स्वीकृति पाएपछि गान्धीजी भन्नुहुन्छ, त्यसो भए मानिसको भोग चढाउँदा देवी झन खुसी हुनुपर्ने हो। यहाँ कोही छ जो देवीलाई प्रसन्न गर्न आफूलाई बलि दिन तयार छ? सबै अकमक्क परेको देखेपछि उहाँ अझ भन्नुहुन्छ, देवीको प्रसन्नताको नाममा निर्दोष प्राणीको बलि चढाउनु अधर्म हो, अज्ञानता हो। गान्धीका यस्ता विचार सुनेपछि सबै अवाग बन्दै त्यसो भए धर्म के हो भन्ने प्रश्न गान्धीजी समक्ष गर्छन्। धर्मबारे उहाँले यस्तो प्रकारको उत्तर दिनुहुन्छ, साँचो बोल्नुहोस्, समस्त प्राणीसित प्रेम गर्नुहोस्, सबै जीवहरूलाई आफू जस्तै सम्झिनुहोस्, यो बाख्रालाई छोड दिनुहोस्, यसको मुक्तिले आज देवी खुशी हुनेछिन्। यो भन्दा अघि देवी कहिले यस्तो खुशी भएकी होलिन्? यो प्रेमिलो बानी सुनेर ती मानिसहरूमा जादुमय असर पर्यो। मानिसहरूले त्यो बाख्रालाई तत्काल छोड दिए। अब अहिंसा सम्बन्धी महात्मा गान्धीकै विचारलाई यहाँ उद्धृत गर्न उचित हुनेछ। उहाँ भन्नुहुन्छ, अहिंसाले त्यस्ताकका 40 करोड आबादीको शक्तिशाली राष्ट्रलाई स्वतन्त्रता दिलाएको छ। भारतकै प्रेरणाले बर्मा र श्रीलंकामा स्वतन्त्रता व्यवस्थाको स्थापना भयो। यसै गरी अहिंसा आधारित राज्य व्यवस्थाबारे आफ्नो अवधारणामा यस्तो राज्यमा शत्रुको संख्या शून्य हुन्छ, विभेद विरोधी भावको बोलबाला हुन्छ, चौतर्फी भाइचारा र सौहार्दको परिवेश छाउँछ। अहिंसाको महत्व प्रकाश पार्ने क्रममा गान्धी भन्नुहुन्छ, जुन ऋषि र सन्तहरूले हिंसाको माझ अहिंसाको खोज गरे उनीहरू न्यूटन भन्दा पनि धेर प्रतिभाशाली थिए, उनीहरू वेलिङटन भन्दा पनि ठूला योद्धाहरू थिए। उनीहरूसित शस्त्रको ज्ञान भएर पनि त्यसको व्यर्थता वा ध्वंसात्मक पक्षलाई चिने अनि अशान्त संसारलाई बताए कि उसको मुक्ति हिंसामा नभएर अहिंसामा छ। अहिंसाको प्रयोजन सम्बन्धी उहाँको मन्तव्य यस्तो थियो, अहिंसाको धर्म केवल ऋषिमुनि र सन्तहरूको लागि मात्र होइन, यो साधारण मानिसहरूको लागि पनि हो। अहिंसा त्यसै प्रकारको मानवीय नियम हो जो हिंसा जनावरहरूको नियम हो। जनावरहरूको आत्मा सुसुप्त अवस्थामा हुँदछ अनि यसले केवल शारीरिक शक्तिहरूको नियमलाई मात्र जान्दछ। त्यही मानवीय गरिमाले एक उच्चतम नियम आत्मिक शक्तिले पालन गरोस् भन्ने अपेक्षा गर्दछ। यसै गरी अहिंसालाई व्यवहारमा उतार्ने प्रसंगमा उहाँ भन्नुहुन्छ, अहिंसात्मक मार्गको पहिलो कदम अन्तर्गत हामीले आफ्नो दैनिक जीवनमा परस्पर सच्चाई, विनम्रता, सहिष्णुता र प्रेममय दयाशीलताको वर्ताव गर्न सकौं। अंग्रेजीमा एउटा भनाइ छ, अनेस्टी इज बेस्ट पोलिसी। नीतिहरू त बदलिन सक्छ र बदलिरहन्छ, तर अहिंसाको मूल्य अपरिवर्तनीय छ। अहिंसाको पालना त्यसबेला गर्न अझ बढी आवश्यक छ जति बेला तिम्रो वरिपरि हिंसाले टाउको उठाइरहेको हुन्छ। अहिंसात्मक धर्मका प्रवर्तक गौतम बुद्धको अहिंसा परमो धर्म भन्ने वाणीलाई व्यवहारमा उतार्ने सम्राट अशोकपछि यिनै महात्मा गान्धी हुन् जसले हिंसाको दुष्प्रभावलाई विश्व सामु दर्शाउँदै अहिंसाको मार्गमा हिँडी विश्वलाई शान्तिको स्थापनार्थ गोलबद्ध गर्ने कालजयी शिक्षा दिनुभयो। आज विश्वभर हिंस्रक घटनाहरू दिनोदिन बढ़िरहेको छ। हिंस्रक भावहरूले उकेरा पाएर चौतर्फ भद्रगोलको स्थिति भइरहेको छ। यस्तो विकट परिस्थिति बीच महात्मा गान्धीका शिक्षाहरूको द्रुत प्रचार प्रसार गरिन आवश्यक देखिएको छ। यो गान्धीकै देशबाट हुन सर्वोचित छ, प्रयोजनीय छ। अन्त्यमा उहाँकै अहिंसात्मक महावाणीलाई अघि सार्दै यो गान्धी कथा टुङ्ग्याइरहेछु। अहिंसा कायरताको आड होइन, वीरताको सर्वोच्च गुण हो।
1: राजा

0: घर घरमा गएर इनुमेरेशन फर्म वितरण अनि संकलन गर्नेछन्।
1: सबै मतदातालाई आफ्नो फोटो सहित फारम राम्ररी भरेर समयमा नै बुझाउने अनुरोध छ।
0: 1 जुलाई 2026 सम्म 18 वर्ष पुग्ने योग्य मतदाताहरूले पनि फर्म 6 बुझाउन सक्नेछन्।
1: फारम ईसीआईएनईटी एप अथवा भोटर पोर्टल मार्फत अनलाइन पनि बुझाउन सकिन्छ।
0: राज्य चुनाव आयोग सिक्किम सरकारद्वारा जनहितमा जारी।
2: आदरणीय श्रोतागण, अब केही क्षण सुनौ यो राम भजन कलाकार रविन्द्र जैन अनि साथीहरूको समूह आवाजमा।

हामी आकाशवाणी गान्तोक केन्द्रको बिहानी प्रसारण सेवाबाट बोलिरहेका छौं। समय बेला हाम्रो स्टुडियोको घडी अनुसार 7:25 हुन लागिरहेको छ र अब श्रोताहरूले सुन्नुहुनेछ आकाशवाणीको खरसाङ केन्द्रबाट सम्प्रसार गरी नेपालीमा समाचार।

0: यो आकाशवाणी हो, समाचार सबिना गिरीबाट सुन्नुहोस्। प्रथममा प्रमुख समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले हिज संयुक्त राष्ट्र संघका महासचिवका विशेष सल्लाहकार नेदरल्याण्डसकी महारानी म्याक्सिमासँग भेटवार्ता गर्नुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले भोलिदेखि 29 जूनसम्म सेसेल्सको राजकीय भ्रमण गर्नुहुनेछ। वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयलले भन्नुभयो, भारत र ब्रिटेन बीच भएको मुक्त व्यापार सम्झौता हालसम्म भारतद्वारा गरिएको सबैभन्दा व्यापक सम्झौताहरूमध्येमा एक हो। गृहमन्त्री अमित शाहको अध्यक्षतामा आज नयाँ दिल्लीमा नार्को कोअर्डिनेशन सेन्टरको 10 शीर्ष स्तरीय बैठक हुँदैछ। अनि आईसीसी महिला T20 विश्वकप क्रिकेटमा भारतले बंगलादेशलाई 5 विकेटले पराजित गरेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले हिज नयाँ दिल्लीमा संयुक्त राष्ट्र संघका महासचिवका विशेष सल्लाहकार नेदरल्याण्डसकी महारानी म्याक्सिमासँग भेटवार्ता गर्नुभयो। एक सोशियल मीडिया पोस्टमा श्री मोदीले बैठकमा उहाँले भारतको डिजिटल सार्वजनिक पूर्वाधारले कसरी जीवनयापनलाई सजिलो बनाइरहेको छ र वित्तीय सेवाहरूलाई अझ सुलभ र किफायती बनाएर ठूलो मात्रामा मानिसहरूलाई सशक्त बनाइरहेको भन्ने बारेमा छलफल गरिएको बताउनुभएको छ। प्रधानमन्त्री मोदीले विश्वभरिका साझेदार देशहरूसँग आफ्नो अनुभव बाँड्न भारत प्रतिबद्ध रहेको बताउनुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी जून 27 अर्थात भोलिदेखि 29 सेसेल्सको राजकीय भ्रमण गर्नुहुनेछ। भ्रमणका क्रममा उहाँ सेसेल्सको राष्ट्रिय दिवसको स्वर्ण महोत्सवमा प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुनेछ। प्रधानमन्त्रीको सेसेल्सको यो दोस्रो भ्रमण हो। यसअघि उहाँले 2015 सेसेल्सको भ्रमण गर्नुभएको थियो र विदेश मन्त्रालयका अनुसार उक्त समारोहमा भारतीय रक्षा बलको एक दल र भारतीय नौसेनाका दुई जहाज पनि सहभागी हुनेछ। प्रधानमन्त्रीले सेसेल्सको राष्ट्रिय सभालाई पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ। भ्रमणका क्रममा प्रधानमन्त्री मोदीले सेसेल्सका राष्ट्रपति डाक्टर प्याट्रिक हार्मेनीसँग द्विपक्षीय वार्ता गर्नुहुनेछ। दुई नेताले आपसी सहयोगका विविध क्षेत्रलाई समीक्षा गर्नुका साथै क्षेत्रीय र अन्तर्राष्ट्रिय मुद्दाहरूमा पनि विचार आदान प्रदान गर्ने कार्यक्रम रहेको विदेश मन्त्रालयले जनाएको छ। प्रधानमन्त्रीले सेसेल्सको राष्ट्रिय सभालाई सम्बोधन गर्नुहुनेछ र भारतीय प्रवासी सदस्यहरूसँग अन्तर्क्रिया गर्नुहुनेछ। वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयलले भन्नुभयो, भारत र ब्रिटेन बीच भएको मुक्त व्यापार सम्झौता हालसम्म भारतद्वारा गरेको सबैभन्दा व्यापक सम्झौताहरूमध्येमा एक हो। लन्डनमा इण्डिया ग्लोबल फोरमको यूके इण्डिया वीक कार्यक्रममा उहाँले भन्नुभयो, यस सम्झौताले दुवै देश बीच लगभग 48 अरब पाउण्डको वार्षिक व्यापारलाई अझ प्रोत्साहन मिल्नेछ।
1: The United Kingdom Free Trade Agreement has...
2: भारत ब्रिटेन मुक्त व्यापार समझौता हमारे उद्योगों को नई दिशा दे रहा है। दोनों देशों के उद्योग वैश्विक मूल्य श्रृंखलाओं में साथ काम करेंगे। ये समझौता दोनों अर्थव्यवस्थाओं को मजबूती प्रदान करेगा। भारत और ब्रिटेन मिलकर वैश्विक स्तर पर नई संभावनाएं पैदा करेंगे।
1: And together becoming a force multiplier.
0: केन्द्रीय संस्कृति मन्त्री गजेन्द्र सिंह शेखावत हिज नयाँ दिल्लीमा आपतकालको 50 वर्ष पूरा भएको उत्सवको समापन समारोहमा सहभागी हुनुभयो। यो कार्यक्रम सन् 1975 घोषित संकटकालको दमनकारी अवधिको सम्झना गर्न र लोकतान्त्रिक मूल्यहरूलाई सुदृढ गर्न गतिविधिहरूको श्रृंखलाको परिणति थियो। यस अवसरमा श्री शेखावतले स्वतन्त्रता संग्रामसँग सम्बन्धित स्थानीय र ऐतिहासिक घटनाहरूको डिजिटल अभिलेख प्रस्तुत गर्ने लोकतान्त्रिक अमर रहे र डिजिटल जिल्ला भण्डार प्रदर्शनीको अवलोकन गर्नुभयो। श्री शेखावतले भन्नुभयो, यो कार्यक्रम स्वतन्त्रता संग्रामका गुमनाम नायकहरूलाई श्रद्धाञ्जली दिन, संवैधानिक लोकतन्त्रलाई सुदृढ पार्न र भारतको सांस्कृतिक विरासतलाई हर्षित रूपमा स्मरण गर्न समर्पित थियो। केन्द्रीय गृहमन्त्री अमित शाहको अध्यक्षतामा आज नयाँ दिल्लीमा नार्को कोअर्डिनेशन सेन्टरको 10 शीर्ष स्तरीय बैठक हुँदैछ। मादक पदार्थ नियन्त्रण ब्यूरो एनसीबीले आयोजना गरेको बैठकमा केन्द्रीय मन्त्रालय, राज्य सरकार र देशमा लागू औषध ओसार पसारसँग सम्बन्धित कानून प्रबन्धन एजेन्सीहरूका प्रतिनिधिहरूले देशमा लागू औषध तस्करी र दुरूपयोग विरूद्ध लड्ने प्रयासहरूलाई सुदृढ पार्ने उपायहरूबारे छलफल गर्ने गृह मन्त्रालयले जनाएको छ। ले मादक पदार्थ नियन्त्रण सम्बन्धी 2026-2029 को भिजन डकुमेन्ट जारी गर्नुहुनेछ, जुन सरकारवालाहरूसँग व्यापक परामर्शपछि तयार गरिएको छ। दस्तावेजले लागू औषधको माग र आपूर्ति घटाउने र पुनर्स्थापनामा केन्द्रित समन्वित उपायहरू मार्फत लागू औषध खतरासँग लड्न भविष्यको योजना प्रदान गर्नेछ। यसले सिन्थेटिक ड्रग्स र डार्कनेटको नेतृत्वमा तस्करीको उदयमान चुनौतीहरूलाई सम्बोधन गर्ने र नीतिका साथै जागरूकता उपचार र पुनर्वास सेवाहरूलाई बढ़ावा दिनेछ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोशल मीडिया ह्याण्डल एक्समा @AIRNewsGaoxing अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। उत्तर प्रदेश सरकारले श्रीराम जन्मभूमि तीर्थ क्षेत्र दानमा कथित अनियमितताको सम्बन्धमा 8 नामजद अभियुक्त र अन्य अज्ञात व्यक्तिहरू विरूद्ध पहिलो एफआईआर दर्ता गरेको छ। मुख्यमन्त्री योगी आदित्यनाथको निर्देशनमा गठित विदेश अनुसन्धान टोली एसआईटीको सिफारिशपछि एफआईआर दर्ता गरेको हो। ट्रस्टका सदस्य कृष्णमोहन लिखित शिकायतमा आधारमा श्रीराम जन्मभूमि पुलिस स्टेशनमा मुद्दा दर्ता गरेको छ। यस प्राथमिकतामा अविनाश शुक्ला, अनुकल्प मिश्रा, लवकुश मिश्रा, मनीष कुमार यादव, करुणेश पाण्डे, रमाशंकर मिश्रा, सुभाष श्रीवास्तव र रामशंकर यादव उर्फ टिन्नु सहित अन्य अज्ञात अभियुक्तहरूको नाम दर्ता भएका छन्। अभियुक्तहरूलाई भारतीय न्यायिक संहिताको विभिन्न धाराहरू र भ्रष्टाचार निवारण ऐनको सम्बन्धित धाराहरू अन्तर्गत मुद्दा दायर गरिएको छ। अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमआरले ईरान संघर्षको आर्थिक प्रभाव र ऊर्जाको बढ़दो मूल्य हुँदाहुँदै पनि भारत विश्वव्यापी आर्थिक वृद्धिको प्रमुख चालक रहेको बताएको छ। आईएमएफकी संचार निर्देशक जुली कोजाखले भारतको अर्थतन्त्र बलियो घरेलु मांगका कारण लचिलो रहेको बताउनुभयो। आईएमएफले वित्त वर्ष 2026-27 भारतको आर्थिक वृद्धि दर 6.5% कायम रहेको छ। आसुरा ए मुहर्रम आज देशका विभिन्न भागमा पूर्ण श्रद्धाको साथ मनाइन्दैछ। यो दिन पैगम्बर मोहम्मदका नाति हजरत इमाम हुसैन र उनका साथीहरूको शहादतको सम्झना गरिन्छ, जसले कर्बलामा सत्य, न्याय र धार्मिकताको रक्षाका लागि आफ्नो जीवन बलिदान दिए। समारोहमा ताजिया जुलुस निकालिनेछ। कर्बलाका शहीदहरूको सर्वोच्च बलिदानको सम्झनामा मजलिस र धार्मिक सभाहरू पनि आयोजना गरिएको छ। समारोहमा सुरक्षाको व्यापक व्यवस्था मिलाइएको छ। भेनेजुएलाका नेशनल एसेम्बलीका अध्यक्ष जर्ज रोड्रिगेजले दुई शक्तिशाली भूकम्पमा परि मृत्यु हुनेहरूको संख्या 188 पुगेको र 1520 जना घाइते भएको बताएका छन्, जबकि 200 जना अझै पनि भग्नावशेषमा फँसेका छन्। राजधानी काराकासमा दुई शक्तिशाली भूकम्पमा लगभग 2927 परिवार विस्थापित भएका रोड्रिगेजले बताउनु भएको छ। राजधानीको तटीय क्षेत्र लागू आयरामा सबैभन्दा बढ़ी क्षति भएको छ। यसैबीच भेनेजुएलाका कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले संकटकाल घोषणा गर्नुभयो। सुश्री रोड्रिगेजले राष्ट्रलाई सम्बोधन गर्दै अर्को आदेश नभएसम्म कक्षाहरू र गैर आवश्यक गतिविधिहरू स्थगित गर्ने घोषणा गर्नुभयो। राष्ट्रपति रोड्रिगेजले यस कठिन समयमा भारत र भेनेजुएला बीचको बलियो सम्बन्धलाई प्रतिबिम्बित गर्दै भारतको एकजुटता र सहयोगको प्रस्तावका लागि कृतज्ञता व्यक्त गर्नुभयो। आईसीसी महिला T20 विश्वकप क्रिकेटमा भारतले बंगलादेशलाई 5 विकेटले पराजित गरेको छ। यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको बंगलादेशले निर्धारित 20 ओभरमा 8 विकेट गुमाएर 136 रन बनाएको थियो। बॉलिङतर्फ भारतका लागि राधा यादवले 3 तथा चरणीले 2 विकेट लिए। जवाफी ब्याटिङमा उत्रिएको भारतले 16 ओभर 5 बलमा 5 विकेट गुमाएर लक्ष्य भेट्टायो। शेफाली वर्माले 53 रनको उत्कृष्ट इनिङ खेलिन्। फिफा विश्वकप फुटबलमा आइवोरी कोस्टले कुराकाउलाई 2-0 पराजित गर्दै पहिलो पटक नकआउट चरणमा स्थान बनाएको छ। अर्को खेलमा इक्वेडरले जर्मनीलाई 2-1 पराजित गरेको छ र यसअघि मेन्टेरेमा भएको खेलमा दक्षिण अफ्रिकालाई 1-0 पराजित गर्दै दक्षिण अफ्रिका पहिलो पटक नकआउट चरणमा पुगेको छ। अब अन्तमा प्रमुख समाचार पुनः एकचोटि। प्रधानमन्त्री नरेन्द्र मोदीले हिज संयुक्त राष्ट्र संघका महासचिवका विशेष सल्लाहकार नेदरल्याण्डसकी महारानी म्याक्सिमासँग भेटवार्ता गर्नुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले भोलिदेखि 29 जूनसम्म सेसल्सको राजकीय भ्रमण गर्नुहुनेछ। वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयलले भन्नुभयो, भारत र ब्रिटेन बीच भएको मुक्त व्यापार सम्झौता हालसम्म भारतद्वारा गरिएको सबैभन्दा व्यापक सम्झौताहरूमध्ये एक हो। अनि आईसीसी महिला टी20 विश्वकप क्रिकेटमा भारतले बंगलादेशलाई 5 विकेटले पराजित गरेको छ। आकाशवाणीबाट समाचार पूरा भयो। अहिले 9 बजे समाचारको अर्को श्रृंखला लिएर पुनः उपस्थित हुनेछौ। सुन्दै गर्नुहोला आकाशवाणी।
3: यो आकाशवाणी गान्तोक केन्द्रको बिहानी प्रसारण सेवा हो र अब प्रस्तुत छ ज्ञानवर्धक साथै मनोरञ्जनात्मक कार्यक्रम प्रणाम सिक्किम।

0: नमस्कार श्रोता, प्रणाम सिक्किम कार्यक्रम लिएर फेरि आज हामी उपस्थित भएका छौं। श्रोता, आज पर्यो 26 तारीक जून, र 26 तारीक जूनको कार्यक्रमको थालनी गर्न चाहन्छौ। समय खेर नफालेर कुरा गरौं विगतको दिनमा आजको दिन भारतमा घटेका केही घटनाहरूबारे। 1992 आजको दिन इण्डो बंगलादेश सम्झौता अनुसार 3 बिघा जमीन बंगलादेशलाई लीजमा दिइएको थियो। 1995 आजको दिन मध्यप्रदेश राज्यलाई भारतको टाइगर स्टेटको रूपमा घोषित गरिएको थियो। 2004 आजको दिन प्रसिद्ध हिन्दी फिल्म निर्माता यश जौहरको निधन भएको थियो।
1: 1982 एयर इण्डियाको पहिलो बोइङ गौरीशंकर मुम्बईमा दुर्घटनाग्रस्त भएको थियो।
0: उसै गरी 2013 आजको दिन उत्तराखण्डमा भएको हेलिकप्टर दुर्घटनामा परेर 20 जनाको असामयिक मृत्यु भएको थियो। त्यही थियो भारतको प्रसंगमा आजको दिन घटेका केही घटनाहरूबारे छोटो जानकारी। अब कुरा गरौं जन्मको।
1: 1888 बाल गन्धर्वको जन्म भएको थियो। उनी मराठी रंगमंचको महान नायक र प्रसिद्ध गायक थिए। उनलाई 1964 पद्मभूषणको अलंकरणले सम्मानित गरिएको थियो। 1918 सेकेण्ड लेफ्टिनेन्ट रामा राघव राणीको जन्म भएको थियो। उनी परमवीर चक्रले सम्मानित भारतीय सैनिक हुन्। यो सम्मान 1948 प्रदान गरिएको थियो। 1985 आजकै दिन जन्मेका हुन् हिन्दी फिल्म अभिनेता अर्जुन कपूर। उनले अभिनयको शुरूआत हिन्दी फिल्म इसकजादेबाट गरेका हुन्। 1993 एरियाना ग्रान्डे बेतुराको जन्म भएको हो, जसलाई एरियाना ग्रान्डे भनेर पनि चिन्ने गर्छौ। उनी अमेरिकी गायिका र अभिनेत्री हुन्। उनले आफ्नो करियरको शुरूआत 2009 निकोलोडियन च्यानलको दूरदर्शन श्रृंखला विक्टोरियस भ्यालेन्टाइनको भूमिका निभाएर पहिलो ब्रडवे म्युजिकल 13 गरेकी हुन्। 2013 आफ्नो पहिलो एल्बम ट्रूली योर्स प्रस्तुत गरे, जो अमेरिकाको बिलबोर्ड 200 एक नम्बरमा रहेको थियो।
0: जन्मको कुरा गर्दैछौ श्रोता, र जन्मको कुरा गर्दा आजको दिन भारतका तीन महान व्यक्ति बंकिम चन्द्र चट्टोपाध्यायको जन्म भएको थियो, जसले वन्दे मातरमको रचना गर्नुभएको थियो।
1: हजुर, वन्दे मातरमको रचयिता बंकिम चन्द्रजीको जन्म इतिहासमा युगौं युगसम्म अमर रहनेछ, किनकि यो गीत उनको यस्तो कृति हो जो आज पनि भारतीयको हृदयलाई आन्दोलित गर्ने क्षमता राख्दछ। उनको जन्म आजकै दिन 1938 भएको हो। बंकिम चन्द्रजीले हामीलाई साहित्य जगतको यस्तो कालजयी कृतिहरू प्रदान गरेका छन् जसको निम्ति सदैव स्मरण गरिन्छ। हामी निश्चित रूपमा भन्न सक्छौं कि बंकिम चन्द्रजी भारतवर्षको प्रथम यस्तो उपन्यासकार थिए जसको रचनाहरूले जनमानसलाई राष्ट्रिय नवजागरणको सन्देश दियो, तथा यो कार्य उनले त्यस समय गरे जब भारतको जनता आफ्नो अस्मिता एवं आफ्नो गौरवलाई विस्मृत गरेर स्वयंलाई परवश तथा असहाय जस्तो अनुभव गरिरहेकी थिइन्। बंकिमजीले आफ्नो साहित्य सफर अंग्रेजी लेखनबाट गरेका थिए। यस भाषामा उनको पहिलो कृति राजमोहन्स स्पाउस थियो, तर यसको प्रकाशन हुन सकेन, किनकि बंकिमजीलाई यो कुराको अनुभव भयो कि जबसम्म आफ्नो देशको भाषामा सृजन कार्य गरिँदैन तबसम्म यहाँको जनमानसलाई उद्वेलित गर्न सम्भव छैन। यसैले त्यस अंग्रेजी उपन्यासलाई आधामा नै छोडेर आफ्नो भाषामा साहित्य सृजन आरम्भ गरिदिए। उनले वर्णनात्मक शैली या पौराणिक कल्पनायुक्त कथानकहरूको स्थानमा ऐतिहासिक घटनाहरूलाई आफ्नो रचनाहरूको आधार बनाए। दुर्गेश नन्दनी, आनन्दमठ, कपाल कुण्डला, मृणालिनी, राज सिंह, विषवृक्ष, कृष्णकान्तक आवश्यकनामा इत्यादि कृतिहरू आफैमा अद्वितीय छन्। उनमा राष्ट्रियताको प्रेम भाव यति विघ्न थियो कि युवा अवस्थामा नै आफ्नो एक मित्रले अंग्रेजीमा लेखेको पत्र नपढ़िकन यो टिप्पणीको साथ फर्काइदिएका थिए कि अंग्रेजी न त तिम्रो मातृभाषा हो न त मेरो नै। हजुर श्रोता, उनीद्वारा रचित वन्दे मातरम पहिलोपल्ट 1896 कांग्रेसको कलकत्ता अधिवेशनमा गाइएको थियो। त आज उनको जन्मदिनमा हामी बंकिम चन्द्र चट्टोपाध्यायलाई सम्झना गर्छौं।

0: श्रोता अब कुरा गर्न लागेका छौं आज परेको दिवस बारे। हजुर, आज दुईवटा दिवस परेको छ र प्रथम कुरा गरौं इन्टरनेशनल डे इन सपोर्ट अफ भिक्टिम्स अफ टर्चर अर्थात यातना पीड़ितहरूप्रति सहयोगको लागि अन्तर्राष्ट्रिय दिवस। हजुर, यातनाले कुनै पनि व्यक्तिहरूलाई मानसिक र शारीरिक दुवै रूपले ठूलो क्षति पुर्याउँछ। पीड़ित व्यक्तिमाथि नकारात्मक प्रभाव पार्छ र व्यक्तिको गरिमालाई पनि नकारात्मक असर गर्दछ। यातनालाई अन्तर्राष्ट्रिय कानूनले सम्पूर्णतया प्रतिबन्धित र अवैध घोषित गरे तापनि आज पनि यस्ता यातना र प्रताड़ना विश्वको अनेकौं देशहरूमा अहिले पनि व्याप्त छ। यसरी एक व्यक्ति विशेषमाथि गरिएको यातना र क्रूरता एक पीढ़ीदेखि अर्को पीढ़ीले सिक्ने गर्छ, जसले गर्दा यातना प्रताड़ना र क्रूरताका गतिविधिहरू एउटा कहिले पनि नसकिने हिंसात्मक चक्रमा नै परिवर्तन भइसकेको छ। संयुक्त राष्ट्रले एक व्यक्तिद्वारा अर्को व्यक्तिमाथि गरिएको यातना र प्रताड़ना क्रूर व्यवहारलाई एउटा अति नै घृणित अपराधको संज्ञा दिएर यसको घोर भत्सना गर्दछ। यातनालाई अन्तर्राष्ट्रिय कानून अनुसार घोर अपराध मानेको छ। 12 दिसम्बर 1997 दिन संयुक्त राष्ट्रको महासभाद्वारा पारित एक प्रस्तावनाको आधारमा 26 जूनको दिनलाई इन्टरनेशनल डे इन सपोर्ट अफ भिक्टिम्स अफ टर्चर अर्थात यातना पीड़ितहरूप्रति सहयोगको अभिव्यक्त गर्नको लागि अन्तर्राष्ट्रिय दिवसको रूपमा पालन गरिन्छ। 26 जूनको दिन अर्थात आजको दिन यस दिवसको अवसरमा संयुक्त राष्ट्रका सदस्य देशहरूलाई, समाजसेवी संगठनहरूलाई र विश्वका सबै आम नागरिकहरूलाई एकजुट भएर विश्वभरिका हजारौं लाखौं संख्यामा रहेका यातना पीड़ित व्यक्तिहरू र त्यस्ता व्यक्तिहरू जो आज पनि यातना सहिरहेका छन् उनीहरूप्रति सहयोग र सहानुभूति प्रकट गर्ने आह्वान गर्दछ। यातना र प्रताड़नाले पीड़ित व्यक्तिहरूको जीवनलाई फेरि सामान्य बनाउन विशेष कार्यक्रमहरूको आवश्यकता हुन्छ र विश्वभरिका पुनर्वास केन्द्र एवं संगठनहरूले आफ्नो कार्यको माध्यमले यो प्रमाणित गरेका छन् कि यातना पीड़ित व्यक्तिहरूको देखभाल गरिएमा उनीहरूको जीवनलाई यातनाको त्रासदीबाट मुक्त गराएर एउटा सामान्य जीवन प्रदान गर्न सकिन्छ। र संयुक्त राष्ट्रको यातना पीड़ितहरूको लागि स्वेच्छा कोष अर्थात यूएन भोलिन्टरी फण्ड फर भिक्टिम्स अफ टर्चर जो स्विजरल्याण्डको जेनेभामा रहेको यूएन ह्युमन राइट्स अफिसको अर्थात मानव अधिकार कार्यालयको अधीनमा पर्ने गर्छ। यस कोषको माध्यमले यातना पीड़ित व्यक्ति र उसको परिवारका लागि सहयोग पुर्याइन्छ र यस यूएन भोलिन्टरी फण्ड फर भिक्टिम्स अफ टर्चरमा कोही पनि व्यक्तिले आफ्नो इच्छा अनुसार सक्दो धनराशि प्रदान गर्न सक्छन्। 26 जूनको दिन इन्टरनेशनल डे इन सपोर्ट अफ भिक्टिम्स अफ टर्चर मनाउनुको कारण के हो भने 26 जून 1987 दिन संयुक्त राष्ट्रद्वारा यातना तथा अन्य क्रूर अमानवीय भ्रष्ट व्यवहार वा सजाय विरूद्ध एउटा प्रस्ताव जो यातनासँग लड्न एउटा शक्तिशाली प्रस्ताव मानिएको थियो। यो प्रस्ताव 26 जूनको दिन प्रभावमा आएको थियो र आज यस प्रस्तावलाई विश्वका 162 देशहरूले आफ्नो मंजूरी प्रदान गरिसकेको छ। श्रोता, यो थियो आज पालन गरिने इन्टरनेशनल डे इन सपोर्ट अफ भिक्टिम्स अफ टर्चर अर्थात यातना पीड़ितहरूप्रति सहयोगको लागि अन्तर्राष्ट्रिय दिवसबारे छोटो जानकारी। प्रणाम सिक्किम कार्यक्रम सुन्दै हुनुहुन्छ। श्रोता, आज फेरि अर्को दिवस पनि परेको छ, त्यो हो इन्टरनेशनल डे अगेन्स्ट ड्रग एब्यूज एण्ड इलिसिट ट्राफिकिङ अर्थात नशालु पदार्थ र यसको अवैध तस्करीको विरूद्ध अन्तर्राष्ट्रिय दिवस। हजुर, प्रत्येक वर्ष संयुक्त राष्ट्रले अनेकौं नशालु पदार्थहरू जस्तै धूम्रपान, मदपान आदि जस्ता वस्तुहरूको कुलतमा फस्नबाट विश्वका नागरिकहरूलाई बचाउन यस्ता नशालु पदार्थको कुलतले हुने स्वास्थ्य र आर्थिक नोक्सान र समाज र देशलाई हुने नोक्सानबारे जागरूकता जगाउन र नशालु पदार्थको हुने उत्पादन र तस्करीलाई रोक्न विश्वका देशहरूलाई कड़ा नियम कानून बनाउन ताकि नशालु पदार्थको उत्पादन तथा बेचबिखानमा रोक लगाउन सकियोस् भनेर 26 जूनको दिनलाई नशालु पदार्थ र यसको अवैध तस्करीको विरूद्ध अन्तर्राष्ट्रिय दिवसको रूपमा मनाउने गरिन्छ। उसो त नशालु पदार्थ रोकथामको विरूद्धमा विभिन्न कार्यहरू वर्षभरि नै चलिरहन्छ, तर 7 दिसम्बर 1987 दिन संयुक्त राष्ट्र संघको महासभामा 26 जूनको दिनलाई नशालु पदार्थ र यसको अवैध तस्करीको विरूद्ध अन्तर्राष्ट्रिय दिवसको रूपमा मनाउने घोषणा गर्यो ताकि यो दिवसको माध्यमले अन्तर्राष्ट्रिय स्तरमा नशालु पदार्थ दुरूपयोग मुक्त समाजको निर्माण गर्ने लक्ष्य प्राप्त गर्नको लागि ठोस कार्यवाहीलाई बल र अन्तर्राष्ट्रिय सहयोगलाई बढ़ावा दिनप्रति दृढ़ संकल्पलाई दर्शाउन सकियोस् भनेर यो दिवसको पालन गरिन्छ। विश्वका अनेकौं देशहरूमा अनेकौं त्यस्ता संस्थाहरू छ जो नशालु पदार्थको उत्पादन, तस्करी र प्रयोगको विरूद्ध कार्यहरू गरिरहेका छन् र यस्तै संस्थाहरूमध्ये एउटा संयुक्त राष्ट्र संघको संस्था हो युनाइटेड नेशन अफिस अन ड्रग्स एण्ड क्राइम अर्थात यूएनओडीसी। यसको स्थापना सन् 1997 दुईवटा संस्था युनाइटेड नेशन्स ड्रग कन्ट्रोल प्रोग्राम अनि द सेन्टर फर इन्टरनेशनल क्राइम प्रोडक्शनलाई मिलाएर बनाइएको थियो र यो युनाइटेड नेशन अफिस अन ड्रग्स एण्ड क्राइम अर्थात यूएनओडीसी संस्थाले विश्वमा रहेका आफ्नो कार्यालयको माध्यमले विश्वका हरेक क्षेत्रमा एक वृहत र व्यापक नेटवर्कको निर्माण कार्य गर्ने गर्छ। नशालु पदार्थहरूको तस्करी रोक्न यूएनओडीसीद्वारा सदस्य देशहरूलाई तकनिकी सहायता पनि प्रदान गर्ने गर्छ र अस्ट्रेलियाको राजधानी भियनामा रहेको कमिशन अन नार्कोटिक ड्रग्स यूएनओडीसीको कार्यहरूको नीति निर्धारण गर्ने एउटा संस्था हो।
1: हजुर श्रोता, बदलिरहेको सामाजिक मान्यता, केही नयाँ गर्ने चाहना र विभिन्न प्रकारका तनावहरू यस्ता कारणहरू हुन् जसको कारणले गर्दा समाजमा नशाको प्रचलन तीव्रतासँग बढ़िरहेको छ। सबैभन्दा चिन्ताजनक कुरा के हो भनेदेखि यसको शिकारमा युवाहरूको प्रतिशत धेरै नै तीव्रताले बढ़िरहेको छ। युवाहरूमा नशाको शुरूआत आम रूपमा मिठो सुपारीदेखि शुरू भएको सादा मसला यस्तै यस्तै गरेर बिस्तारै खैनीयुक्त गुटका सिगरेट हुँदै हुँदै नशालु दवाईहरूसँग पुग्न सक्दछ। साथीहरूको दबाव अथवा सामाजिक चक्रव्यूहरूमा फँसेर नानीहरू जब एकपल्ट यसको जकडमा आउँदछन् त उनीहरूलाई यस दलदलबाट निकाल्न धेरै नै कठिन पर्न जान्छ। तर यदि अभिभावकहरू नानीहरूसँग बराबर नजर राख्दछन् भने, उनीहरूको गतिविधिहरूको अध्ययन गर्दछन् भने, उनीहरूको व्यवहार र चालचलनलाई हेरेर बिमारीको शुरू भएको हो होइन भन्ने कुरालाई हामीले छिटै नै जाँच्न सक्दछौ। नशालु दवाईहरूको प्रमुख लक्षणहरू के हुन्छ भने, नशालु दवाईहरूको शिकार भएको व्यक्तिहरूको सबैभन्दा ठूलो पहिचान उनको सामान्य दिनचर्या पूर्ण रूपमा ध्वस्त भएर जाँदछ। घर परिवारको सदस्यदेखि टाढा टाढा बस्न थाल्छन्, अन्तर्मुखी हुनेछन्, विद्यालय या त कलेजमा अनुपस्थिति बेसी बढ़ेर जानेछ। एकान्त स्थानहरूमा लामो समयसम्म बसिरहनु तथा कुरा कुरामा रिस उठ्नु, चिड़चिड़ापन आउनु जस्ता कुराहरू यसको प्रमुख लक्षण हो। नशालु दवाईहरूको लत लागिसकेपछि आत्मविश्वास धेरै नै घटेर जाँदछ। उनीहरू साफ सफाईप्रति धेरै नै लापरवाह भएर जाँदछन्। ब्रश गर्नदेखि लिएर नुहाउन भयो या नियमित कार्यहरूलाई पनि उनीहरूले टाल्ने गर्दछन्। यस्ता मानिसहरूको चाल पनि लडखडाउन थाल्छ भनेदेखि बोलीमा पनि फरक आउँछ, हक्लाउन थाल्ने गर्छन्। यस्ता मानिसहरूलाई निन्द्रामा अनियमितता, भोक कम्ती लाग्नु, आँखामा रातो रातो खालको रंग चढ्नु, आँखा निदाएको जस्तो देखिनु, आँखाको तल्लो भागमा सुनिनु लक्षणहरू आमतौरमा देख्ने गरेका छन्। नशाको पकडमा आइसकेपछि मानिसहरूको स्वभावमा अचानक परिवर्तन आउँदछ। कुरा कुरामा झूठ बोल्नु, उधार लिनु,

0: चोरी गर्नु या असामाजिक गतिविधिहरूमा लिप्त भएर जाँदछ। वाहन चलाएको समयमा पनि घरिघरि दुर्घटना हुनु, पुरानो साथीहरूको साथ समय नबिताउनु, नयाँ नयाँ मित्रहरूसँग निश्चित समयमा घरमा आउनु, बढ़ी खर्चहरूको माग वा पैसा नमिलेमा उत्तेजित वा आक्रमक हुनु, शयन कक्ष अथवा स्नान घरमा इन्जेक्सन या त खाली सिरिन्ज, सिगरेटमा हुने एल्युमिनियमको पातलो कागज जस्तो फाइल, पातलो प्लास्टिक पाइप या त धुवाको कालो कालो निशान भएको सिक्का भेटाइनु, घरबाट बहुमूल्य सामानहरू हराउनु जस्तो घटनाहरू नशाको लतमा लागेका मानिसहरूसँग आम रूपमा देखिने गरिन्छ। यसबाट हुने नोक्सानहरूको बारेमा कुरा गर्न पर्दा यस्ता मानिसहरूको प्रतिशत धेरै नै बढ़ेर गएको छ जो मानसिक तनावबाट मुक्तिको निम्ति नशालु दवाईहरू लिँदछन्। यसको सेवनले आरम्भमा त लाभ भए जस्तो महसुस हुन्छ तर यसको अन्त धेरै नै भयानक हुँदछ। एकतर्फ जहाँ यस्ता मानिसहरू शारीरिक व्याधिहरूको शिकार हुँदछन् भनेदेखि अर्कोतर्फ हिंसाको प्रवृत्तिको चपेटमा आउँदछन्, स्वयंलाई तथा परिवारलाई संकटमा पनि हाल्ने गर्दछन्। कतिवटा ड्रग्सहरू यस्ता छन् जसलाई घरिघरि लिन पर्दैन, एकैपल्ट लिएमा पनि आदत बस्ने हुन्छ। यसलाई जरूरत भन्दा धेरै डोज लिएमा हार्ट अट्याकको आशंका बढ़ेर जान्छ भने जसद्वारा मानिसको मृत्यु पनि हुँदछ। नशालु दवाईहरूको सेवनमा रोगीलाई धेरै नै गम्भीर किसिमको डिहाइड्रेशन अर्थात शरीरमा पानीको कमी हुनु, यसबाहेक यसको सेवनले किडनीमा असर हुनु र डिप्रेशन पनि हुने गर्दछ। नशालु दवाईहरूले रोगीको निर्णय लिने क्षमतामा पनि असर पार्दछ। हजुर, यदि तपाईलाई आशंका हुन्छ कि तपाईँको नानीहरू नशालु दवाईहरूको सेवन गरिरहेको छ, तब सबैभन्दा पहिले तपाईँहरू नशालु दवाईहरू यसको परिणाम र साधनहरूको बारेमा धेरै भन्दा धेरै जानकारी प्राप्त गर्नुहोस्। तर जबसम्म तपाईँको आशंकाले साँचो रूप लिँदैन तबसम्म नानीहरूलाई यस बारेमा याद पनि हुन नदिनुहोस्। सबैभन्दा पहिले तपाईँ आफ्नो नानीहरूको कोठामा गएर उसको सामानहरूलाई जाँच्नुहोस्, किनभने ड्रग्सको सेवन गर्ने व्यक्तिहरूले ड्रग्ससँग जोड़िएको सामानहरू आफ्नो ब्याग, बाथरूम, बेडरूम, दराज या कारमा राख्ने गर्दछन्। यस सामानमा कैयौं तरहको चीजहरू सामेल हुँदछन्, जस्तै सिगरेट, रोलिङ पेपर या त रोलिङ व्हील, पाइप या फुटेका बोतलहरू या बोतलको माथिल्लो हिस्सा, पाउडर, गोलीहरू या घाँस जस्तो देखिने पत्ताहरू, एस्ट्रे या त भनौ पाकेटमा पाउडर, पातहरू या त बिउहरू, फ्लेभर भएको खैनीहरू भेट्न सकिन्छ। यदि तपाईँको आशंका सही हुन्छ भने तब सबैभन्दा पहिले आफ्नो नानीसँग तपाईँको आशंकाको बारेमा बताउने कोशिश गर्नुहोस्। तर यसमा धेरै सावधानीको जरूरत पर्दछ, किनभने यदि उसलाई कुनै समस्या छ भनेदेखि ऊ रिसाउन सक्दछ, क्रोधको आवेशमा आएर खतरनाक पाइलाहरू उठाउन सक्दछ। आफ्नो नानीलाई ड्रग्सदेखि टाढा राख्नको निम्ति सबैभन्दा जरूरी कुरा के हुन्छ भनेदेखि तपाईँले राम्रोसँग उससँग कुरा गर्न पर्ने हुन्छ। जब तपाईँ ऊदेखि टाढा हुनुहुन्छ त्यति बेला उसको साथीहरूको रहन सहन, उनीहरूको आदतहरूको बारेमा जानकारी लिनुहोस् र लगातार उसको सम्पर्कमा रहने कोशिश गर्नुहोस्। यदि तपाईँलाई थाहा लाग्यो कि तपाईँको नानी नशालु दवाईहरूको सेवन गरिरहेको छ, तपाईँले नशाको आदतलाई छोडाउनमा लागेका संगठनहरूलाई पनि सम्पर्क गर्न सक्नुहुन्छ। उनको मदतबाट तपाईँ आफ्नो नानीलाई सरलसँग नशालु दवाईको सेवनको पकड़बाट मुक्त गर्न सक्नुहुनेछ।
1: हजुर श्रोता, आज नशालु पदार्थको सेवन अनि यसको अवैध तस्करीको विरूद्ध अन्तर्राष्ट्रिय दिवस हो। यसबारे हामीले छोटो जानकारी राख्यौं। यो दिवस किन मनाइन्छ त्योभन्दा महत्वपूर्ण कुरा पनि हामीले गर्यौं कि आफ्नो नानीहरूमा नशालु पदार्थको असरको भनक कसरी पाउनुहुनेछ त्यसबारे पनि। हजुर, सतर्क रहनुहोस्, आफ्नो नानीहरूसित खुलेर बातचित गर्नुहोस्, हाँसो खुशी दुःख पीर सबै एकाअर्कासित शेयर गर्ने घरमा परिवेश बनाउनुहोस्, अनि आफ्नो नानीहरू दिनभरि को कोसित भेटे अनि के बातचित गरे ती कुराहरू पनि खेलखेलमा नै आफ्नो नानीहरूबाट जान्ने बुझ्ने कोशिश गर्नुहोस्। आफ्नो जीवनमा घटेका केही रोचक र पाठ सिकाउने खालका घटनाहरू भए त्यसबारे पनि आफ्नो नानीहरूलाई बताउँदै जानुहोस्।
2: श्रोता, आज पढ्न गएको दिवसहरूमध्ये एउटा दिवस हो वर्ल्ड रेफ्रिजरेशन डे। श्रोता, रेफ्रिजरेशन भन्नाले तपाईँले बुझिसक्नुभयो होला, यो चिसो राख्ने, चिसो गर्ने एउटा पद्धति हो जसको प्रयोग फ्रिज, एयर कन्डिसनिङ आदिमा गरिन्छ। रेफ्रिजरेशन आधुनिक समयको महत्वपूर्ण खोजहरूमध्ये एक हो, जसले हामीलाई टेम्परेचर कन्ट्रोल्ड अर्थात तापमान नियन्त्रित वातावरणमा बस्न सक्षम बनाएको छ। भन्नुको तात्पर्य के हो भने, गर्मीको मौसममा तापमान बेसी भए तापनि एयर कन्डिसनले तापमान कम्ती गरी शीतलता प्रदान गर्दछ। कोल्ड स्टोरमा सामान विशेष गरी खाद्य सामग्रीहरू लामो समयसम्म राख्न सकिन्छ। कुनै पनि अन्य औषधिहरू जसलाई रेफ्रिजरेशनको आवश्यकता पर्दछ ती औषधिहरूलाई पनि स्टोर गरी राख्न सकिन्छ। अस्पतालहरू वातानुकूलित हुने गर्छन्, मानव निर्मित बरफमा खेल गतिविधिहरू सञ्चालन हुने गर्छ। यसरी हामी हेर्न सक्छौ कि रेफ्रिजरेशनको प्रयोग विभिन्न क्षेत्रमा हुने गर्छ। रेफ्रिजरेशनको यसै महत्वलाई दर्शाउन तथा यस क्षेत्रमा संलग्न व्यक्ति उद्योग तथा तकनिक प्रति ध्यानाकृष्ट गराउन भनी यो दिवस वर्ल्ड रेफ्रिजरेशन डे सेक्रेटेरिएटद्वारा प्रत्येक वर्ष 26 जूनको दिन मनाउने गरिन्छ। एक रिपोर्टको अनुसार विश्वमा 1.5 करोड़ व्यक्तिहरू रेफ्रिजरेशन क्षेत्रमा कार्य गरिरहेका छन् भने विश्वभरिमा 5 बिलियन अर्थात लगभग 500 करोड़ रेफ्रिजरेशन, एयर कन्डिसनिङ अनि हिट पम्प सिस्टम कार्य गरिरहेको छ, जसको प्रयोग विभिन्न क्षेत्रहरू जस्तै स्वास्थ्य, कृषि, खेल आदिमा गरिँदैछ। श्रोता, यो वर्ल्ड रेफ्रिजरेशन डेको गठन गर्नुको श्रेय जान्छ ब्रिटेनका इन्स्टिट्यूट अफ रेफ्रिजरेशनका पूर्व प्रमुख रेफ्रिजरेशन कन्सल्टेन्ट स्टीफन गिललाई। प्रथम पटक यो दिवस 26 जून 2019 दिन पालन गरिएको थियो। श्रोता, यो त थियो आज पालन गरिने वर्ल्ड रेफ्रिजरेशन डे बारे छोटो जानकारी।
3: श्रोता, अब हामी कार्यक्रमको अन्ततिर आइपुगेका छौं र अन्तमा आजको दिन विश्वमा विगतका दिनहरूमा घटेका केही घटनाहरूबारे छोटो जानकारी राख्न चाहन्छौ। 1483 आजको दिन रिचार्ड तृतीय इंग्ल्याण्डका राजा बनेका थिए।
0: 1254 इटालीको विख्यात नाविक र पर्यटक मार्को पोलोको भेनिसमा जन्म भएको थियो।
3: 1830 विलियम फोर ब्रिटेन अनि हनोभरका राजा बनेका थिए।
0: 1498 चीनमा पहिलो टुथब्रश बनाइएको थियो। पहिलोपल्ट आधुनिक टुथब्रशको पहिलो मोडललाई चीनको एक राजाले पेटेन्ट गराएका थिए।
3: 1843 आजको दिनदेखि ट्रिटी अफ नानकिङ लागू भएपछि हङकङ आइल्याण्ड ब्रिटिशहरूलाई हस्तान्तरित गरिएको थियो। 1857 आजको दिन प्रथम पल्ट भिक्टोरिया क्रस अलंकरण समारोह हाइट पार्क लण्डनमा सम्पन्न भएको थियो। 1906 आजको दिन प्रथम ग्राण्ड प्रिक्स मोटर रेसिङ आयोजना भएको थियो, जो 12 घण्टासम्म चलेको थियो। 1909 आजको दिन लण्डनको साइन्स म्युजियम अस्तित्वमा आएको हो, जो एउटा स्वतन्त्र इकाई हो। 1936 आजको दिन शुरूआती फ्लाइट फकवुल्फ FW-61 प्रथम व्यावहारिक हेलिकप्टरले उडान भरेको थियो।
0: 1945 सेन्ट फ्रान्सिस्को 50 देशहरूले संयुक्त राष्ट्र घोषणा पत्रमा हस्ताक्षर गरेका थिए। 1949 बेल्जियमको संसदीय चुनावमा पहिलो पल्ट महिलाहरूलाई मतदानको अधिकार प्राप्त भएको थियो।
3: 1960 आजको दिन ब्रिटिशहरूको हातबाट सोमालील्याण्ड स्वतन्त्र मुलुक बनेका थिए। उसै गरी आजको दिन 1960 नै फ्रान्सदेखि मडगास्कर स्वतन्त्र भएको थियो।
0: 1999 बुडापेस्ट हंगेरीमा विश्व विज्ञान सम्मेलनको शुरूआत भएको थियो।
3: 2006 आजको दिन राजनैतिक अस्थिरताको कारण इस्ट टेमोरका प्रथम प्रधानमन्त्री मेरी अल्काटिबीले सत्ता सम्हालेको एक सप्ताहपछि नै इस्तीफा दिएका थिए। 2016 प्राय महीनौ लामो इराक सेनाको अभियानपछि फालुजी शहर इस्लामिक स्टेटको नियन्त्रण बाट छुटाउन सकेको थियो भने 2016 कुरा गर्दा आजको दिन आइसल्याण्डका राष्ट्रपति चुनिएका थिए प्रोफेसर गुडनी जोहनीसन। इतिहासकै कुरा गर्दा श्रोता, 2019 प्राय 18 वर्ष अघि हाइना मियाजाकीद्वारा तयार पारेको जापानिज एनिमेटेड फिल्म स्पिरिटेड अवेको चीनमा आजकै दिन रिलीज भएको थियो अनि यो फिल्म बक्स अफिसमा टप रहेको थियो। 2019 आजको दिन भारतबाट अवैध रूपमा एउटा सुटकेसभित्र लगिरहेका 5,000 भन्दा बढी कछुवाहरू क्वालालम्पुर एयरपोर्ट मलेसियामा पक्राउ परेका थिए। 2023 उरुग्वेका राष्ट्रपति लुइस लेकेल पर्ले म्यान भिडियोमा अत्यन्तै खडेरी परेर पिउने पानीको हाहाकार भएपछि वाटर इमर्जेन्सीको घोषणा गरेका थिए। श्रोता, थियो देश विदेशमा विगतमा आजको दिन घटेका केही घटनाहरूबारे छोटो जानकारी।
4: के साह्रो मख परेर के सुनेको हो मोबाइलमा?
5: रेडियो गान्तोक सुनेको नि। अहिले त यो मोबाइल एपमा पनि रेडियो गान्तोक मजाले सुन्न सकिन्छ नि। सुन्नुहोस् त।

0: पाए हो त रहेछ। लु यो मेरो मोबाइलमा पनि यो एप डाउनलोड गर्दे त।
1: हजुर श्रोता, तपाईँले पनि आफ्नो मोबाइलमा गुगल प्ले स्टोरबाट सिधैमा न्यूज अन एआईआर एप डाउनलोड गर्नुहोस् अनि रेडियो लाइभमा गएर भारतभरिका रेडियो स्टेशनहरूमा रेडियो गान्तोक सिलेक्ट गर्नुहोस् अनि जहाँ भए पनि मजाले सुन्नुहोस् रेडियो गान्तोक, तपाईँको आफ्नै प्यारो रेडियो स्टेशन आकाशवाणी गान्तोक।

प्रिय श्रोतागण, अब प्रस्तुत छ कार्यक्रम गीतिमालाको यो दोस्रो प्रस्तुति कलाकार ओम विक्रम विष्टको स्वरमा। यस गीतमा प्रेम, आत्मस्वीकृति र एउटा अधुरो सम्बन्धको पीड़ा भरिएको छ।

0: निर्वाचन आयोग भारत सरकारको निर्देश अनुसार सिक्किममा एसआईआर अर्थात मतदाता सूचीमा विशेष सघन पुनरावलोकन कार्य जारी रहेको छ।
1: गत 30 मईदेखि 28 जून 2026 सम्म बीएलओहरूले घर घरमा गएर इन्युमेरेशन फर्म वितरण अनि संकलन गर्नेछन्।
0: सबै मतदातालाई आफ्नो फोटो सहित फारम राम्ररी भरेर समयमा नै बुझाउने अनुरोध छ।
1: 1 जुलाई 2026 सम्म 18 वर्ष पुग्ने योग्य मतदाताहरूले पनि फर्म 6 बुझाउन सक्नेछन्।
0: फारम ईसीआईएनईटी एप अथवा भोटर पोर्टल मार्फत अनलाइन पनि बुझाउन सकिन्छ।
1: राज्य चुनाव आयोग सिक्किम सरकारद्वारा जनहितमा जारी।

त्यतिन्जेल श्रोताहरूले सुन्नुभयो कलाकार सुकमित गुरुङको आवाजमा यो नेपाली आधुनिक गीत। प्रिय श्रोतागण, आकाशवाणी गान्तोक केन्द्रको बिहानी प्रसारण सेवाबाट हजुरहरूलाई मनोरञ्जन गराइरहेका छौं कार्यक्रम गीतिमाला अन्तर्गत विभिन्न नेपाली आधुनिक गीतहरू सुनाएर। र अब प्रस्तुत छ यो अन्तिम गीत कलाकार ओम विक्रम विष्टको आवाजमा। यस गीत मार्फत गायकले सम्बन्ध टुटिसकेपछिको निशब्द पीड़ा र पुरानो प्रेमको स्मृतिलाई असाध्यै मार्मिक ढंगले प्रस्तुत गरेका छनृ।

सिक्किम सरकारले सार्वजनिक सेवा वितरण, पारिस्थितिक संरक्षण र प्राविधिक प्रगतिमा उदाहरणीय प्रदर्शनको लागि हालै नयाँ दिल्लीमा 3 प्रतिष्ठित स्कोच पुरस्कार जितेको छ। अन्तर्राष्ट्रिय योग दिवस 2026 को अवसरमा राज्यपाल ओम प्रकाश माथुरले सिक्किम सरकारका आयुष विभागका मन्त्री जीटी ढुंगेलको उपस्थितिमा सिक्किम सरकारद्वारा विकसित 2 विशेष योग आधारित जन स्वास्थ्य संसाधनहरू, कार्यस्थलमा शारीरिक वा मानसिक तनाव निवारणका लागि योग र क्यान्सर पीड़ित कल्याणका लागि योग शुरू गर्नुभएको छ। कैलाश मानसरोवर यात्रा 2026 को दोस्रो समूहले हिजो पूर्वी सिक्किमको नथुला सीमा पार गर्दै तिब्बतको पवित्र कैलाश पर्वत र मानसरोवर तालको यात्रा शुरू गर्यो। केन्द्रीय वस्त्र मन्त्री गिरिराज सिंहको अध्यक्षतामा वस्त्र मन्त्रालयले 23 र 24 जून 2026 नयाँ दिल्लीमा 2 राष्ट्रिय वस्त्र शिखर सम्मेलनको आयोजना गरेको थियो। सिक्किमको 3 प्रतिनिधि मण्डलले विश्व बजारका लागि वस्त्र 2030 100 अर्ब अमेरिकी डलर निर्यात हासिल गर्ने रणनीति शीर्षकमा शिखर सम्मेलनमा भाग लिएको थियो। सोरेङ जिल्लाले हिजोसम्म विशेष गहन संशोधन 2026 अन्तर्गत गणना फारमहरूको 99.90% डिजिटलाइजेशन पार गरिसकेको छ। सिक्किम फुटबल संघको तत्वावधानमा सिक्किमको फुटसल संघले गत बुधबार जीएमसी फुटसल एरिनामा फुटसल लीग 2026 को उद्घाटन समारोह आयोजना गर्यो। अर्को चरणका खेलहरू 28 जून आइतबारका लागि तय गरिएको छ, जसमा बायुल एफसीले एसबीआई युनाइटेड एफसी सिक्किम र एएसडीईएले टोफिज एफसीको सामना गर्नेछ। सुन्दै हुनुहुन्थ्यो आजको मुख्य समाचार, सो पूरा भयो। हामी आकाशवाणी गान्तोक केन्द्रको बिहानी प्रसारण सेवाबाट बोलिरहेका छौं। समय यसबेला हाम्रो स्टुडियोको घड़ी अनुसार बिहानीको 9:02 भइरहेको छ र अब श्रोताहरूलाई मनोरञ्जन गराउनेछौ विभिन्न हिन्दी चलचित्रका गीतहरू सुनाएर कार्यक्रम चित्रांजलि मार्फत। त श्रोता, कार्यक्रमको शुरूआत गर्न लागिरहेका छौं यो प्रथम गीतको साथमा कलाकार कुमार सानुको आवाजमा चलचित्र दिल का क्या कसुरबाट यो गीत।

श्रोता आउनुहोस् अब क्रमैले सुनौ यो अघिल्लो गीत चलचित्र बागवानबाट कलाकार अमिताभ बच्चन सुदेश भोसले अनि अलका याग्निकको समूह आवाजमा।

0: निर्वाचन आयोग भारत सरकारको निर्देश अनुसार सिक्किममा एसआईआर अर्थात मतदाता सूचीमा विशेष सघन पुनरावलोकन कार्य जारी रहेको छ।
1: गत 30 मईदेखि 28 जून 2026 सम्म बीएलओहरूले घर घरमा गएर इन्युमेरेशन फर्म वितरण अनि संकलन गर्नेछन्।
0: सबै मतदातालाई आफ्नो फोटो सहित फारम राम्ररी भरेर समयमा नै बुझाउने अनुरोध छ।
1: 1 जुलाई 2026 सम्म 18 वर्ष पुग्ने योग्य मतदाताहरूले पनि फर्म 6 बुझाउन सक्नेछन्।
0: फारम ईसीआईएनईटी एप अथवा भोटर पोर्टल मार्फत अनलाइन पनि बुझाउन सकिन्छ।
1: राज्य चुनाव आयोग सिक्किम सरकारद्वारा जनहितमा जारी

यतिन्जेल श्रोताहरूले सुन्नुभयो कलाकार कुमार सानुको आवाजमा चलचित्र परदेशबाट यो गीत। प्रिय श्रोतागण, यस घड़ी आकाशवाणी गान्तोक केन्द्रको बिहानी प्रसारण सेवाबाट हजुरहरूलाई मनोरञ्जन गराइरहेका छौं कार्यक्रम चित्रांजलि अन्तर्गत विभिन्न हिन्दी चलचित्रका गीतहरू सुनाएर। र अब यो अन्तिम गीत सुनाउन लागिरहेका छौं चलचित्र मोहब्बतेबाट कलाकार ईशान, जसपिन्दर नरुला अनि साथीहरूको समूह आवाजमा यो गीत।

हामी आकाशवाणी गान्तोक केन्द्रको बिहानी प्रसारण सेवाबाट बोलिरहेका छौं। समय बेला हाम्रो स्टुडियोको घडी अनुसार 9:30 भइरहेको छ र अब प्रस्तुत छ सिक्किमे भुटिया लोकगीतको कार्यक्रम, जस अन्तर्गत हामी श्रोताहरूलाई विभिन्न कलाकारहरूको आवाजमा केही सिक्किमे भुटिया लोकगीतहरू सुनाउनेछौ। त श्रोता, कार्यक्रमको शुरूआत गर्न लागिरहेका छौं यो प्रथम गीतको साथमा, कलाकार छेवङ दोर्जी भुटियाको आवाजमा।

श्रोताहरूले सुन्नुभयो कलाकार सोनाम छिरिङ फुर्बा लाखी अनि निम्थिमको समूह आवाजमा यो सिक्किमे भुटिया लोकगीत। आदरणीय श्रोतागण, आकाशवाणी गान्तोक केन्द्रको बिहानी प्रसारण सेवाबाट अहिले घड़ी सुनिरहनु भएको छ कार्यक्रम सिक्किमे भुटिया लोकगीत। र अब यसै क्रममा यो गीत प्रस्तुत गर्न लागिरहेका छौं कलाकार दोर्जी छिरिङ छेजी नर्देन अनि छिरिङ किपोको समूह आवाजमा।

स्वस्थ श्रोता कलाकार तेन्जिङ अङमुको आवाजमा रहेको यसै गीतको साथै सिक्किमे भुटिया लोकगीतको कार्यक्रम यही पूरा हुँदछ। यो आकाशवाणी गान्तोक हो। अब सुन्नुहोस् आजका मुख्य समाचार। सिक्किम सरकारले सार्वजनिक सेवा वितरण

र क्यान्सर पीड़ित कल्याणका लागि योग शुरू गर्नु भएको छ। कैलाश मानसरोवर यात्रा 2026 को दोस्रो समूहले हिजो पूर्वी सिक्किमको नथुला सीमा पार गर्दै तिब्बतको पवित्र कैलाश पर्वत र मानसरोवर तालको यात्रा शुरू गर्यो। केन्द्रीय वस्त्र मन्त्री गिरिराज सिंहको अध्यक्षतामा वस्त्र मन्त्रालयले 23 र 24 जून 2026 नयाँ दिल्लीमा दुई दिने राष्ट्रिय वस्त्र शिखर सम्मेलनको आयोजना गरेको थियो। सिक्किमको तीन सदस्यीय प्रतिनिधि मण्डलले विश्व बजारका लागि वस्त्र 2030 100 अर्ब अमेरिकी डलर निर्यात हासिल गर्ने रणनीति शीर्षकमा शिखर सम्मेलनमा भाग लिएको थियो। सोरेङ जिल्लाले हिजोसम्म विशेष गहन संशोधन 2026 अन्तर्गत गणना फारमहरूको 99.90% डिजिटलाइजेशन पार गरिसकेको छ। सिक्किम फुटबल संघको तत्वावधानमा सिक्किमको फुटसल संघले गत बुधबार जीएमसी फुटसल एरिनामा फुटसल लीग 2026 उद्घाटन समारोह आयोजना गर्यो। अर्को चरणका खेलहरू 28 जून आइतबारका लागि तय गरिएको छ, जसमा बायुल एफसीले एसबीआई युनाइटेड एफसी सिक्किम र एएसडीईएले टुफिज एफसीको सामना गर्नेछ। सुन्दै हुनुहुन्थ्यो आजको मुख्य समाचार, सो पूरा भयो। हामी आकाशवाणी गान्तोक केन्द्रको बिहानी प्रसारण सेवाबाट बोलिरहेका छौं। समेज बेला हाम्रो स्टुडियोको घड़ी अनुसार बिहानीको 10:02 भइरहेको छ र अब श्रोताहरूलाई पुनः मनोरञ्जन गराउनेछौ विभिन्न नयाँ हिन्दी चलचित्रका गीतहरू सुनाएर कार्यक्रम ताजे तराने मार्फत। त श्रोता, कार्यक्रमको शुरूआत गर्न लागिरहेका छौं यो प्रथम गीतको साथमा कलाकार सोनु निगम अनि अल्का याग्निकको युगल आवाजमा चलचित्र कवि अलविदा ना केहनाबाट यो गीत।

श्रोता आउनुहोस् अब क्रमैले सुनौ यो अघिल्लो गीत चलचित्र ककटेलबाट कलाकार कविता सेठ अनि नीरज श्रीधरको युगल आवाजमा।

0: यतिन्जेल श्रोताहरूले सुन्नुभयो कलाकार सुकविन्दर सिंह, सलीम सुलेमान अनि मरेन डिक्रुजको आवाजमा चलचित्र चक दे इण्डियाबाट यो गीत।
1: निर्वाचन आयोग भारत सरकारको निर्देश अनुसार सिक्किममा एसआईआर अर्थात मतदाता सूचीमा विशेष सघन पुनरावलोकन कार्य जारी रहेको छ।
2: गत 30 मईदेखि 28 जून 2026 बीएलओहरूले घर घरमा गएर इनुमेरेशन फर्म वितरण अनि संकलन गर्नेछन्।
1: सबै मतदातालाई आफ्नो फोटो सहित फारम राम्ररी भरेर समयमा नै बुझाउने अनुरोध छ।
2: 1 जुलाई 2026 18 वर्ष पुग्ने योग्य मतदाताहरूले पनि फर्म 6 बुझाउन सक्नेछन्।
1: फारम ईसीआईएनईटी एप अथवा भोटर पोर्टल मार्फत अनलाइन पनि बुझाउन सकिन्छ।
2: राज्य चुनाव आयोग सिक्किम सरकारद्वारा जनहितमा जारी।
0: प्रिय श्रोतागण, यस घड़ी आकाशवाणी गान्तोक केन्द्रको बिहानी प्रसारण सेवाबाट हजुरहरूलाई मनोरञ्जन गराइरहेका छौं कार्यक्रम ताजे तरानी अन्तर्गत विभिन्न नयाँ हिन्दी चलचित्रका गीतहरू सुनाएर। र अब यो अघिल्लो गीत सुनाउन लागिरहेका छौं चलचित्र जब हेरी मेट सेजलबाट कलाकार अरिजित सिंहको आवाजमा।

नमस्त श्रोता, चलचित्र केसरीबाट कलाकार विप्राकको आवाजमा रहेको यसै गीतको साथै कार्यक्रम ताजे तरानीको निर्धारित समय यही पूरा हुँदछ। हामी आकाशवाणी गान्तोक केन्द्रको बिहानी प्रसारण सेवाबाट बोलिरहेका छौं। समय बेला हाम्रो स्टुडियोको घड़ी अनुसार 10:30 भइसकेको छ र अब श्रोताहरूले सुन्नुहुनेछ आकाशवाणीको दिल्ली केन्द्रबाट सम्प्रसार गरी एफएम गोल्डका कार्यक्रमहरू।

आदरणीय श्रोताबिन्द नमस्कार। आकाशवाणी गान्तोकको विशेष प्रस्तुति नारी संसारमा म प्रस्तुता कृष्ण खतिवडा यहाँहरूलाई स्वागत गर्दछु।

आदरणीय श्रोता, सधैँझै आज पनि नारी संसारमा नयाँ जानकारी लिएर आएकी छु। त्यसैले आज 26 जून आजको दिनलाई अन्तर्राष्ट्रिय लागू औषध दुरूपयोग तथा अवैध तस्करी विरूद्धको दिवसका रूपमा पालना गरिन्छ। यसैले आजको यो विशेष अंकमा हामी भारतमा महिलाहरूमा लागू पदार्थको दुरूपयोग अनि दुष्प्रभाव बारे विस्तृत चर्चा गर्नेछौं। आदरणीय श्रोता, संयुक्त राष्ट्र संघ अनुसार 26 जुलाईलाई अन्तर्राष्ट्रिय लागू औषध दुरूपयोग तथा अवैध तस्करी विरूद्धको दिवस घोषणा गरेको छ। यसको मुख्य उद्देश्य लागू पदार्थले व्यक्ति, परिवार र समाजमा पार्ने क्षतिबारे जनचेतना फैलाउनु र रोकथामका लागि सामूहिक प्रतिबद्धता जुटाउनु हो। भारतमा लागू पदार्थको समस्या अब केवल पुरूषमा सीमित छैन। शहरीकरण, सामाजिक परिवर्तन र औषधिको सहज उपलब्धताले महिलामा पनि प्रयोग दर बढ्दै गएको छ, तर महिला प्रयोगकर्ताका मुद्दा अझै ओझेलमा छन्। सामाजिक लाञ्छना, लैंगिक हिंसा र उपचारमा पहुँचको अभावले गर्दा महिलाको अवस्था अझ जटिल छ। यसैले भारतका महिलामा लागू पदार्थको दुष्प्रभाव बारे तथ्यमा आधारित छलफल गर्नु समयको माग हो। अब एकछन भारतको राष्ट्रिय सर्वेक्षणको तथ्याङ्क र अध्ययनतर्फ नजर लगाउँदै चर्चालाई अघि बढाउँ। सामाजिक न्याय तथा अधिकारिता मन्त्रालयले एम्स नयाँ दिल्लीसँग मिलेर सन् 2019 गरेको म्याग्नेट्यूड्स अफ सब्सटान्स यूज इन इण्डियाको सर्वेक्षण अनुसार लागू पदार्थ प्रयोग गर्ने 10-75 वर्षका महिलाहरूमा यस्तो थियो। मदिरा सेवन गर्ने महिलाहरू 57.6%, हेरोइन सेवन गर्नेहरू 8.5% अथवा 0.2%, औषधिजन्य मादक पदार्थ लिनेहरू 19% अथवा 0.5%, निद्राको औषधि लिनेहरू 36% अथवा 1.0% र अन्य मादक तत्व लिनेहरू 13.4% थियो। कुल 35 लाख महिलाहरूलाई यस अध्ययनले अवैध लागू पदार्थको उच्च जोखिममा बताएको थियो। उपचार चाहिने महिलाको संख्या 5.8 लाख अनुमान गरिएको, तर उपचार लिनेमा महिला केवल 15% मात्र थिए। श्रोता, अब राज्य विशेषको सन्दर्भमा भन्नुपर्दा पंजाब, हरियाणा, मणिपुर, मिजोरम, नागाल्याण्ड, सिक्किम र ठूला महानगरमा लागू पदार्थ प्रयोगकर्ता महिलाहरू धेरै छन्। पंजाबमा हेरोइन प्रयोग गर्ने महिलाको संख्या चिन्ताजनक छ। पूर्वोत्तरमा सुईबाट लागू पदार्थ लिने महिलाको अनुपात राष्ट्रिय औषध भन्दा 4 गुणा बढ़ी छ। दिल्ली, मुम्बई, बेंगलुरूमा पार्टी ड्रग्स र प्रिस्क्रिप्सन ड्रग्सको दुरूपयोग गर्ने शिक्षित महिलाको संख्या बढ़दैछ। 18-35 वर्षका महिला सबैभन्दा उच्च जोखिममा छन्। किशोरीमा कोरेक्स र डेन्ड्राइट लगायत अन्य लागू औषधको लत बढ़दो छ। 35-50 वर्षका महिलामा दुखाई कम गर्ने औषधि र निद्राको गोली लिने लत बढ़ी देखिन्छ। श्रोता, यतिका जानकारीपछि अब पालो भएको छ एउटा मिठो गीतको।

आदरणीय श्रोता, अब कुरा गरौं महिलामा लागू पदार्थ प्रयोगका कारण बारे। महिलाहरूले लागू पदार्थ सेवन गर्नुको प्रथम कारण हो घरेलु हिंसा र मानसिक आघात। राष्ट्रिय परिवार स्वास्थ्य सर्वेक्षण 5 अनुसार 29% विवाहित महिलाले शारीरिक वा यौन हिंसा भोगेका छन्। हिंसाबाट उम्कन वा पीड़ा बिर्सन धेरै महिला लागू पदार्थतर्फ लाग्छन्। बाल्यकालमा यौन दुर्व्यवहार भोगेका महिलामा लतको जोखिम 6 गुणा बढ़ी हुन्छ। दोस्रो कारण हो साथी र श्रीमानको प्रभाव। 70% भन्दा बढ़ी लागू पदार्थ सेवन गर्ने महिलाहरूले श्रीमान वा पुरूष साथीबाट पहिलो पटक लागू पदार्थ पाएको बताउँछन्। श्रीमान लागू पदार्थ प्रयोगकर्ता भएमा श्रीमती पनि प्रयोगकर्ता हुने सम्भावना 5 गुणा बढ्दछ भनी अध्ययनले बताउँछ। तेस्रो कारण हो चिकित्सकीय शुरूआत। सुत्केरी पछिको डिप्रेसन, महिनावारीको अत्याधिक पीड़ा र कम्मर दुख्ने समस्यामा डाक्टरले लेखिदिएको दवाईले लत शुरूआत गराउँछ र विस्तारै मात्रा बढ़ाउँदै जाँदा निर्भरता बन्दछ। चौथो कारण आर्थिक र व्यावसायिक दबाव। कल सेन्टर, एयर होस्टेज, मीडिया र ग्लैमर क्षेत्रमा काम गर्ने महिलामा नाइट सिफ्ट, शरीरको बनावट कायम राख्ने दबाव र पार्टी संस्कृतिले गर्दा लागू पदार्थको प्रयोग बढ़्दो छ। यौवन व्यवसायमा रहेका महिलालाई ग्राहकले जबरजस्ती लागू पदार्थ खुवाउने गरेका घटना पनि धेरै छन्। पाँचौ कारण सामाजिक पहुँच र भ्रम हो। सामाजिक सञ्जालमा दुब्लो हुने र तनाव कम गर्ने दवाईको विज्ञापनले महिलालाई आकर्षित गर्दछ। श्रोता, यतिका जानकारीपछि अब पालो भएको छ एउटा मिठो गीतको।

श्रोता अब मनोरञ्जनपछि कुरा गरौं लागू पदार्थको दुरूपयोगले महिलामा देखिने विशेष दुष्प्रभाव बारे। पहिलो दुष्प्रभाव हो शारीरिक स्वास्थ्य। महिलामा लागू पदार्थको असर छिटो र गम्भीर हुन्छ, यसलाई टेलिस्कोपिङ इफेक्ट भनिन्छ। रक्सीले महिलाको कलेजो पुरूषको भन्दा चाँडो बिगार्छ। हेरोइनले दुई वर्षमै मुटुमा संक्रमण गराउन सक्छ। सुई साटेर प्रयोग गर्दा एचआईभीको जोखिम महिलामा दुईदेखि तीन गुणा बढ़ी छ। यसै गरी दुईमा प्रजन स्वास्थ्य र गर्भावस्था हुने दुष्प्रभाव। लागू पदार्थले महिनावारी रोकिने, पाठेघरको भित्री तह पातलो हुने र बाँझोपन गराउँछ। गर्भवती महिलाले अफिम वा हेरोइन प्रयोग गरेमा 60% मामिलाहरूमा महिलाहरूले समय नपुगी बच्चा जन्माउन पुग्छन्। नवजात शिशुमा नियोनेटल अस्ट्रियन्सिस सिन्ड्रोम हुन्छ। यस्तो बच्चा लगातार रुन्छ, हात खुट्टा काप्छ, दूध चुस्न सक्दैन। भारतमा यस्ता मामिलाहरू ठूला शहरमा विशेष रूपले बढ्दै गएका छन्। अब तेस्रो, मानसिक स्वास्थ्यमा दुष्प्रभाव। महिला लागू पदार्थ प्रयोगकर्ता मध्ये 65% डिप्रेशन, 40% आत्महत्याको सोच देखिएको छ। पुरूषको तुलनामा महिला प्रयोगकर्तामा आत्महत्याको प्रयास तीन गुणा बढ़ी छ। लागू पदार्थ छोड्दा आउने छटपटीको बेला महिलामा बेचैनी र रिस बढ़ी देखिन्छ। चार, हिंसा र शोषणको घेरोमा परिने दुष्प्रभाव। लागू पदार्थ किन्न पैसा नहुँदा धेरै महिला यौन व्यवसायमा धकेलिन्छन्। त्यस क्रममा ग्राहक, दलाल र प्रहरीबाट समेत कुटपिट र बलात्कारको जोखिम हुन्छ। परिवारले थाहा पाएपछि घरबाट निकाल्ने, बच्चा खोज्ने र सम्बन्ध विच्छेद गर्ने गरिन्छ। त श्रोता अब कुरा गरौं उपचार र पुनर्स्थापना र लैंगिक अवरोध बारे। यसका धेरै कारणहरू छन्, जस्तै सेवा केन्द्रको अभाव, बच्चा र परिवारको जिम्मेवारी, गोपनीयता र लाञ्छना अनि आर्थिक समस्या। अहिले देशभरमा 450 भन्दा बढ़ी नशा मुक्ति केन्द्र छन्, तर महिलाका लागि छुट्टै वार्ड भएका धेरै कम छन्। धेरै जसो केन्द्र पुरूषका लागि बनाइएकाले महिला जान मान्दैनन्। 3 महिने आवासीय उपचारमा बस्दा साना बच्चा कसले हेर्ने भन्ने समस्या हुन्छ, त्यसैले धेरै महिला बीचमै उपचार छोड्छन्। सामुदायिक उपचार मोडेलको विकास नभएकाले यो समस्या कायम छ। सानो शहरमा उपचार केन्द्र गएको थाहा पाए समाजले नराम्रो दृष्टिले हेर्छ। विवाह नहुने, जागिर नपाउने डरले महिला समस्या लुकाउँछन्। परामर्शदाता पुरूष भएमा यौन दुर्व्यवहारको कुरा खुलाउन गाह्रो मान्छन्। निजी नशा मुक्ति केन्द्रको शुल्क मासिक 30,000 देखि 1,00,000 पर्छ। सरकारी केन्द्र निशुल्क भए पनि सहाय पाउन धेरै पर्खनु पर्ने हुन्छ। उपचार अवधिभर काम छोड्नु पर्दा परिवारको आय ठप्प हुन्छ। यसैले उपचार र पुनर्स्थापनामा धेरै चुनौतीहरू छन्। श्रोतागण अब चर्चा गरौं लागू पदार्थ दुरूपयोगमा परेका महिलाहरूको कल्याणका निम्ति भारत सरकारका नीति र कार्यक्रम सम्बन्धमा। प्रथममा नशा मुक्त भारत अभियान। सन् 2020 अगस्त 15 शुरू भएको यो अभियान 272 जिल्लामा सञ्चालित छ। यस अन्तर्गत विद्यालयमा सचेतना, सामुदायिक पहुँच र उपचार केन्द्रको स्तरोन्नति गरिन्छ, तर महिला लक्षित कार्यक्रम अझै सीमित छ। अर्को छ राष्ट्रिय लागू पदार्थ निर्भरता उपचार केन्द्र। यो एम्सको विशेष गरी गर्भवती महिला केन्द्रित उपचार हो, जसलाई एनडीडीटीसी भनिन्छ, जहाँ बच्चा हेरचाह कक्ष पनि छ। तेस्रो, नारी शक्ति केन्द्र। सरकारले महिला तथा बाल विकास मन्त्रालय अन्तर्गत हिंसा पीड़ित महिलाका लागि वान स्टप सेन्टर चलाएको छ। यसमा केही केन्द्रले लागू पदार्थ प्रयोगकर्ता महिलालाई पनि परामर्श दिन थालेका छन्। अब यी विभिन्न समस्याको समाधानका लागि के कस्ता सुझाव हुन सक्लान् त? प्रथममा नीतिगत रूपले राष्ट्रिय मानसिक स्वास्थ्य कार्यक्रममा महिला लागू पदार्थ प्रयोगकर्तालाई प्राथमिकता राख्ने। दुई, हरेक मेडिकल कलेज अस्पतालमा महिला ओएसटी क्लिनिक अनिवार्य गर्ने। तीन, एनडीपीएस एनको धारा 64A कडाईका साथ लागू गरी प्रयोगकर्तालाई जेल होइन उपचारमा पठाइने। चार,
महिला आयोगमा लागू पदार्थ हेर्ने छुट्टै डेस्क स्थापना गर्ने इत्यादि। आदरणीय श्रोता, अब सेवा विस्तारका निम्ति के कस्ता उपायहरू लिन सकिन्छ त भने, हरेक जिल्ला अस्पतालमा कम्तीमा 10 सयको महिला डी एडिक्सन वार्ड बनाउने, लागू पदार्थ प्रयोगकर्ता गर्भवती महिलाका लागि प्रसूति गृहसँग जोडिएको लत उपचार सेवा शुरू गर्ने र टेलिमेडिसिनबाट गोप्य परामर्श सेवा दिने।

आदरणीय श्रोता, अब पुनर्स्थापना बारे चर्चा गर्नुपर्दा लागू पदार्थ सेवनबाट पीड़ित महिलाहरूलाई उपचारपछि सिलाई, ब्युटिसियन, डिजिटल मार्केटिङ, फूड प्रोडक्शनको तालिम दिने राष्ट्रिय शहरी आजीविका मिशन र दीनदयाल उपाध्याय ग्रामीण कौशल योजनामा लक्षित कोटा राख्ने, स्वयं सहायता समूह मार्फत सहुलियत ऋण उपलब्ध गराउने। श्रोता, अब सचेतना र रोकथामका निम्ति यस्ता उपाय गर्न सकिन्छ, जस्तै कक्षा 9-12 पाठ्यक्रममा लैंगिक संवेदनशील लागू पदार्थ शिक्षा समावेश गर्ने, आशा र आँगनवाड़ी कार्यकर्तालाई स्क्रीनिङ तालिम दिने, आजको मिति 26 जूनमा हरेक पञ्चायतमा आमा समूहले संवाद कार्यक्रम गर्ने, मीडियाले महिला प्रयोगकर्तालाई खलनायक होइन बिरामीको रूपमा चित्रण गर्ने। श्रोता, भारतमा महिला लागू पदार्थ प्रयोगकर्ताको संख्या कम देखिए पनि असर गहिरो छ। यो केवल स्वास्थ्य समस्या होइन, मानव अधिकार, लैंगिक न्याय र सामाजिक विकासको मुद्दा पनि हो। पुरूष सरहको नीतिले महिलाको विशेष आवश्यकता सम्बोधन गर्न सक्दैन। आजको अन्तर्राष्ट्रिय लागू औषध विरूद्धको दिवसमा हामीले संकल्प गर्नुपर्छ कि अब कुनै पनि महिला लाञ्छनाको डरले उपचारबाट वञ्चित हुने छैन। यसैले जेल होइन अस्पताल पुर्याउनु पर्ने, तिरस्कार होइन साथ दिनुपर्ने, दण्ड होइन उपचारको आवश्यकता बुझ्नुपर्ने। श्रोता, अब फेरि मनोरञ्जनको पालो भएको छ।

श्रोता, जबसम्म हामी समाजमा लागू पदार्थको दलदलबाट बाहिर ल्याउन सक्दैनौ तबसम्म नशामुक्त भारतको सपना अधुरो रहन्छ। महिलाको स्वास्थ्य, सुरक्षा र सम्मान सुनिश्चित गर्नु नै यो दिवसको सच्चा सन्देश हो। हवस्त श्रोता, आकाशवाणी गान्तोकको नारी संसार कार्यक्रमको यो विशेष प्रस्तुति आजलाई यति नै। अर्को दिन फेरि यस्तै महत्वपूर्ण विषयका साथ उपस्थित हुने नै छौं। तबसम्मका लागि बिदा चाहन्छु। सचेत रहनुहोस्, सुरक्षित रहनुहोस्। नमस्ते।

श्रोताहरूले सुनिरहनु भएको थियो महिलाहरूमा लागू पदार्थको दुष्प्रभावमाथि केही कुराकानी। त श्रोता अब सुन्नुहोस् विभिन्न गायक कलाकारहरूको स्वरमा सजिएका मीठा मीठा गीतहरूलाई। त श्रोता गीत सुनाउने क्रममा यहाँहरूलाई सुनाउन चाहन्छौ गायक कलाकार आशा भोसलेको आवाजमा रहेको यो गीतलाई।

प्रिय श्रोता, हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं र श्रोताहरूले सुनिरहनु भएको छ विभिन्न गायक कलाकारहरूको स्वरमा सजिएका मीठा मीठा गीतहरूलाई। श्रोता, कार्यक्रमलाई अघि बढाउँदै अब फेरि सुनाउन लागिरहेको छु गायक कलाकार देविका वन्दनाको स्वरमा रहेको यो अर्को गीत।

सपनाका सहरमा आज म एक्लै बेवस छु। रहरहरू मिसिएर क्षणभरमै खरानी भइगयो। कति सपनाहरू साँचेका थिए हाम्रो सम्बन्धको, कति सपनाहरू साँचेका थिए हाम्रो सम्बन्धको। जीवनको यात्रामा पाइला सँगै चाल्ने ढोको अझै छ बाँकी। श्रोताहरूले सुनिरहनु भएको छ विभिन्न गायक कलाकारहरूको आवाजमा सजिएका गीतहरूलाई। त श्रोता, कार्यक्रमलाई अघि बढाउँदै अब फेरि सुन्न लागिरहेका छौ गायक कलाकार मीरा राणाको आवाजमा रहेको यो अर्को गीत।

फुल फुल्यो भमरामा गुन्निकेमा म फुले श्रोताहरूले सुनिरहनु भएको छ गीतहरू। त श्रोता, अघिल्लो गीत सुनाउन लागिरहेका छौ यहाँहरूलाई गायक कलाकार अञ्जु देवीको स्वरमा रहेको यो अर्को गीत।

हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं र श्रोताहरूले हाम्रो यस प्रसारणलाई न्यूज अन एआईआर मोबाइल एप मार्फत पनि सुन्न सक्नुहुनेछ। श्रोता, अब सुन्नुहोस् गायक कलाकार सुजाता सिन्चुरीको स्वरमा रहेको यो अर्को गीतलाई।

श्रोताहरूले भर्खरै सुनिरहनु भएको थियो गायककलाकार तारा देवीको स्वरमा रहेको गीतलाई. त श्रोता, कार्यक्रम नारी संसार अन्तर्गत अब यो अन्तिम गीत सुनाऊ गायककलाकार अरूणा लामाको आवाजमा रहेको.

فوت. हेलो हेलो समय बाजो खान्छ कमाई हिउँदो वर्षा भरी जोत्छ यसै गरी

श्रोताहरूले सुन्नुहुँदैछ नेपाली लोकगीत। श्रोता नेपाली लोकगीत सुनाउने क्रममा अब फेरि सुनाउन लागिरहेको छु गायक कलाकार हिरादेवी वाइवाको स्वरमा रहेको यो अर्को गीतलाई। यसको लगतै पछि श्रोताहरूले सुन्नुहुनेछ आकाशवाणीको खरसाङ केन्द्रबाट नेपाली भाषामा समाचार।

0: नमस्कार, यो आकाशवाणी हो, समाचार सारण मंगलबाट सुन्नुहोस्। मुख्य समाचार। गृहमन्त्री अमित शाहले आज लागू औषध विरूद्ध एकताबद्ध लड़ाईको लागि आह्वान गर्नुभएको छ। उत्तर प्रदेश पुलिसले श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टलाई दिएको भेटी र दानको कथित हिनामानाको सम्बन्धमा 8 जना अभियुक्तहरूलाई पक्राउ गरेको छ। अमेरिकामा आयोजित दोस्रो प्याक सिलिका शिखर सम्मेलनमा भारत अनि 34 अन्य देशहरूले आर्टिफिसियल इन्टेलिजेन्स प्रौद्योगिकीहरूलाई सशक्त बनाउन एक पहलमा हस्ताक्षर गरेको छ। आज देशभरि आशुरा ए मुहर्रम मनाइन्दैछ अनि फिफा विश्वकपमा अस्ट्रेलियाले आफ्नो अन्तिम समूह डी खेलमा प्याराग्वेसँग बराबरी खेलेपछि नकआउट चरणमा स्थान सुरक्षित गरेको छ। अब समाचार विस्तारमा। गृहमन्त्री अमित शाहले आज लागू औषध विरूद्ध एकताबद्ध लड़ाईको लागि आह्वान गर्नुभयो। उहाँले लागू औषधको खतराले राष्ट्रिय सुरक्षा, सामाजिक स्थिरता, आर्थिक हित र युवा र देशको भविष्यलाई खतरामा पार्ने बताउनुभयो। श्री शाहले आध्यात्मिक नेताहरू, युवाहरू र अभिभावकहरूलाई यो लड़ाई जित्न साझा मञ्चमा एकताबद्ध हुन आग्रह गर्नुभयो। श्री शाहले नयाँ दिल्लीमा नार्को कोअर्डिनेशन सेन्टरको 10 शीर्ष स्तरीय बैठकलाई सम्बोधन गर्दै यी टिप्पणीहरू गर्नुभयो।
1: पहला स्तम्भ है एनफोर्समेंट इंटेलिजेंस और ऑपरेशंस। इसका उद्देश्य पूरे नेटवर्क पर लक्षित इंटेलिजेंस लीड कार्रवाई करें और उनके नेटवर्क को नष्ट कर दें। दूसरा है प्रीकर्सर्स एवं सिंथेटिक ड्रग कंट्रोल। उत्पादन स्तर पर ही हमने नशे को रोकने की रणनीति अपनानी पड़ेगी और कैपेसिटी बिल्डिंग, कोऑर्डिनेशन और मॉनिटरिंग जो तंत्र को सक्षम बनाने के लिए और आधुनिक बनाने के लिए ये चौथे स्तंभ की रचना की गई है।
0: उपराष्ट्रपति सीपी राधाकृष्णनले अन्तर्राष्ट्रिय नशा मुक्ति दिवसको अवसरमा देशका मानिसहरूलाई मादक पदार्थ तथा लागू पदार्थ विरूद्ध लड्न एकजुट हुन आह्वान गर्नुभयो। उपराष्ट्रपतिले सामाजिक सञ्जालमा पोस्ट गर्नुहुँदै लागू पदार्थ मुक्त विरूद्ध आन्दोलनलाई सक्रिय रूपमा अगाडि बढ़ाइरहेका विश्वविद्यालय, शैक्षिक संस्था र संस्थाहरूको प्रशंसा गर्नुभयो। उहाँले बलियो, स्वास्थ्य र लागू पदार्थ मुक्त भारत निर्माणमा उनीहरूको प्रयासले महत्वपूर्ण योगदान पुर्याइरहेको बताउनुभयो। उपराष्ट्रपतिले सबैलाई जागरूकता फैलाउन, लतमुक्त प्रयासमा संलग्नहरूलाई समर्थन गर्न र युवाहरूलाई लागू पदार्थ भन्दा आशा, स्वास्थ्य र उद्देश्य छनौट गर्न प्रेरित गर्न एकजुट हुन आग्रह गर्नुभयो। उत्तर प्रदेश पुलिसले श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टलाई दिएको भेटी र दानको कथित हिनामानाको सम्बन्धमा दर्ता गरिएको पहिलो एफआईआरमा 8 जना नामित अभियुक्तहरूलाई पक्राउ गरेको छ। मुख्यमन्त्री योगी आदित्यनाथको निर्देशनमा गठित विशेष जाँच दल एसआईटीको सिफारिशपछि श्रीराम जन्मभूमि पुलिस थानामा यो एफआईआर दर्ता गरिएको थियो। ट्रस्ट सदस्य कृष्णमोहनले उजुरी दर्ता गर्नुभएको थियो। एसआईटीले मंगलबार सरकारलाई आफ्नो प्रारम्भिक प्रतिवेदन बुझाएको थियो। त्यसपछि हिजो मुद्दा दर्ता गरिएको थियो। ट्रस्टले प्राप्त भेटी र दानको सम्बन्धमा चोरीको आरोप लागेपछि यो कुरा प्रकाशमा आएको थियो। ट्रस्टको अनुरोधमा मुख्यमन्त्रीले यस विषयमा छानबिन गर्न विशेष जाँच दल गठन गर्नु भएको थियो। भारतले किर्गिस्तानको बिस्केकमा आयोजित संघाई सहयोग संगठन एससीओ महिला फोरम 2026 महिला नेतृत्वको विकासप्रति आफ्नो प्रतिबद्धता दोहोर्याएको छ। आज भर्चुअल माध्यममा सम्बोधन गर्नुहुँदै महिला तथा बाल विकास मन्त्री अन्नपूर्ण देवीले महिलाहरू विकासका लाभार्थी मात्र नभई 2047 विकसित भारतको सबैभन्दा शक्तिशाली प्रेरक शक्ति पनि भएको बताउनुभयो। आर्थिक विकासमा महिलाको भूमिकालाई उजागर गर्नुहुँदै श्रीमती अन्नपूर्ण देवीले भन्नुभयो, लगभग 1 करोड़ महिलाहरू 90 लाख भन्दा बढ़ी स्व सहायता समूहहरूमा संगठित छन्, जसमध्ये 30 करोड़ भन्दा बढ़ी लखपति दिदी बनेका छन्। उहाँले मिशन शक्ति र मिशन पोषण 2.0 जस्ता योजनाहरूले महिलाको सुरक्षा, हेरचाह र आर्थिक सहभागितालाई बढ़ावा दिइरहेको बताउनुभयो। अन्नपूर्ण देवीले यस क्षेत्रमा महिलाको आर्थिक नेतृत्व र कल्याणलाई अगाडि बढ़ाउन एससीओ साझेदारहरूसँग अनुभवहरू साझा गर्न र सहयोगलाई गहिरो बनाउन देश तत्पर रहेको बताउनुभयो। अमेरिकामा आयोजित दोस्रो प्याक सिलिका शिखर सम्मेलनमा भारतले 34 अन्य देशहरूसित मिलेर आर्टिफिसियल इन्टेलिजेन्स प्रौद्योगिकीहरूलाई सशक्त बनाउनका लागि अमेरिकाको नेतृत्वको एक पहलमा हस्ताक्षर गरेको छ। अमेरिकाको आर्थिक मामिलाका उपविदेश मन्त्री जेकब हेलबर्गले भन्नुभयो।
2: श्री हेलबर्ग ने कहा कि अमेरिका भारत के साथ अपनी साझेदारी को और गहरा करने के लिए उत्साहित है। उन्होंने द्विपक्षीय संबंधों को 21वीं सदी के सबसे महत्वपूर्ण संबंधों में से एक बताया। श्री हेलबर्ग ने कहा कि भारत के साथ द्विपक्षीय आदान प्रदान के प्रमुख मुद्दों पर चर्चा हुई, इनमें क्वाड और ट्रस्ट पहल शामिल है। शिखर सम्मेलन में भारत का प्रतिनिधित्व इलेक्ट्रॉनिक्स और सूचना प्रौद्योगिकी मंत्रालय के सचिव एस कृष्णन और भारतीय उद्योग के प्रतिनिधियों ने किया। भारतीय प्रतिनिधिमंडल ने उद्योग जगत के नेताओं के साथ सेमीकंडक्टर, आर्टिफिशियल इंटेलिजेंस और लचीली प्रौद्योगिकी आपूर्ति श्रृंखलाओं में सहयोग बढ़ाने पर चर्चा की। समाचार कक्ष से अर्जुन शर्मा।
0: समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोशियल मीडिया ह्याण्डल एक्समा @AIN News Khorsang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह तथा लोकसभा अध्यक्ष ओम बिरलाले बमकिम चन्द्र चट्टोपाध्यायलाई उहाँको जन्म जयन्तीमा श्रद्धांजली अर्पण गर्नुभएको छ। सामाजिक सञ्जालमा पोस्ट गर्नुहुँदै प्रधानमन्त्रीले बमकिम चन्द्र चट्टोपाध्यायलाई एक महान साहित्यकारको रूपमा वर्णन गर्नुभएको छ, जसका कामहरूले पुस्तादेखि भारतीयहरूमा देशभक्ति र सांस्कृतिक गौरवको भावना जगाएको छ। श्री मोदीले वन्दे मातरम मार्फत बमकिम चन्द्र चट्टोपाध्यायले भारतीय स्वतन्त्रता आन्दोलन र राष्ट्रको लागि प्रेरणाको सबैभन्दा स्थायी स्रोतहरूमध्ये एक प्रदान गर्नुभएको बताउनुभयो। यसै गरी गृहमन्त्रीले आफ्नो अमरकृति आनन्दमठ मार्फत बमकिम चन्द्रले मातृभूमिप्रति समर्पण, बलिदान र राष्ट्रिय चेतनाको सन्देश दिएको बताउनुभयो। लोकसभा अध्यक्ष ओम बिरलाले बमकिम चन्द्रले आफ्नो लेखन मार्फत अधीनताको युगमा भारतको जनतामा आत्मसम्मान, देशभक्ति र स्वतन्त्रताको चाहना जगाएको बताउनुभयो। आज देशभरि आशुरा ए मोहरम मनाइन्दैछ। यो दिन पैगम्बर मोहम्मदका नाति हजरत इमाम हुसेनको शहादतको सम्झनामा मनाइन्छ। हजरत इमाम हुसेन र उहाँका साथीहरूले सत्य र न्यायको समर्थन गर्न कर्बलामा आफ्नो जीवन बलिदान दिएका थिए। शहीदहरूको सम्झनामा आज ताजिया जुलुस निकालिन्दैछ। दिल्लीमा जामा मस्जिद, निजामुद्दीन, ओखला र मेहरौली लगायत विभिन्न क्षेत्रहरूमा जुलुस निकालिन्दैछ। कर्बलामा शहीदहरूको सर्वोच्च बलिदानको सम्मान गर्न मजलिस र अन्य धार्मिक सभाहरू पनि आयोजना गरिन्दैछन्। दिल्ली यातायात पुलिसले ताजिया जुलुसहरूको सम्बन्धमा ट्राफिक चेतावनी जारी गरेको छ। यी घटनाहरूलाई ध्यानमा राख्दै व्यापक सुरक्षा व्यवस्था मिलाएको छ। प्रधानमन्त्री नरेन्द्र मोदी तथा उपराष्ट्रपति सीपी राधाकृष्णनले आज मोहरमको पर्वमा हजरत इमाम हुसेनको बलिदानको स्मरण गर्नुभएको छ। भारतका लागि जर्मनीका राजदूत फिलिप एकरम्यानले नवीकरणीय ऊर्जा क्षेत्रमा भारतले विश्वव्यापी रूपमा अग्रणी भूमिका खेलिरहेको बताउनुभएको छ। एक समाचार एजेन्सीसँग कुरा गर्नुहुँदै उहाँले हरित र दिगो विकासको सम्बन्धमा भारत र जर्मनी बीचको साझेदारी सफल भएको उल्लेख गर्नुभयो। उहाँले व्यापार, राजनीतिक र रणनीतिक क्षेत्रमा दुई देशबीचको सहकार्य निरन्तर बलियो हुँदै गएको पनि बताउनुभयो। स्वास्थ्य मन्त्रालयले औषधि नियमहरूमा संशोधनको मस्यौदा जारी गरेको छ। यस अन्तर्गत आयात गरिने औषधिहरूको वैधता अवधि अर्थात सेल्फ लाइफ आयातको समयसीमा कम्तीमा 12 महिना हुनुपर्ने अनिवार्य गरिएको छ। यद्यपि विद्यमान नियमहरू जैविक र रेडियो फार्मास्युटिकल्स औषधिहरूमा लागू हुनेछन्। प्रधानमन्त्री नरेन्द्र मोदीले यस आइतबार आकाशवाणीमा मन की बात कार्यक्रमको क्रममा देश र विदेशका मानिसहरूसँग आफ्ना विचारहरू साझा गर्नुहुनेछ। यो मासिक रेडियो कार्यक्रमको 135 एपिसोड हुनेछ। फिफा विश्वकपमा अस्ट्रेलियाले आफ्नो अन्तिम समूह डी म्याचमा पाराग्वेसँग बराबरी खेलेपछि नकआउट चरणमा स्थान सुरक्षित गरेको छ। समूह डीको अर्को म्याचमा टर्कीले संयुक्त राज्य अमेरिकालाई 3-2 पराजित गर्दै आफ्नो प्रतियोगिता अभियान जीतका साथ समाप्त गर्यो। समूह एफमा नेदरल्याण्डसले ट्युनिसियालाई 3-1 पराजित गर्दै समूहको शीर्ष स्थानमा रह्यो। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्त्यमा मुख्य समाचार। गृहमन्त्री अमित शाहले आज लागू औषध विरूद्ध एकताबद्ध लड़ाईको लागि आह्वान गर्नुभएको छ। उत्तर प्रदेश पुलिसले श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टलाई दिएको भेटी र दानको कथित हिनामानाको सम्बन्धमा 8 अभियुक्तहरूलाई पक्राउ गरेको छ। अमेरिकामा आयोजित दोस्रो प्याक्स सिलिका शिखर सम्मेलनमा भारत अनि 34 अन्य देशहरूले आर्टिफिसियल इन्टेलिजेन्स प्रौद्योगिकीहरूलाई सशक्त बनाउन एक पहलमा हस्ताक्षर गरेको छ अनि आज देशभरि आशुरा ई मुहर्रम मनाइन्दैछ। यसका साथै समाचार अहिलेलाई पूरा भयो।
3: मीडियम वेभको 213.67 मिटर अर्थात 1404 किलोहर्जमा हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। श्रोताहरूले हाम्रो यस प्रसारणलाई न्यूज अन एआईआर मोबाइल एप मार्फत पनि सुन्न सक्नुहुनेछ। साथै एफएम कञ्चनजंघा 103 मेगाहर्जबाट पनि सुन्न सक्नुहुनेछ। श्रोता अब सुन्नुहोस् गायक कलाकार ज्ञानु राणा अनि समूहको आवाजमा रहेको यो गीतलाई।

0: निर्वाचन आयोग भारत सरकारको निर्देश अनुसार सिक्किममा एसआईआर अर्थात मतदाता सूचीमा विशेष सघन पुनरावलोकन कार्य जारी रहेको छ।
1: गत 30 मईदेखि 28 जुन 2026 सम्म बीएलओहरूले घर घरमा गएर इनिमेरेशन फर्म वितरण अनि संकलन गर्नेछन्।
0: सबै मतदातालाई आफ्नो फोटो सहित फारम राम्ररी भरेर समयमा नै बुझाउने अनुरोध छ।
1: 1 जुलाई 2026 सम्म 18 वर्ष पुग्ने योग्य मतदाताहरूले पनि फर्म 6 बुझाउन सक्नेछन्।
0: फारम ईसीआईएनईटी एप अथवा भोटर पोर्टल मार्फत अनलाइन पनि बुझाउन सकिन्छ।
1: राज्य चुनाव आयोग सिक्किम सरकारद्वारा जनहितमा जारी।
2: यहाँहरूले सुनिरहनु भएको छ नेपाली लोकगीत श्रोता कार्यक्रमलाई अघि बढाउँदै अब फेरि सुनाउन लागिरहेको छु गायक कलाकार श्री कुमार पाखरिङको आवाजमा रहेको यो अर्को गीतलाई।

बजेर 5 मिनटमा प्रस्तुत गर्नेछौं ग्रामीण कार्यक्रम अन्तर्गत गौपालन विषयमा लोअर श्रीपताम निवासी एक प्रगतिशील कृषक प्रकाश ढुंगेलसँग लिएको एक अन्तर्वार्ता। 6:40, 45 अनि 50 मिनटमा प्रस्तुत गर्नेछौ प्रादेशिक समाचार क्रमैले नेपाली लिप्चा अनि सिक्किमे भुटिया भाषामा। 6:55 लिएर आउनेछौ अंग्रेजी भाषामा एक वार्ता भने 7:05 मनोरञ्जन गराउनेछौ यहाँहरूकै पत्रमा आधारित कार्यक्रम नेपाली अनुरोध संगीत सुनाएर। 7:25 सुन्नुहुनेछ यसै केन्द्रबाट नेपाली भाषामा राष्ट्रिय समाचार। 7:35 प्रस्तुत हुनेछ कार्यक्रम युवावाणी अन्तर्गत युवा कवियत्री मेनुका पौडेलसँग लिएको एक अन्तर्वार्ता। 8:05 मनोरञ्जन गराउनेछौ कार्यक्रम गीत गजल अन्तर्गत कलाकार रफिक सागर र रहीम शाहका स्वरमा केही गजलहरू सुनाएर भने त्यस कार्यक्रमको लगत्तैपछि लिएर आउनेछौ डाक्टर अनिता सेनको स्वरमा शास्त्रीय गायन ठुम्री। 8:45 अनि 9 सुन्नुहुनेछ आकाशवाणीको दिल्ली केन्द्रबाट समप्रसार गरी क्रमशः हिन्दी अनि अंग्रेजी भाषामा समाचार। 9 प्रस्तुत हुनेछ सोही केन्द्रबाट कार्यक्रम स्पटलाइट। 9:15 सुन्नुहुनेछ कार्यक्रम करेन्ट अफेयर्स। 10 श्रोताहरूलाई मनोरञ्जन गराउनेछौ हिन्दी फिल्मी संगीतको कार्यक्रम अन्तर्गत विभिन्न हिन्दी फिल्मी गीतहरू सुनाएर र यिनै कार्यक्रमहरूको साथमा हाम्रो बेलुकी अर्थात तेस्रो अधिवेशनमा समावेश सम्पूर्ण कार्यक्रम समाप्त हुनेछ रात्रिको ठिक 10:30। हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं र अब प्रस्तुत छ कार्यक्रम शौर्य गाथा।

0: आकाशवाणी गान्तोक सुनेन भएका सम्पूर्ण श्रोतागणमा हार्दिक स्वागत साथै न्यानो अभिवादन। श्रोता, ग्रामीण कार्यक्रम अन्तर्गत आज हामीसँग कुराकानी गर्न भने उपस्थित हुनुहुन्छ लोअर सिरपताम नाम्ची जिल्ला निवासी एक प्रगतिशील युवा कृषक प्रकाश ढुङ्गेल, जसले आफ्नो पढाइ सकेर जबलाई पनि त्यागेर उहाँले गाई पालनलाई अहिले मुख्य व्यवसायको रूपमा लिएर गइरहनु भएको छ। त आज गाई पालन सम्बन्धी उहाँसँगको कुराकानीलाई यहाँ राख्नेछौ। सर्वप्रथम यहाँलाई कार्यक्रममा स्वागत जनाउन चाहन्छु।
1: धन्यवाद हजुर।
0: त विशेष मैले यहाँको परिचय श्रोतामाझ दिइहालेँ है, र यहाँले जुन चाहिँ गाई पालनलाई अहिले मुख्य व्यवसायको रूपमा लिनुभयो, अहिलेको युवाहरूको के हुन्छ भने पढाइपछि नोकरी गर्नै पर्छ, नोकरी गरेपछि मात्रै हुन्छ, तर यहाँले चाहिँ पढाइ पनि गर्नुभयो नोकरी पनि गर्नुभयो, तर अन्तिममा आएर चाहिँ गाई पालनलाई नै मुख्य पेसा लिनुभयो नि है।
1: हजुर,
0: त्यो लिनुको मुख्य उद्देश्य के हो र योभन्दा अगाडि तपाईँले के कसो गर्नुहुन्थ्यो अलिकति राखिदिनुहोस् न।
1: मैले 2016 क्लास 12 सकेर बाहिर निक्लेँ। बाहिर निक्लेर दुई चार ठाउँमा काम गरेँ, त्यहाँबाट फेरि घर फर्केर आएँ। घर फर्केर आएपछि गाडी कुदाउन सिकेँ।
0: हजुर,
1: गाडी कुदाउन सिकेँ, त्यति गर्दा नि भएन, मलाई मनले मानेन। त्यहाँबाट म फेरि पढ्छु भनेर घरबाट निक्लेँ।
0: हजुर,
1: पढ्नको लागि गएँ। मैले एमएलटी गरेँ, डिप्लोमा मेडिकल ल्याबोरेटरी टेक्नोलोजी। त्यति सकेर आफ्नै ल्याब खोले, चार वर्ष आफ्नो ल्याब चलाए। त्यति गर्दा नि मन शान्ति छैन, मलाई त्यो कुराले मानेन, मनले मानेन। र त्यो ल्याब बन्द गरेर फेरि घर फर्केर आएँ। म घर फर्केर आएपछि गर्ने त केही पर्यो, केही गर्नु पर्यो। के गर्नु पर्यो भन्दाखेरि बाउबाजेले गरेर ल्याएको कुरा, अब म गाई पालन गर्छु। घरमा एउटा गाई छँदै थियो, लोकल गाई थियो। त्यो विचार गरे, एक दुई महिना हेरे, आमासँग काम गरे, किनकि मैले नगरेको मान्छे, मलाई थाहा थिएन। घाँस काट्नु सिकेँ, खोलिदिनु सिकेँ, त्यहाँबाट बिस्तारो बिस्तारो रुचि आउँदै गयो त्यसमा। र त्यो रुचिले गर्दाखेरि अर्को गाई थपे। बाबालाई भने गाई थपौँ भनेर, बाबाले लु थप, अब त केही गरेको छैनस्, अब गाई थप भन्नु। गाई थपे, दुईटा गाई भयो। दुईटा गाई भएपछि मलाई अझै रुचि बढ्दै गयो, अझै मजा आउँदै गयो, मन शान्ति हुँदै गयो। म शिष्टाचारमा आएँ, डिसिप्लिनमा आएँ। म बिहान 7-8 बजीसम्म सुत्ने मान्छे, म अहिले 4:30 उठ्छु, 5:30-6 बजीसम्म काम सक्छु गाईको। डायरीमा दुध पुर्याउँछु, फर्केर आउँछु, खानासाना खान्छु, त्यहाँबाट फेरि म गाईपट्टि लाग्छु। दिउँसो 2-3 घण्टा म राम्रोसँग एउटा पावर न्याप जस्तो लिएर म सुत्छु दिउँसो। फेरि 2-3 उठेर म गाईपट्टि फेरि लाग्छु।
0: र
1: मैले जुन शान्ति खोजेको थिएँ त्यो शान्ति अहिले मलाई छ।
0: हजुर हजुर, यहाँले जुन आफ्नो ल्याब खोल्नुभयो अथवा जुन यो फिल्डमा जानुभयो होइन, तपाईँले जब गर्नुभयो, घरदेखि बाहिर निस्किनु भयो, त्यतिखेरको र अहिलेकोमा अब धेरै अन्तर आफूलाई पाउनुभयो है। जुन आफूलाई एउटा डिसिप्लिनमा राख्ने भन्नुभयो, जस्तो गाई पालन गर्दा के हुन्छ भने अब छिटो उठिन्छ, त्यसै पनि एक्सर्साइज भइहाल्छ है, त्यो यहाँले एकदमै राम्रो कुरा राख्नुभयो। र म गाई पालनै गर्छु, अब अरू पनि थुप्रो छन् त फिल्डहरू त होइन, तर म गाई पालनलाई नै व्यवसाय बनाउँछु भनेर सोच चाहिँ यहाँलाई कसरी आए?
1: एक दिन यसरी बेलुका गफ गर्दै गर्दाखेरि मैले गर्न धेरै कुरा गरेँ।
0: हजुर,
1: 27-28 वर्षको उमेरसम्म मैले धेरै कुरा गरेँ, मलाई केहीमा शान्ति भएन। तर जबदेखि आमासँग मैले लागेर त्यो एउटा गाई स्याहार्न थालेँ, एउटा गाईदेखि स्टार्ट थियो, एउटा गाई स्याहार्न थालेँ, तबदेखि मनमा धेरै शान्ति आयो। नभए एउटा एन्जाइटी जस्तो, स्ट्रेस जस्तो, मान्छेसँग कोहीसँग बोल्नु मन नपर्ने, कसैसँग कहीँ जानु मन नपर्ने, मरौ परौ बिहा बटुलामा हिँड्नै मन नपर्ने, त्यो एउटा थियो मेरो जब मैले त्यो बिजनेस पनि छोडेर आएँ तब, त्यति बेलासम्म। तर जब गाई पाल्न सुरु गरेँ, मैले गाईको हेरचाकर गर्न सुरु गरेँ, त्यति बेलादेखि मलाई धेरै शान्ति आयो। र बाबै मलाई जहिले भन्नुहुन्थ्यो, जिन्दगीमा यदि शान्ति खोज्छस् भने गाईको स्याहार नै परम सुख हो र परम आनन्द त्यसमै आउँछ।
0: हजुर हजुर, एकदमै जुन पुर्खाले गरेर ल्याएको होइन, हजुरबाले गरेर ल्याएकोलाई नै अगाडि बढाएर लानुभयो। र अब गाई पालनलाई हेर्दाखेरि अब अहिले त नयाँ तकनिकद्वारा पनि हुन्छ अथवा पुरानो प्रविधिद्वारा पनि पालेको देखिन्छ, यहाँले चाहिँ कुन पाराले चाहिँ गर्नुहुँदैछ?
1: मेरो पारा अहिले नयाँ तकनिकबाट पनि छ।
0: हजुर,
1: र पुरानो जुन हाम्रो ट्रेडिसनल मेथड थियो, जुन बाबु बाजेले गर्दै ल्याउनु भएको थियो, अलिकति घाँस ल्यायो यसो हाले पनि कसो अलिकति, त्यो पारालाई अलिकति छोडेर अलिकति नयाँ तकनिक, यसो कुटी चाफ कटरमा घाँस काटेर गाईलाई बिहान दिउँसो बेलुका गरेर हाल्ने तरिका पनि छ मेरोमा। र म बिहानखेरि गाईलाई कुटी काटेर हरियो घाँसमा मिसाएर घाँस काटेर गाईलाई बिहानखेरि दिन्छु। दिउँसोखेरि दाना पानी खोले तपाईँको यससँग मिक्स गरेर, हरियो घाँस परेल र मिक्स गरेर दिउँसोखेरि दिन्छु। र बेलुकाखेरि मेरो कस्तो छ भने, बेलुका जुन हाम्रो बाबै बाजेले गर्नुहुन्थ्यो घाँस ल्याएर हाल्ने, म त्यही पारा गर्छु अहिले।

0: मेरोमा लोकल गाई छ, म जुन जस्तो पहिलाको पाराले गर्नुहुन्थ्यो बेलुकाखेरि, तर हामी मेरो दुईटा मिक्स छ, म एकदमै न्यू टेक्नोलोजीपट्टि पनि गएको
1: छुइनँ,
0: त्यो बिस्तारै आउँछ, मेरो भर्खरै स्टार्ट छ मेरोमा, र अहिले त्यो दुईटा जुन तरिका छ त्यही दुईटा तरिकाबाट गर्दैछु।
1: अच्छा, यहाँले भन्नुभयो लोकल गाई है, यहाँले अब लोकल गाई नै पाल्नुपर्छ भन्ने चाहिँ कसरी सोच आयो? अब अहिले त होलिस्टिनहरू अब थुप्रो प्रकारको ब्रिडहरू छ नि त गाईको।
0: फर्स्ट कुरा त ल्याकत हो, ल्याकत र लागत हो, मेरोमा अलिकति पैसा कमी नै थियो र त्यसले गर्दाखेरि मैले पहिला ठुलो गाई आँटिन, र ठुलो गाई ल्याउनु अलिकति रिस्क पनि छ, किनकि अब होलिस्टेन लिएर आउँला, त्यो गाईले यो क्लाइमेटमा सुट गर्न नगर्न पनि सक्छ, होइन उसलाई खोराकी मैले मिलाएर दिन पनि सक्दिनँ, किनकि म त नयाँ हो, भर्खर भर्खरै गर्दै सिक्दैछु, त्यसले गर्दाखेरि मलाई अहिलेको जुन हाम्रो देशी गाई अथवा लोकल गाई यो छ, यिनीहरूलाई यिनीहरूको इम्युनिटी राम्रो एक त, अर्को कुरा उनीहरूले घाँसपात चिनेको हुन्छ, यहीँ जन्मेको यहीँ हुर्केको घाँसपात चिनेको हुन्छ, त्यसले गर्दाखेरि कुन घाँस खानुपर्ने र कुन घाँस नखानुपर्ने उनीहरूलाई थाहा छ, र जति सक्दो हामीले छानेर ल्याएको घाँस उनीहरूले राम्रोसँग खाइदिने पनि गर्छन्। र अर्को कुरा, कम्ती लागतमा राम्रो आय पनि छ लोकल गाईमा। एउटा गाई तपाईँको लोकल गाई हो, साँझको 7 लिटर दुध दिन्छ, दुध पनि मोटा छ, खान परेज छैन, केही पनि सबै कुरा खाइहाल्छन्, र फ्याँक्ने केही कुरा आएन, इम्युनिटी पनि राम्रो, यो क्लाइमेटलाई पनि सुट गर्यो, मलाई पनि रिस्क कम्ती, गाईलाई पनि रिस्क कम्ती, मैले त्यही सोचेर चाहिँ।
1: हजुर, मुख्य त अब खानकीकै कुरा आउँछ है, खानकी चाहिँ राम्रोसँग पुर्याउन सक्यो, गाईले पनि घाँसहरू मजाले खाइदियो भने त उसलाई लाग्ने हो, अन्त त्यही पाराले दुध पनि आउने हो। जस्तो यहाँले अब फ्याटको कुरा गर्नु भने, अब लोकल गाईमा चाहिँ अब फ्याट राम्रो लाग्छ तर दुध चाहिँ अलिक कम्ती हुन्छ अरू होलिस्टेनको कम्पेरिजनमा भन्ने अब कति कुराहरू आउँछ।
0: हजुर, हो, कुरा ठिकै हो। होलिस्टेन जातको गाईहरू, जुन हामी लोकल ल्याङ्ग्वेजमा भनिन्छ जातको गाईहरू, जातको गाईहरूमा दुध को मात्रा बेसी तर फ्याट अलिकति कम्ती, तर रिक्स फेरि बेसी। फर्स्टमा गर्दाखेरि एकदमै ठुलो रिक्स लिएर गर्न सकिँदैन, किनकि आफू फेरि सकिन्छ होइन, त्यसले गर्दाखेरि फर्स्टमा जब स्टार्ट गर्दैछु म लोकलबाटै स्टार्ट गर्दैछु, किनकि मैले काम जान्नु पर्यो, गाई बुझ्नु पर्यो, गाईको व्यवहार बुझ्नु पर्यो, त्यहाँबाट बिस्तारो बिस्तारो कुनै समयमा, अझै समय छ, बढाउँदै जाउँला।
1: हजुर हजुर, ठिकै हो, किनभने अब यहाँले जुन सोच गरेर होइन गाई पालनपट्टि आफूलाई लिएर जानुहुँदैछ, यो नै एकदम सराहनीय कार्य हो। र जस्तो यहाँले अब गाईको गोठहरू चाहिँ कस्तो पाराले निर्माण गर्नुभएको छ?
0: मेरो दुई खालको गोठ छ, यसमा पनि मेरो फेरि आधुनिक र तपाईँको हाम्रो पौराणिक टाइपकै कुरा छ। यसमा एउटा गोठ छ तपाईँको च्यादरको छाना लगाएर सिमेन्टेड गरेर सिमेन्टकै बिम उठाएर गाईको गोठ बनाएको छ, एउटा छ। एउटा छ बाँसको खाँबा लगाएर माथिबाट च्यादर ओढाएर त्यसमाथिबाट तपाईँको यो प्लास्टिक ओढाएर त्यो बनाएको त्यसरी छ। र दुइटै हाम्रो जुन एक क्लाइमेट एरिया हेर्दाखेरि त्यतिको गोठले त्यो गाईहरू लोकल गाईहरूलाई सुट गरिरहेको छ।
1: अच्छा, हजुर हजुर। जस्तो अब गाईलाई विशेष गरेर त अब गाईको जब बाल माग्ने टाइम हुन्छ अथवा भर्ना माग्ने टाइम हुन्छ त्यतिखेर चाहिँ अब अहिले अब प्राय जग्गा एआईबाट पनि गर्ने चलन छ, यहाँले चाहिँ एआई नै प्रयोग गर्नुहुँदैछ
0: हाम्रो गोरु नै? हजुर, एआई, म एआई नै प्रयोग गर्दैछु, किनकि अहिले गोरु पाल्ने मान्छे धेरै कम्ती छन्।
1: हजुर हजुर,
0: र त्यसैले गर्दाखेरि हामीलाई सुविस्ता पनि, ट्रेकिङ गर्नु पनि सजिलो, त्यसको लागि चाहिँ हामीले एआई नै गर्दैछौँ।
1: यो एआई अब कति जग्गा सुन्नुमा आउँछ त्यति सक्सेस हुँदैन, भइरहेको छैन भनेर सुनाउँछ, यहाँको अनुभवमा चाहिँ?
0: मेरो खासै अनुभवमा चाहिँ अहिलेसम्म मैले त्यो घरमा देखेको, जब मैले पाल्न थाले भन्दा अगाडिदेखि देखेको, अहिलेसम्म त्यस्तो मिस भएको, सक्सेस नभएको त्यस्तो त मैले, मेरोमा रिपोर्ट छैन। इनकेस अफ सक्सेस भएन भने नि दुईपल्टसम्म एआई फेरि पनि पुनः गरिने प्रावधान रहेछ त्यसमा।
1: ए हजुर हजुर, जस्तो यो ब्रिडहरू चाहिँ यहाँले लोकल ब्रिडै कि क्रसहरू लाउनुहुन्छ त्यसमा चाहिँ?
0: लोकल गाईमा गाईलाई पनि दुःख नहोस् भनेर हामी लोकलै ब्रिड लाउँछौँ।
1: लोकलै? हजुर। कतिजना चाहिँ त्यो बाछाको लोभले गर्दा के गर्दा क्रस ब्रिडहरू लाउँदा होइन, भोलिको दिनमा गाईलाई पनि समस्या हुन्छ,
0: गाईलाई समस्या हुन्छ, गाईको भडाल्नु पल्टिन्छ भनिन्छ, जुन हामी अब लोकल ल्याङ्ग्वेजमा भडाल्नु पल्टिने डर हुन्छ त्यसो गर्दा, किनकि हरेक गाईको बनावट फाल्टो फाल्टै छ, त्यही भएर त देशी गाई, त्यही भएर होलिस्टेन, त्यही भएर जर्सी, होइन, बनावट फाल्टो फाल्टै छ। देशीमा होलिस्टेन लायो भने त गाईले कुरै आएन, त्यो दिने कुरै आउँदैन, र त्यसो गर्दा पनि गाई भर्ना आउँदैन।
1: हजुर हजुर, अब अलिकति हामी गाईको खानपिन होइन, जस्तो घाँस भयो, पानीको बातचित गरौँ, जस्तो यो घाँस पानीको व्यवस्थापन चाहिँ कस्तो छ यहाँकोतिर?
0: घाँस मैले तपाईँलाई अघि पनि भनिहालेँ, घाँस हामी दुई टाइम काटेरै दिन्छौँ, साफ कटरमा काटेर परालसँग मिसाएर त्यहाँबाट तपाईँको अलिकति खोले उमाल्यो, त्यसमा भुस, ज्यादातर त मकैको भुस मिसाइन्छ, र अलिकति अलिकति के अरे यो गहुँको चापट भन्छौँ हामी चाहिँ अब गहुँको भुस गहुँको भुस यो मिसाएर दिने गरेको छ र जब खोले दिइन्छ तब दुधको अनुसारमा तपाईँको दाना दिनु भन्ने कुरा हुँदो रहेछ त्यो कुरा सही हो तर अब मैले गर्दै गर्दा लोकल गाई हो दुधको अनुसारमा दाना दिएको छुइनँ मैले अहिलेसम्म चाहिँ तर अब दिनुपर्ने रहेछ त्यो भर्खर भर्खर याद हुँदैछ मलाई पनि 2 लिटर 2.5 लिटर दुधको बराबर 1 किलो दाना कसो गरेर त्यसरी दिने कुरा एउटा चाटै रहेछ यसको अन्त त्यसरी दिँदो रहेछ मैले चाहिँ बिहान एकपल्ट त्यो काटेको खोले हामी खोले नि भनिन्छ अब त्यसलाई खोले र भुसुस मिसायो बिहान दियो बिहान म पानी दिँदिन दिउँसो पानी खान्छ गाईले मेरोमा गाईले फेरि सङ्ग्लो पानी खाँदैन दिनुपर्ने सङ्ग्लो पानी भन्छ तर सङ्ग्लो पानी खाँदैन भुसको जुन उमालेको पानी छ त्यसलाई सङ्ग्लो पानीसँग मिक्स गरेर 50 ग्राम जस्तो नुन हालेर त्यहाँबाट त्यो दिइन्छ
1: जस्तो नि अब यो घाँसको मैले कुरा गर्दै थिएँ अब अहिले त अब बर्खाको सिजन हो होइन अन्त अब भुइँ घाँसै प्राय नै प्रशस्त रूपमा हुन्छ जब यो सुक्खा सिजनहरू हुन्छ नि अब त्यतिखेर अब डाले घाँसहरूको जब सुरुवात भएपछि विशेष यहाँहरूकोतिर चाहिँ कुन कुन घाँसहरू चाहिँ पाइन्छ
0: डाले घाँसमा हाम्रोमा निवारो छ बडर काब्रो अलिकति अफ सिजनमा 5-7 झर्ने त्यति साह्रो काम लाग्दैन ज्यादातर निवारो र बडर
1: र घाँस चाहिँ बारीकैले यहाँहरूको बारीकैले प्रशस्त हुन्छ कि किन्नुपर्ने पनि अवस्था हुन्छ
0: अहिलेसम्म मैले जब स्टार्ट गरेँ अहिलेसम्म त किन्नुपर्ने अवस्था भएको छैन तर अब हेर्दैछौँ हिउँदको कुरा हो सुकौरो लाग्छ त्यति बेला के कसो हुन्छ
1: जस्तो यहाँहरूको अब अल्टरनेट होइन परालहरू पनि त त्यसो त खेतहरू छ होला होइन
0: हजुर आफ्नै खेत त छैन तर पनि गाउँ घरमा भनिरहेको छ भने भोलि पर्सि प्रशस्त रूपमा पाइन्छ
1: परालबाट पनि निकै होइन थपथाप हुन्छ बर्खाको सिजनमा अब पानी परेको बेला अब घाँस चिसो घाँस लाउनुभन्दा अलिकति
0: सुक्खा घाँस
1: हजुर पाराले हुन्छ र विशेष त अब बर्खामा के हुन्छ भने तपाईँको एकदमै पानी झारी हुन्छ होइन अब त्यतिखेर चाहिँ अब लाग्छ नि आफूलाई पनि होइन यो भित्तामा थालेछ यो अब बस्नु पनि नपाउने पानी झारीमा पनि घाँस काट्नु पर्ने भन्ने जुन एउटा खालको हुन्छ नि यहाँलाई चाहिँ त्यस्तो अनुभव त्यस्तो केही लाग्छ कि
0: त्यस्तो अनुभव चाहिँ खासै किन छैन भने हाम्रो बाबै आमै आमाले गर्दाखेरि जाकटी घाँस राख्नुपर्छ है भन्ने कुरा हुन्थ्यो जाकटी भनेपछि तपाईँको आज घाँस काट्यो भोलिको दिन पर्सिको दिन पानी परेर सुक्खा दिन घाँस काट्यो पर्सिको दिनसम्म पानी परेर पनि टेन्सन छैन अब 2-4 भारी घाँस राखियो त्यति त्यो राखेपछि जाकटी घाँस राखियो जाकटी भनिन्छ अनि त्यति राखेपछि अब जति पानी परोस् जे सुकै होस् सोत्तर पनि त्यसरी नै छोडिन्छ होइन त्यसरी नै राखिन्छ अनि त्यसो गर्दाखेरि 2-4 दिनै पानी पर्दाखेरि साह्रै डराउने पर्ने केही पनि
1: पहिलेदेखि नै
0: जोगाड गरेर राखिन्छ
1: त्यसो गर्दा चाहिँ अब टेन्सन भएन नभए त अब गाईलाई खानु पनि चिसो अब काट्नेलाई पनि चिसो घाँस बोक्नु पनि तपाईँलाई
0: फेरि गाईलाई अलिकति चिसो घाँस सास भएपछि दुध पनि यता अलिक कम्ती नै हुन्छ
1: अन्त जस्तो विशेष त के हुन्छ भने अब सिजनल बिमार भयो अथवा अरू पनि विभिन्न प्रकारको बिमारहरू लाग्छ नि गाईलाई कस्तो कस्तो बिमारहरू चाहिँ अनुभव गर्नुहोस्
0: आमा बाबाहरूको कुरा सुन्दाखेरि मैले अलिअलि देखेको कुरा हो यो ग्ल्यान्ड टिबी भन्दो रहेछ हजुरआमाहरू चाहिँ गलन टिबी भन्नुहुन्छ ग्ल्यान्ड टिबी हुँदो रहेछ गाईको त्यसमा चाहिँ गाईको यता जिब्रोदेखि भित्र सुनिँदो रहेछ अन्त त्यो सुनिने बिमार त्यो एउटा भयो अर्को तपाईँको साउने अर्को तपाईँको लम्पी अब यो त नयाँ बिमार आएको नयाँ भर्खर भर्खर जानिँदैछ हामीले होइन यो 3 बिमार चाहिँ मैले देखेको छु अहिलेसम्म
1: जस्तो अब यो लम्पी त अब ठुलै बिमार भइहाल्यो होइन जस्तो साउने भयो अब जुन अथवा नर्मल बिमार छ नि ज्वरो सोरो यसको लागि चाहिँ दबाई पानी यहाँहरूले कस्तो भेटनेरीबाटै ल्याउनुहुन्छ कि अथवा घरेलु
0: जस्तो अब पहिलाको पाराले हेर्नु हो भने हामीले अब यो ग्ल्यान्ड टिबीहरू भएको छ जति पनि अब मैले त गरेको छुइनँ तर नि बाबा आमाले गरेको देख्दाखेरि अमिलो चिनी र खोयाले जिब्रो सफा गरिदिनुहुन्थ्यो त्यसो गर्दाखेरि अलिक सुक्छ अरे भनेर त्यो कतिपय सत्य हो त्यो थाहा छैन तर जाति चाहिँ हुन्थ्यो गाई र तपाईँको अब मैले गर्दाखेरि चाहिँ किनकि मैले अब त्यसरी रिस्क लिन सक्दिनँ होइन अब मैले गर्दाखेरि चाहिँ अब म चाहिँ कोही चिकित्सक जो निपुण छ त्यसलाई नै सोधेर त्यसको कुरा लिएर मात्रै म गर्छु
1: हजुर जस्तो यहाँहरूकोदेखि चाहिँ कति टाढा छ अब भेटनेरी सेन्टर चाहिँ
0: बजारमा पर्छ याङ बजारदेखि अलिकति मुनतिर हो भनेपछि मेरो घरदेखि त्यही 7-8 किलोमिटर छ
1: नजदिकै
0: छ
1: त्यस्तो परिआएको खण्डमा होइन
0: उहाँहरू 10-15 मिनटमा आउन सक्नुहुन्छ
1: एभाइलेबल भइहाल्नुहुन्छ किनभने गाईलाई कोही बेला अचानक होइन कि बिमार लाग्न सक्छ अथवा कोही बेला ब्याउने टाइममा होइन ब्याउनु नसक्ने अवस्था हुन्छ के हुन्छ यो तपाईँ अब यहाँले जुन अगाडि कार्यहरू गर्नुहुँदैछ जस्तो अब गाईहरू किन्दा किनबेच गर्दाखेरि तपाईँले कहाँ मतलब गाउँभित्रबाटै किनबेच गर्नुहुन्छ कि अथवा कहीँ बाहिरबाट अरू गाउँबाट भनौँ न
0: मैले अहिलेसम्म गाई किन्दाखेरि चाहिँ गाउँबाटै किन्दैछु अथवा आफ्नो चिनेको मान्छेबाट किनकि कतिवटा कुरामा ढाँटिन्छ गाई बस्तुको कुरामा र बादमा गएर हामीले एलिगेसन लाउन सक्दैनौँ र लाउनु पनि भएन किनकि आफूले हेरेर दोहोर ल्याइन्छ भोलिको दिनमा कसरी लग्यौ त भनेर भन्नुहुन्छ उहाँहरूले त्यसले गर्दाखेरि कि गाउँघर भित्रैबाट अलिकति छेउछाउकै जहाँ आफूले भेट्नु छ देख्नु छ दिनै पछि त्यहाँबाट कि आफ्नो मान्छे
1: हजुर हजुर जस्तो अब गाई किन्नु पर्दाखेरि विभागद्वारा भयो अथवा ब्याङ्कद्वारा पनि लोनहरू छ होइन केसिसी एएच भनेर योहरू तपाईँले एप्लाई गर्नुभएको छ
0: मैले अहिले एप्लाई गरेको छुइनँ किनकि म भर्खर तपाईँको सिक्ने फेजमै छु
1: हजुर
0: होइन जब अलिकति निपुण हुन्छु म यो कुरामा तब म यसको लागि पनि म एप्लाई गर्छु
1: हजुर हजुर जस्तो अब यो गाईकै कुरा गर्नुपर्दा नि गाईको अब दुध हुन्छ त्यसलाई चाहिँ यहाँले डेरीमा लगेर बेच्ने गर्नुभएको छ कि अथवा घरमै लोकल सेलै घरबाट बेच्नु
0: मेरो डेरीमै जान्छ
1: हजुर
0: जति पनि हुन्छ दुई साँझ गरेर
1: हजुर
0: बिहान बेलुका गरेर
1: हजुर
0: डेरीमै जान्छ र कतिपय अब घरमा धेरैजना सदस्यहरू हुनुहुन्छ त्यसले गर्दाखेरि झन्डै 8-10 लिटर घरमै पनि चलिहाल्छ र जति रहेको छ त्यो डेरीमै जान्छ
1: हजुर हजुर तपाईँले अब आउने दिनहरूमा नि जस्तो अब यहाँले अहिले जति मौकाइ छ होइन अझै बढाएर लाने त केही योजनाहरू त्यस्तोहरू कस्तो योजनाहरू चाहिँ सोच्नु भएको छ
0: पहिला म जब यो काम सिक्छु जान्दछु बुझ्छु धेरै बुझिसकेँ अहिले त्यहाँबाट अलिकति राम्रै नस्लको गाई होइन जुन चाहिँ यहाँ सुट गर्न सक्छ रिसर्च गरेर बुझेर जान्ने बुझ्नेलाई सोधेर होइन अब आफ्नो अहिले मोबाइल फोनको जमाना हो आफै रिसर्च गरेर आफै पढेर अलिकति बढाउने चाहन्छु म यो कुरालाई
1: जस्तो नि अब यहाँ एक शिक्षित युवा हुनुहुन्छ होइन यहाँले अब कति काम पनि गरेर अब यो गाई पालनमा आउनु भएको छ जस्तो अब यहाँलाई देखेर नि यहाँको कलिग्सहरू साथीभाइहरू हुनुहुन्छ अथवा सँगै पढेको उहाँहरूकोबाट चाहिँ कस्तो प्रतिक्रियाहरू पाउनुहुन्छ
0: मेरो साथीभाइ जो मसँग पढेको छन् मानसिकता म जस्तै भएर होला प्रोत्साहनै गर्छन् मलाई तैँले राम्रै गर्दैछस् है घरमा फ्यामिलीबाट नि प्रोत्साहनै छ त्यसले गर्दा आँट हुन्छ मान्छेलाई फ्यामिलीले डिमोटिभेट गर्यो भने त के गरोस् र छोराले होइन त्यसले गर्दाखेरि राम्रै छ साथीभाइहरूले खिल्ली गर्ने त्यस्तो केही छैन राम्रै छ सबै सबैले प्रोत्साहनै गर्छन् सबै हेल्पै गर्छन् सबै राम्रै छ
1: जस्तो नै अब यहाँ त एउटा युवा हुनुहुन्छ मैले अघि नै भनिहालेँ त्यसमा अब यहाँले सँगै अब कहीँ जाँदाखेरि अथवा कहीँ कोही बेला घुम्नु गइन्छ होइन त्यहाँ जाँदाखेरि तपाईँले कस्तो पाराले गाई पालिरहेको छ अथवा त्यस्तोबाट पनि तपाईँले केही सिक्ने गर्नुभएको छ
0: म आजकल तपाईँको तल्लो घर जाँदै पनि हेर्छु
1: हजुर
0: माथिल्लो घर जाँदै पनि हेर्छु गाई कसरी पालेको छ गाईलाई के खुवाउँदैछन् होइन कति खुवाउँदैछन् कस्तो ठाउँमा राखेको छ यो सब कुरा म आजकल हेर्छु सबैकोबाट कसैबाट ज्ञान पाइन्छ कसैले भन्ला यत्रो पढेर आएर बसिरहेछस् भनेर गाउँघरमा भन्छन् पनि होइन गाई पाल्दैछस् भनेर तर जति पनि अब जति जतिले जे भने पनि म त्यसबाट नलेजै गेन गर्न चाहन्छु अहिले
1: अब यसमा छ नि अब अहिले के छ भन्दा तपाईँको नयाँ प्रविधि नै प्राय चलाइरहनु भएको छ होइन गाई पालन गरिसकेपछि जुन चाहिँ गाई पालनबाट तपाईँको मलहरू हुन्छ होइन
0: हजुर
1: यसलाई त अब यो मलद्वारा तपाईँले खेतीपातीमा पनि लाउन सक्नुहुन्छ होइन सागसब्जी पनि लाउन सक्नुहुन्छ र यहाँले चाहिँ के गर्ने गर्नुभएको छ त्यो मलद्वारा चाहिँ
0: मल ज्यादातर सुखाबारी छ मेरो
1: हजुर
0: सुखाबारीको कारणले गर्दाखेरि मकै अदुवा
1: हजुर
0: अदुवा मजाले रोपिन्छ हाम्रोपट्टि अनि त्यहाँबाट तपाईँको खोर्सानी अहिले त्यति नै छ मेरोमा खोर्सानी रोपेको छु मकै छ त्यसमा अहिलेसम्मको मल पुगिरहेछ तर अब बेसी हुन्छ मल अब बेसी भएको खण्डमा भर्मी कम्पोज बनाएर मेरोमा एउटा सानो सोचाइ छ कि भर्मी कम्पोज बनाएर अलिअलि मल त्यताको चलाएर काउडङ मेन्योर केक्सहरू बनाएर सप्लाई गर्न सकिन्छ कि भन्ने एउटा कर्नर अफ द हार्टमा मेरो कुरा छ र त्यसले गर्दाखेरि म त्यतापट्टि पनि जस्तै छु अहिले अब
1: हजुर हजुर यसको लागि त तपाईँको जुन सिक्किम मिल्क युनियन छ होइन
0: हजुर
1: सिक्किम मिल्क युनियनबाट पनि तपाईँलाई अब समितिको द्वारा
0: हजुर
1: कतिवटा कुराहरू अब अहिले उहाँहरूले पनि पहल गरिरहेको उहाँहरूसँग चाहिँ कतिको तपाईँ लिङ्कमा सम्पर्कमा हुनुहुन्छ
0: म अहिले खासै उहाँसँग सम्पर्कमा छुइनँ किनकि मैले तपाईँलाई भनिहालेँ स्टार्टिङ फेज हो म पनि भर्खर सिक्दै मात्रै छु र जब हुँदै जान्छ तब उहाँहरूसँग सम्पर्क गरेर एउटा मैले साइडमा राखेको मात्रै छु त्यो कुरालाई, जुन म्यानेजरको कुरा छ, तपाईँको यो कम्पोजरको कुरा छ, जब अब मैले चाहिँ गर्न सक्ने रहेछु है, अब चाहिँ मेरोमा समय रहेछ, अब मेरो मैले गर्न सक्छु भन्ने जब मेरोमा अठोट आउँछ, विश्वास आउँछ, तब मात्रै म उहाँहरूसँग सम्पर्क गरेर काम स्टार्ट गर्छु।
1: जस्तो यहाँको घरदेखि डेरी चाहिँ कतिको नजिक छ?
0: मोरलेस तपाईँको 2 किलोमिटर फ्लाइएबल छ, गाडी घरबाट ठक्कै दुध निकालेपछि गाडीले ठक्कै पुर्याइहाल्छ डेरी छ।
1: जस्तो त्यहाँ डेरीमा चाहिँ नि कति घर जस्तो चाहिँ ग्वालाहरू हुनुहुन्छ? जस्तो यहाँ गाउँमा अरूले पनि त गाई पालन गर्नु हुँदैन?
0: हजुर, तपाईँको मोटामोटी 40 जना जस्तो हुनुहुन्छ।
1: ए हजुर,
0: त्यति हुनुहुन्छ त्यो डेरीमा?
1: हजुर। जस्तो डेरीबाट तपाईँले के फाइदाहरू पनि लिनुहुँदैछ?
0: मैले अरू केही फाइदा लिएको छुइनँ अहिले। अहिले म खालि जस्तो एउटा रोबोटिक लाइफ छ, दुध दोयो, डेरी पुर्यायो, घर फर्केर आयो, अहिले त्यति नै छ। तर अबको आउने समयमा म जतिवटा अब मिल्क युनियनले पनि दिएको छ यो कुराहरूलाई अवलोकन गरेर म त्यसबाट फाइदा निकाल्ने कोसिस गर्छु।
1: अच्छा, हजुर हजुर। जस्तो यहाँको दिनचर्या त्यहाँले बताइहाल्नु भयो होइन, बिहान अब 4 बजीदेखि उठेर जुन गाईको धन्दाहरू सबै होइन, डेरीहरू जानुहरू सबै गर्नुहुन्छ, र यहाँको फुर्सदको समय हुन्छ नि, जब दिउँसोको समय हुन्छ अथवा जुनै पनि समयमा चाहिँ यहाँले फुर्सदको समयमा चाहिँ के गर्ने गर्नुहुन्छ अथवा त्यो समयलाई चाहिँ कसरी सदुपयोग गर्नुहुन्छ?
0: म मेरो बिहान 6:30 म ट्युसन गराउँछु केटाकेटी,
1: हजुर
0: होइन, नानीहरू छन् 10-12 जना छन्,
1: हजुर
0: ट्युसन गराउँछु, र दिउँसोको समयमा मलाई फुलपट्टि साह्रै इच्छा छ। फुल जुन इन्डोर प्लान्ट्सहरू भयो यिनीहरूपट्टि साह्रै इच्छा छ, म त्यही गर्छु, म त्यसलाई गोडमेल हेरचाह ल्याउने रोप्ने यो सब कुराहरू गर्छु। र बेलुकाको समय फेरि मेरो 4 बजीदेखि 6 बजीसम्म ट्युसन छ, त्यहाँ 6 बजीदेखि उता मेरो गाई दुनु, घाँस हाल्नु, खोले दिनु, सो यो सब कुराहरू फेरि स्टार्ट हुन्छ।
1: जस्तो यहाँले नानीहरूलाई पनि एउटा होइन शिक्षा दिने काम पनि गरिरहनु भएको छ साइड बाई साइड, र गाई पालन पनि गर्नुहुँदैछ, एउटा अब खेतीपातीमा पनि संलग्न हुनुहुन्छ, एकदमै अहिलेको युवाहरूको लागि होइन, अब नोकरी नै गर्नुपर्छ, नोकरी पाइँदैन भन्ने जो शिक्षित युवाहरू छ उहाँहरूको लागि पनि एकदम उदाहरणीय यो सराहनीय कार्य यहाँले अब आज श्रोताहरूले सुनिरहनु भएको छ, त्यो पक्कै पनि उहाँहरूले केही न केही जानकारी लिनुभयो भने हामी पनि आशा गर्न चाहन्छौँ। जस्तो यहाँले फुल कुरा गर्नुभयो है, फुलमा चाहिँ अहिले कस्तो, यहाँ घरको लागि मात्रै हो कि व्यवसायकै रूपमा त्यो पनि सोच्नु हुँदैछ?
0: म व्यवसायकै रूपमा सोच्दैछु,
1: हजुर,
0: तर अहिले प्र्याक्टिसमै छु,
1: हजुर,
0: अहिले घरमै रोपेको छु,
1: ए हजुर,
0: ज्यादातर घरमै घरकै लागि रोपेको छु, तर यसलाई पनि एउटा व्यवसाय बनाउन सकिँदैन रहेछ भनेर म बाहिर पनि हेर्छु, सबै धेरै हेर्छु, गाउँतिर हेर्छु, आजकल लहरै छ हाम्रो गाउँमा, लहर छ फुल रोप्ने, यसलाई व्यवसाय बनाउने, किनकि यो पनि एउटा व्यवसाय रहेछ भनेर मान्छेलाई ज्ञात भएछ र मलाई पनि साथसाथै ज्ञात भयो, र इन फ्युचर म यसलाई पनि एउटा व्यवसाय बनाउनु छु भनेर सोचेको छु।
1: हजुर, किन भन्दा अब सिक्किमको थुप्रो ठाउँमा हेऱ्यो भने अब फुल खेती गरेर होइन राज्यमा मात्रै नभएर राज्यदेखि बाहिर बाहिर अरू अरू देशतिर पनि देश विदेशमा पनि उहाँहरूले सप्लाई गरिरहनु भएको छ फुलहरू होइन, विभिन्न भेराइटीहरू। जस्तो खेतीपातीमा यहाँले अदुवाको कुरा गर्नुभयो है, अदुवा मकैहरू खोर्सानीहरूको कुरा गर्नुभयो, यहाँहरूकोतिर चाहिँ कतिको हुन्छ अदुवा खोर्सानीहरू चाहिँ, अब कतिको प्रश्न हुन्छ भन्नु?
0: अदुवा समय अनुसार हुन्छ तपाईँको, पोहोरको साल मेरो बारीमा साह्रो राम्रो अदुवा फलेन,
1: हजुर,
0: यो पालि रोपेको छु के हुन्छ अब त्यो त्यो ज्ञान छैन। अनि अहिले हाम्रो जग्गामा मेरो बारीमा ज्यादातर मैले देखेको यो शङ्खे किरा भन्ने छ, यो शङ्खे किराले तपाईँको तुल फुल केही हुन दिँदैन, यसले जुन त्यसको कलिलो मुना छ त्यो मुना सबै खाइदिन्छ, र यसको जुन त्यो ऱ्याल हुन्छ त्यो ऱ्यालले चाहिँ यसको मान्छेलाई नै इफेक्ट पार्दो रहेछ र गाईबस्तुलाई नै इफेक्ट पार्दो रहेछ, र यसको प्रकोप एकदमै ज्यादा छ र यसलाई मास्न पनि सकिँदैन, एकदमै साह्रो छ यसलाई मास्न।
1: जस्तो यो शङ्खे किराको एउटा कुरा भन्नुभयो है, विभागद्वारा यसलाई कसरी हटाउनु पर्ने, त्यो केही पहलहरू
0: केही अहिलेसम्म त मैले खासै सुनेको छुइनँ। हामी चाहिँ कसो गर्छौँ भने यसलाई एउटा झोलामा भेला पार्छौँ बिहानै, र त्यहाँबाट त्यसमा नुन छर्किदिन्छौँ झोलामा, त्यसलाई मार्नु त पर्यो, किनकि त्यसले तपाईँको वर्षमा एउटा शङ्खे किराले 12,000 जस्तो अन्डा पार्दो रहेछ, भन्नुको मतलब यसले एकदमै ज्यादा फैलिएर जान्छ यो, र यसको प्रकोप एकदमै ज्यादा छ। तपाईँ काँक्रा रोप्नुहोस्, काँक्रै सकिदिन्छ, जुन पनि तपाईँको पाउलो छ पाउलो खाइदिइहाल्छ, पौलो खाएपछि तपाईँको बाली त फस्टाउने कुरा आएन, काम लागेन। फर्सीमा त्यस्तै, काँक्रामा त्यस्तै, र यसको प्रकोप एकदमै ज्यादा छ।
1: यो चाहिँ तपाईँको निकै वर्ष भयो, पहिलेदेखि हो कि भर्खर भर्खर?
0: मैले 19-20 जानेको यो, हेर्दाखेरि राम्रो शङ्ख जस्तो देखिन्छ। पहिला पहिला त हामी पनि उठाएर यसो हेर्थ्यो, हेर्दाखेरि एक दुईवटा थियो पहिला, अब छोडिदियो हामीले शङ्ख किरा शङ्ख होला भनेर छोडिदियो। र अब तर अहिले अब त्यसको त्यो एकदमै ज्यादा वृद्धि भएको छ त्यसको जनसङ्ख्यामा।
1: त्यसरी त अन्त है खेतीपातीलाई

0: जब त्यसले फल दिने बेलामा अथवा फलाएको बेलै खाइदियो भन्दैन, फेरि पछ्याउने कुरा आएन,
1: सबै सबै सकिएर जान्छ
0: त। खेतीपातीलाई पनि हेर्दाखेरि होइन, तपाईँको अब भयो भने चाहिँ राम्रै हो, तर यसरी विभिन्न सङ्कटहरू आउँदाखेरि होइन यसको समाधान गर्नुपर्ने हुन्छ कृषकहरूले पनि होइन। यसको बावजुद पनि अब कति कृषकहरूले गरि नै रहनु भएको छ, र यहाँले पनि अब जुन गाई पालन सम्बन्धी जुन यहाँले आज जानकारी दिनुभयो होइन, एउटा गाई पालनलाई नै मुख्य पेसाको रूपमा यहाँले लिएर गइरहनु भएको छ भन्ने यहाँले यहाँ राखिदिनु भयो। यो एकदमै यहाँको उदाहरण कार्य हो, र भविष्यमा पनि होइन यहाँले अब जुन योजनाहरू सोच्नु भएको छ अझै गाई पालनलाई वृहत रूपमा होइन बढाउने, त्यसको लागि यहाँलाई हामी पनि धेरै धेरै शुभकामना दिन चाहन्छौँ।
1: धन्यवाद।
0: र अब यहाँसँग बातचित गर्नुपर्ने होइन सोध्नुपर्ने कुरा त अझै धेरै थियो होइन, तर अब हामी यो कार्यक्रमको पनि लगभग अन्त्यतिर आएको कारणले गर्दा यदि छोडेको कुराहरू केही छ अब यहाँलाई भन्नुपर्ने के कुरा छ भने राखिदिन सक्नुहुन्छ।
1: म जस्तै जति पनि युवाहरू हुनुहुन्छ जो पढेर कतै मन लागेन, काममा मन लागेन अथवा रोजगार पाइएन, हताश नभइदिनु होइन, एउटा म गाई पालनै गर्नुपर्छ भन्ने पनि छैन होइन, तर यदि गाई पालनै गर्नुभयो भने पनि एउटा ठूलो राम्रो व्यवसाय हो। एउटा त हामी डिसिप्लिनमा हुन्छौँ, अर्को कुरा हामीले गाईले उत्पादन दिएको, गाईले हामीलाई दुध दिएको, दही मही घिउ छुर्पी यो सबै कुरा घरमै खान पाइयो। अर्को कुरा गाईको मलजलले तुलफुल फल्छ, तुलफुल आफै फलाएर आफै खान पाइयो, र हताश नहुनु भन्ने त्यति हो मेरो कुरा चाहिँ।
0: हजुर हजुर, एकदमै महत्वपूर्ण यहाँले सन्देशमूलक के कुरा राखिदिनु भयो, र यहाँको यतिको व्यस्तता समय बावजुद पनि होइन हाम्रो निमन्त्रणलाई स्वीकार गरेर आकाशवाणी गन्तोकसम्म आएर यहाँले यतिका महत्वपूर्ण जानकारी दिनुभयो, यहाँलाई हामी धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। त श्रोता, यतिन्जेल यहाँले सुनिरहनु भएको थियो लोअर श्रीप्रताम नाम्ची जिल्ला निवासी एक प्रगतिशील युवा कृषक प्रकाश ढुङ्गेल ज्यूसँगको कुराकानीलाई, र आजको कार्यक्रममा समेटिएका कुराकानी यति नै। हाम्रो भेट फेरि अर्को कार्यक्रममा हुने नै छ, तबसम्मको लागि म कार्यक्रम सञ्चालक सुनिल सापकोटालाई पनि बिदा दिनुहोस्। हवस् त, नमस्कार, शुभरात्री।

0: श्रोताहरूले यतिन्जेल सुन्दै हुनुहुन्थ्यो ग्रामीण कार्यक्रम। हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं।
1: निर्वाचन आयोग भारत सरकारको निर्देश अनुसार सिक्किममा एसआईआर अर्थात मतदाता सूचीमा विशेष सघन पुनरावलोकन कार्य जारी रहेको छ।
2: गत 30 मईदेखि 28 जून 2026 बीएलओहरूले घर घरमा गएर इन्युमेरेशन फर्म वितरण अनि संकलन गर्नेछन्।
1: सबै मतदातालाई आफ्नो फोटो सहित फारम राम्ररी भरेर समयमा नै बुझाउने अनुरोध छ।
2: 1 जुलाई 2026 18 वर्ष पुग्ने योग्य मतदाताहरूले पनि फर्म 6 बुझाउन सक्नेछन्।
1: फारम ईसीआईएनईटी एप अथवा भोटर पोर्टल मार्फत अनलाइन पनि बुझाउन सकिन्छ।
2: राज्य चुनाव आयोग सिक्किम सरकारद्वारा जनहितमा जारी।

श्रोता यो सुन्नुहोस् मौसम सम्बन्धी साधारण जानकारी। स्थानीय मौसम विज्ञान विभागबाट प्राप्त जानकारी अनुसार आज राजधानी गान्तोक तथा वरपर क्षेत्रहरूको अधिकतम तापमान 25.6 डिग्री सेल्सियस अनि न्यूनतम तापमान 18.6 डिग्री सेल्सियस रेकर्ड गरियो। आउँदो 14 घण्टाको मौसमी पूर्वानुमान अनुसार आकाशमा बादल छाउनका साथ आंशिक रूपमा वर्षा हुने अनुमान सोही विभागले जनाएको छ। सुन्दै हुनुहुन्थ्यो मौसम सम्बन्धी साधारण जानकारी। सो पूरा भयो।

श्रोता अब सुन्नुहोस् अब उसो प्रसारण गरिने कार्यक्रमहरूको संक्षिप्त जानकारी। यस जानकारीको लगत्तैपछि 6:40, 45, 50 मिनटमा सुन्नुहुनेछ प्रादेशिक समाचार क्रमैले नेपाली लेप्चा अनि सिक्किमे भुटिया भाषामा। 6:55 लिएर आउनेछौ अंग्रेजी भाषामा एक वार्ता। 7:05 मनोरञ्जन गराउनेछौ यहाँहरूकै पत्रमा आधारित कार्यक्रम नेपाली अनुरोध संगीत। 7:25 सुन्नुहुनेछ यसै केन्द्रबाट नेपाली भाषामा राष्ट्रिय समाचार। 7:35 प्रस्तुत हुनेछ कार्यक्रम युवावाणी। 8:05 मनोरञ्जन गराउनेछौ कार्यक्रम गीत गजल अन्तर्गत गायक कलाकार रहीम सार र रफिक सागरका स्वरमा केही गजलहरू सुनाएर भने त्यस कार्यक्रमको लगत्तैपछि लिएर आउनेछौ डाक्टर अनिता सेनको स्वरमा शास्त्रीय गायन ठुम्री। 8:45 अनि 9:00 सुन्नुहुनेछ आकाशवाणीको दिल्ली केन्द्रबाट समप्रसार गरी क्रमशः हिन्दी अनि अंग्रेजी भाषामा समाचार। 9:00 प्रस्तुत हुनेछ सोही केन्द्रबाट कार्यक्रम स्पटलाइट। 9:15 सुन्नुहुनेछ कार्यक्रम करेन्ट अफेयर्स। 10:00 श्रोताहरूलाई मनोरञ्जन गराउनेछौ हिन्दी फिल्मी संगीतको कार्यक्रम अन्तर्गत विभिन्न हिन्दी फिल्मी गीतहरू सुनाएर र यिनै कार्यक्रमहरूको साथमा हाम्रो बेलुकी अर्थात तेस्रो अधिवेशनमा समावेश सम्पूर्ण कार्यक्रम समाप्त हुनेछ रात्रिको ठिक 10:30। हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं। श्रोता यो सुन्नुहोस् भोलि बिहान प्रातकालीन अधिवेशन अन्तर्गत कार्यक्रमहरूको रूपरेखा। भोलि बिहान प्रातकालीन अधिवेशन प्रारम्भ हुनेछ ईश्वरीय आराधना मंगलध्वनिबाट। 6:35 लिएर आउनेछौ कार्यक्रम भक्ति प्रभात। 6:55 अनि 7:00 आकाशवाणीको दिल्ली केन्द्रबाट समप्रसार गरी सुन्नुहुनेछ क्रमशः संस्कृत अनि हिन्दी भाषामा समाचार। 7:05 मनोरञ्जन गराउनेछौ केही पुराना चलचित्रका गीतहरू सुनाएर। 7:25 सुन्नुहुनेछ आकाशवाणीको खरसाङ केन्द्रबाट समप्रसार गरी नेपाली भाषामा समाचार। 7:35 लिएर आउनेछौ विविध जानकारी तथा मनोरञ्जनले भरिएको कार्यक्रम प्रणाम सिक्किम। 8:00 अनि 8:15 सुन्नुहुनेछ आकाशवाणी दिल्ली केन्द्रबाट समप्रसार गरी हिन्दी अनि अंग्रेजी भाषामा समाचार। 8:30 सुन्नुहुनेछ आकाशवाणीको उत्तर पूर्वी सेवा शिलोङ केन्द्रबाट समप्रसार गरी अंग्रेजी भाषामा समाचार। 8:40 मनोरञ्जन गराउनेछौ कार्यक्रम गीतिमाला अन्तर्गत केही नेपाली आधुनिक गीतहरू सुनाएर भने 9:02 लिएर आउनेछौ कार्यक्रम चित्राञ्जली अन्तर्गत केही पुराना हिन्दी चलचित्रका गीतहरू अनि 10:02 मनोरञ्जन गराउनेछौ कार्यक्रम ताजे तराने अन्तर्गत केही आधुनिक हिन्दी चलचित्रका गीतहरू सुनाएर र 10:30 आकाशवाणीको दिल्ली केन्द्रबाट समप्रसार गरी सुन्नुहुनेछ एफएम गोल्डका कार्यक्रमहरू। श्रोता यतिन्जेल सुन्दै हुनुहुन्थ्यो भोलि बिहान प्रसारण गरिने कार्यक्रमहरूको रूपरेखा। सो पूरा भयो। हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं। अब सुन्नुहुनेछ नेपाली भाषामा प्रादेशिक समाचार। केही क्षण प्रतीक्षा गर्नुहोला।

0: सिक्किमका माननीय राज्यपाल ओम प्रकाश माथुरले आज तादोङ पाँचमाइल स्थित सरस्वती डोल्मा मन्दिरमा आयोजित एक आध्यात्मिक समारोहमा मुख्य अतिथिको रूपमा भाग लिनुभयो। यस अवसरमा राज्यपालले वैदिक अनुष्ठानका साथ मन्दिर परिसरमा द्वादश ज्योतिर्लिङ एवं भगवान शिवको मूर्तिको प्राण प्रतिष्ठा अनुष्ठानमा सहभागिता जनाउँदै प्रतिमाको अनावरण गर्नुभयो। कार्यक्रममा क्षेत्रका विधायक तथा स्वास्थ्य एवं परिवार कल्याण मन्त्री श्री जीटी ढुंगेल, मन्दिर समितिका प्रतिनिधि, विभिन्न विभागका अधिकारीहरू र स्थानीय श्रद्धालुहरूको उपस्थिति रहेको थियो। सिक्किम विधानसभाको बैठक 20 जुलाई 2026 पुनः आयोजन हुने भएको छ। सिक्किम विधानसभाका सचिव ललित कुमार गुरूङद्वारा जारी आधिकारिक अधिसूचना अनुसार सिक्किम विधानसभाको कार्य सञ्चालन तथा कार्यव्यवस्था नियमावलीको नियम 16 प्रदान गरेको अधिकार प्रयोग गर्दै विधानसभा अध्यक्ष मिङमा नर्बु शेर्पाले उक्त बैठक पुनः आह्वान गर्नुभएको छ। अन्तर्राष्ट्रिय लागू पदार्थ दुरूपयोग तथा अवैध कारोबार विरूद्धको दिवसको अवसरमा सिक्किम सरकारको सामाजिक कल्याण विभागले चिन्तन भवनमा आज राज्य स्तरीय कार्यक्रम आयोजना गर्यो। कार्यक्रमको मुख्य अतिथिका रूपमा विधायक एवं विद्युत विभागका सल्लाहकार सञ्जित खरेल उपस्थित हुनुहुन्थ्यो। उहाँले नशामुक्त सिक्किम अभियान अन्तर्गत विभागले गरेको प्रयासको प्रशंसा गर्दै लागू पदार्थ दुरूपयोगलाई परिवार, शिक्षा, जीविकोपार्जन र युवा पुस्ताको भविष्यसँग सम्बन्धित बहुआयामिक सामाजिक चुनौतीको रूपमा वर्णन गर्नुभयो। सामाजिक कल्याण विभागकी सचिव सरिका प्रधानले विभागका विभिन्न पहलहरू, सहयोगी कर्मचारी, सहयोगी साथी, सहयोगी मित्र बारे जानकारी दिँदै प्रमाणमा आधारित रणनीतिहरू अप्नाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। यसै गरी सोरेङ जिल्लामा पनि आज आयोजित नशामुक्त भारत अभियान अन्तर्गत जिल्ला प्रशासनिक केन्द्रमा प्रतिज्ञा कार्यक्रम सम्पन्न भयो। कार्यक्रममा सोरेङका पुलिस अधीक्षक, एसडीएम, एसडीपीओ लगायत विभिन्न विभागका अधिकारी तथा कर्मचारीहरू उपस्थित हुनुहुन्थ्यो। केन्द्र सरकारको कृषि तथा किसान कल्याण मन्त्रालयको निर्देश अनुसार 1 देखि 30 जून 2026 मनाइँदै आएको खेत बचाउ अभियान अन्तर्गत आज छुजाचिन तथा रोलिप लामातिन ग्राम पञ्चायत इकाईमा किसान सचेतना कार्यक्रम सम्पन्न भयो। कार्यक्रम कृषि तथा बागवानी विभागले कृषि विकास केन्द्र र आत्माको सहकार्यमा आयोजना गरेको हो। यस अवसरमा स्थानीय पञ्चायत उपाध्यक्ष श्री मोहन गुरूङले किसानलाई कृषि भूमि सुरक्षित राख्न र दिगो खेतीपाती अभ्यास अप्नाउन आग्रह गर्नुभयो। कृषि विज्ञहरूले कृषि बागवानी योजना, बगैंचा तथा माटो उर्वरता व्यवस्थापनबारे जानकारी दिनुभएको थियो। नरबहादुर भण्डारी सरकारी कलेज तादोङको भौतिक शास्त्र विभागमा उच्च प्रदर्शन कम्प्युटेशनल एसपीसी सुविधा स्थापना गरिएको छ। यो सुविधा माननीय लोकसभा सांसद डाक्टर इन्द्रहाङ सुब्बाको सांसद सदस्य स्थानीय क्षेत्र विकास योजना एमपी ल्याड अन्तर्गत स्थापना गरिएको हो। एसपीसी सुविधा स्थापनाले भौतिक शास्त्र विभागको लागि महत्वपूर्ण उपलब्धि मानिएको छ। सिक्किम राज्य सहकारी ब्याङ्कको 27 वार्षिक साधारण सभा आज सम्पन्न भयो। सभालाई सम्बोधन गर्दै ब्याङ्कका अध्यक्ष डुक पिन्चो काल्योनले आर्थिक वर्ष 2025-2026 ब्याङ्कले 9,54,05,000 रूपियाँ नाफा आर्जन गरेको जानकारी दिनुभयो। उक्त नाफामध्ये 86,03,650 रूपियाँ लाभांशका रूपमा शेयरधारकहरूलाई वितरण गर्ने निर्णय गरिएको उहाँले बताउनुभयो। कार्यक्रममा आर्थिक वर्ष 2025-2026 उत्कृष्ट कार्य सम्पादन गर्ने 3 बहुउद्देश्यीय सहकारी संस्थालाई पुरस्कार पनि प्रदान गरिएको थियो। सिक्किममा पहिलो पटक सिक्किम राइफल एसोसिएशनद्वारा सुटिङ ट्यालेन्ट हन्ट 2026 आयोजना गर्ने भएको छ। यो कार्यक्रम विशेष गरी सिक्किम पुलिस, आईआरबी तथा एसएपीका कर्मचारीहरूको सहभागिताका निम्ति लक्षित गरिएको छ। सिक्किम राइफल एसोसिएसनका अध्यक्ष सञ्जय बुढाथोकीले प्रहरी महानिरीक्षक अक्षय सचदेवासँग भेट गरी कार्यक्रमको विस्तृत योजना र उद्देश्यबारे छलफल गर्नुभएको थियो। प्रतियोगिताको अन्तमा शीर्ष 2 तथा 2 निशानेबाजलाई छनौट गरी संघको स्कलरशिप योजना अन्तर्गत प्रशिक्षण दिने प्रावधान मिलाइने बताइएको छ। आकाशवाणी गान्तोकबाट सुन्दै हुनुहुन्थ्यो प्रादेशिक समाचार पूरा भयो।
1: Are you wants to go to Gomo along Langjung Sut Senongo Takitong Mitlong?

0: सम्मलौ 6-7 मीटर तदनुसार 1404 किलोहर्जमा हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौ। यसका साथै यस प्रसारणलाई एफएम कञ्चनजंघाको 103 मेगाहर्ज अनि न्यूज अन एआईआर मोबाइल एप मार्फत पनि सुनिरहनु भएको छ। समय अहिले हाम्रो स्टुडियोको घड़ी अनुसार 6:56 भइसकेको छ र अब प्रस्तुत छ अंग्रेजी भाषामा वार्ता।
1: This is All India Radio Gangtok. In our English spoken word program, we bring to you a talk entitled There is No Excuse for Animal Abuse. The talker is Ms. Swikriti Khatiwara.

मीडियम वेभको 213.67 मिटर तदनुसार 1404 किलोहर्जको तरंगमा हामी आकाशवाणी गान्तोकको बेलुकी प्रसारण सेवाबाट बोलिरहेका छौं। यसका साथै एफएम कञ्चनजंघा 103 मेगाहर्ज अनि मोबाइल एप न्यूज अन एआईआर मार्फत पनि श्रोताहरूले हामीलाई सुनिरहनु भएको छ। श्रोता, अब प्रस्तुत छ हजुरहरूकै पत्रमा आधारित मनोरञ्जनात्मक कार्यक्रम नेपाली अनुरोध संगीत। आकाशवाणी गान्तोक सुनेर बस्नुहुने सम्पूर्ण श्रोता

यस कार्यक्रमलाई अघि बढ़ाउने क्रममा कलाकार सीवी गुरूङको स्वरमा सजिएको यो गीत सुनाउन गइरहेका छौं र यस गीतको निम्ति हामीलाई पत्र पठाउने श्रोता हुनुहुन्छ मंगन निवासी निम्डोमा तामाङ।

नेपाली अनुरोध संगीतको कार्यक्रमलाई अघि बढाउँदै अघिल्लो चरणमा लिएर आएका छौं कलाकार कुन्ती मुक्तानको स्वरमा सजिएको यो गीत र यस गीतको निम्ति पत्रचार गर्नुहुने श्रोता हुनुहुन्छ रीता राई र चन्द्र शर्मा। त श्रोता, सुनाऊ यो अघिल्लो प्रस्तुति।

श्रोताहरूले अहिले सुन्दै हुनुहुन्छ आकाशवाणी गान्तोकबाट कार्यक्रम नेपाली अनुरोध संगीत। त श्रोता, यस कार्यक्रमको अन्तिम प्रस्तुति कलाकार नारायण गोपालको स्वरमा रहेको यो गीत र यस गीतको निम्ति हामीलाई अनुरोध गर्नुहुने श्रोता हुनुहुन्छ इन्द्रमान सुब्बा, र उहाँले यो गीत आफ्नो प्रिय साथी रोहन तामाङ र दुग्देन लेप्चालाई सुनाउन चाहनुभएको छ। त श्रोता, स्वीकार्नुहोस् यो प्रस्तुति।

हवस्त श्रोता अहिरेलाई भने नेपाली अनुरोध संगीतको कार्यक्रममा समेटिएका गीतहरू यही समाप्त हुँदछ। हामी आकाशवाणी गान्तोकको बेलुकी प्रसारण सेवाबाट बोलिरहेका छौं। अब केही क्षणमा सुन्नुहुनेछ नेपाली भाषामा राष्ट्रिय समाचार। केही क्षण प्रतीक्षा गर्नुहोला।

यो आकाशवाणी हो, समाचार वन्दना राईबाट सुन्नुहोस्। शुरूमा यस बुलेटिनका मुख्य समाचार। गृहमन्त्री अमित शाहले आज नयाँ दिल्लीमा एनसीओआरडी को दशौं शीर्ष स्तरीय बैठकलाई सम्बोधन गर्दै लागू औषध विरूद्ध एकताबद्ध युद्धको आह्वान गर्नुभयो। उपराष्ट्रपति सीपी राधाकृष्णन भोलिदेखि कर्नाटकको दुई दिने भ्रमणमा हुनुहुनेछ। केन्द्रीय संस्कृति तथा पर्यटन मन्त्री गजेन्द्र सिंह शेखावतले भन्नुभएको छ, कृत्रिम बुद्धिमत्ता, नवप्रवर्तन, पारदर्शिता र दक्षताको नयाँ जग बन्दैछ। फीफा फुटबल विश्वकप समूह एकको खेलमा नर्वेले आज अबेर राति फ्रान्ससँग खेल्नेछ। समूह एकको अर्को खेलमा इराकले सेनेगलको सामना गर्नेछ। दुवै खेलहरू बिहान 12:30 बजे शुरू हुने निर्धारित छन्। पुरूष हकीमा भारतले आज लण्डनमा हुने एफआईएच प्रो लीगको अन्तिम खेलमा चेक प्रतिद्वन्द्वी पाकिस्तानको सामना गर्नेछ। खेल राति 10:30 बजे शुरू हुन निर्धारित छ। गृहमन्त्री अमित शाहले आज लागू औषधको खत

0: मंत्रालय राष्ट्रीय सुरक्षा, सामाजिक स्थिरता, आर्थिक हित र युवा तथा देशको भविष्यलाई खतरामा पारेको भन्दै लागू औषध विरूद्ध एकताबद्ध युद्धको आह्वान गर्नुभयो। वहाँले यो युद्ध जित्न आध्यात्मिक नेताहरू, युवाहरू र आमाहरूलाई एउटै मंचमा भेला हुन आग्रह गर्नुभयो।
1: मेरा आप सबसे विनम्र आग्रह कि देश के आने वाले 100 वर्ष के भविष्य के लिए सभी सरकारों को एक साथ एक मंच पर आना होगा, सभी विभागों को जनता को गाइड करने वाले संतों को भी जोड़ना पड़ेगा, युवाओं को भी जोड़ना पड़ेगा और युवाओं पर घर में अपना रसूख रखने वाली हमारी मातृशक्ति को भी इसमें जोड़ना पड़ेगा, तभी जाकर इस लड़ाई के खिलाफ हम पूर्णतया सफल हो सकते हैं।
0: श्री शाहले नयाँ दिल्लीमा नार्को समन्वय केन्द्र एनसीओआरडीको 10 शीर्ष स्तरीय बैठकलाई सम्बोधन गर्दै यी टिप्पणीहरू गर्नुभयो। वहाँले भन्नुभयो, तथ्याङ्कले लागू औषध तस्करी विरूद्धको सरकारको अभियान निरन्तर प्रगति गरिरहेको देखाउँछ। वहाँले लागू औषध अपराधसँग सम्बन्धित जानकारीको समयमै साझेदारीलाई सहज बनाउन लागू औषध नियन्त्रण ब्यूरो एनसीबीले धेरै अनलाइन पोर्टलहरू विकास गरेको बताउनुभयो। बैठकको क्रममा गृहमन्त्रीले विभिन्न सरोकारवालाहरूसँग व्यापक परामर्श गरेर तयार पारिएको लागू औषध नियन्त्रण 2026-2029 सम्बन्धमा दृष्टिकोण पत्र पनि जारी गर्नुभयो। उपराष्ट्रपति सीपी राधाकृष्णन भोलिदेखि कर्नाटकको दुई दिने भ्रमणमा हुनुहुनेछ। वहाँ भोलि बेंगलुरूमा नाथ प्रभु श्री क्याम्पेगौड़ाको 517 जन्म जयन्ती समारोहमा भाग लिनुहुनेछ। श्री राधाकृष्णनले आइतबार राजीव गान्धी स्वास्थ्य विज्ञान विश्वविद्यालयको स्थापना दिवस र बेंगलुरूमा लागू पदार्थ दुरूपयोग र अवैध ओसार पसार विरूद्धको अन्तर्राष्ट्रिय दिवस कार्यक्रमको एक भागको रूपमा आयोजना हुने नशामुक्त भारत सम्मेलनमा पनि भाग लिनुहुनेछ। शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले आज भूटानका शिक्षा मन्त्री यिजाङ दे थापासित भेट गर्नुभयो। सामाजिक सञ्जालमा पोस्ट गर्दै श्री प्रधानले शिक्षकहरूको तालिम, सीप र रोजगारी, डिजिटल शिक्षा र एआई, दिगो पर्यटन, पारम्परिक चिकित्सा र समग्र कल्याणमा छलफल केन्द्रित भएको बताउनुभयो। वहाँले भन्नुभयो, दुवै देशले शिक्षा, नवप्रवर्तन र क्षमता निर्माणका व्यापक मञ्चहरूमा सहकार्य गर्ने अपार सम्भावना छ। दुवै मन्त्रीहरूले शिक्षा, सीप र ज्ञान साझेदारीमा भारत भूटान सहयोगमा जोड़ दिनुभयो। वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयललाई लण्डनमा आयोजित वार्षिक यूके इण्डिया पुरस्कारमा ब्रिटेन भारत सम्बन्धलाई उन्नत बनाउनमा असाधारण नेतृत्वका लागि विशेष पुरस्कारबाट सम्मानित गरिएको छ। मन्त्रीले आज सामाजिक सञ्जाल पोस्ट मार्फत यो जानकारी साझा गर्दै भन्नुभयो, यो सम्मान सरकार, व्यवसाय, शिक्षा, संस्कृति र जीवन्त प्रवासी समुदायका ती सबै सेतु निर्माताहरूको हो जसले भारत ब्रिटेन सम्बन्धलाई सुदृढ़ पार्न जारी राखेका छन्। यो आकाशवाणी हो। केन्द्रीय संस्कृति तथा पर्यटन मन्त्री गजेन्द्र सिंह शेखावतले आज भन्नुभयो, एआई अर्थात कृत्रिम बुद्धिमत्ता नवप्रवर्तन, पारदर्शिता र दक्षताको नयाँ जग बन्दैछ। नयाँ दिल्लीमा इन्स्टिच्यूट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ इण्डियाद्वारा आयोजित एआई नवप्रवर्तन शिखर सम्मेलनलाई सम्बोधन गर्दै मन्त्रीले विकसित भारतको संकल्पलाई साकार पार्न आधुनिक प्रविधि र नवप्रवर्तनले महत्वपूर्ण भूमिका खेल्छ भन्नुभयो। मीडियासँग कुरा गर्दै श्री सिंहले भन्नुभयो, कृत्रिम बुद्धिमत्ताले विश्वभरका हरेक क्षेत्रलाई रूपान्तरण गर्न र व्यक्तिहरूको जीवनमा महत्वपूर्ण तरिकाले प्रभाव पार्न तयार छ।
2: आने वाले समय में टूर ऑपरेटर्स की भूमिका को, ट्रैवल गाइड की भूमिका को, डेस्टिनेशन सिलेक्शन की भूमिका में आर्टिफिशियल इंटेलिजेंस अभी से बहुत बड़ा रोल प्ले करने लगी है। भारत जैसा देश जिसकी 10,000 साल से भी ज्यादा की पुरानी कंटिन्यूटी की सभ्यता है, हम अपने सभ्यगत यात्रा को दुनिया के पर्यटकों को आकर्षित करने के लिए एआई बेस्ड कंटेंट बना करके उनको आकर्षित कर सकते हैं, उनके बेहतर अनुभव दे सकते हैं।
0: विदेश मन्त्री डाक्टर एस जयशंकरले आज नयाँ दिल्लीमा विभिन्न युरोपेली देशका पत्रकारहरूको समूहसँग अन्तर्क्रिया गर्नुभयो। वहाँले उनीहरूसँग भारतमा भइरहेका गहन परिवर्तनहरू, विश्वको वर्तमान उतार चढ़ावको अवस्था र भारत र युरोप बीचको बढ़दो सम्बन्धहरूबारे कुराकानी गर्नुभयो। कोलकाताको तारातला भवन भत्किँदा मृत्यु हुनेको संख्या बढ़ेको छ। घाइतेहरूको कोलकाताको एसएस

0: केएम अस्पतालमा उपचार भइरहेको छ। उद्धार कार्य अझै जारी छ। यस घटनामा पुलिसले एक सरकारी अधिकारी सहित छ जनालाई पक्राउ गरेको छ। राज्य सरकारले हिजो घटनाको अनुसन्धान गर्न विशेष जाँच समिति एसआईटी गठन गरेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले ज्यान गुमाउनेहरूका आफन्तहरूलाई 2-2 लाख रूपियाँ र घाइतेहरूलाई 50-50 हजार रूपियाँ दिने घोषणा गर्नुभएको छ। मुख्यमन्त्री शुभेन्दु अधिकारीले मृत्यु हुनेहरूका आफन्तलाई 10-10 लाख रूपियाँ र घाइतेहरूलाई 1-1 लाख रूपियाँ दिने घोषणा गरेका छन्। फीफा फुटबल विश्वकप समूह एक को खेलमा नर्वेले आज अबेर राती फ्रान्ससँग खेल्नेछ। समूह एक को अर्को खेलमा इराकले सेनेगलको सामना गर्नेछ। दुवै खेलहरू बिहान 12:30 बजे शुरू हुने निर्धारित छन्। यसैबीच इक्वेडोर, आइवरी कोस्ट, नेदरल्याण्डस र तुर्कीले प्रतियोगितामा आआफ्ना म्याच जितेका छन्। पुरूष हकीमा भारतले आज राती लण्डनमा हुने एफआईएच प्रो लीगको अन्तिम खेलमा चिर प्रतिद्वन्द्वी पाकिस्तानको सामना गर्नेछ। खेल राती 10:30 बजे शुरू हुने निर्धारित छ। यसअघि भएको मुकाबिलामा भारतले पाकिस्तानलाई 4-3 ले पराजित गरेको थियो। भारतीय रेलवे खानपान तथा पर्यटन निगम आईआरसीटीसीले आफ्नो भारत गौरव डिलक्स पर्यटकीय रेलमा डिवाइन ईस्ट टेम्पल टूर शीर्षकको नयाँ पर्यटन प्रस्तुत गरेको छ। 11 दिनको रेल आधारित यात्राले भक्त र यात्रुहरूलाई उत्तर प्रदेश, ओडिशा, पश्चिम बंगाल र झारखण्डका केही सबैभन्दा सम्मानित तीर्थस्थलहरूका साथै सांस्कृतिक रूपमा समृद्ध सम्पदा स्थलहरूको भ्रमण गर्ने अनौठो अवसर प्रदान गर्दछ। यो यात्रा दिल्लीको सफदरजंगबाट शुरू हुनेछ र दिल्ली फर्कन अघि वाराणसी, पुरी, कोणार्क, चिलिका, भुवनेश्वर, कोलकाता, गंगासागर र वैद्यनाथ धामलाई समेट्नेछ। भ्रमण गरिने महत्वपूर्ण स्थलहरू वाराणसीमा काशी विश्वनाथ मन्दिर र गंगा आरती हुन्। कोलकाताको भ्रमणपछि हुनेछ, जसमा भिक्टोरिया मेमोरियल जस्ता स्थल चिन्हहरू, ऐतिहासिक घाटहरू र प्रतिष्ठित हावड़ा ब्रिज र विद्यासागर सेतु पार गर्दै हुगली नदीमा साँझको सूर्यास्त समावेश हुनेछ। रेलगाड़ी AC-3, AC-2 र AC-1 श्रेणीमा राम्ररी सुसज्जित क्याबिनहरू जस्ता आधुनिक सुविधाहरूले युक्त छ। डिवाइन ईस्ट टेम्पल टूरका लागि बुकिङ आईआरसीटीसीको पर्यटन पोर्टल र देशभरका अधिकृत आईआरसीटीसी पर्यटन कार्यालयहरू मार्फत खुल्ला छ। अब अन्तमा सुन्नुहोस् यस बुलेटिनका मुख्य समाचार। गृहमन्त्री अमित शाहले आज नयाँ दिल्लीमा एनसीओआरडीको 10 शीर्ष स्तरीय बैठकलाई सम्बोधन गर्दै लागू औषध विरूद्ध एकताबद्ध युद्धको आह्वान गर्नुभयो। उपराष्ट्रपति सीपी राधाकृष्णन भोलिदेखि कर्नाटकको 2 दिने भ्रमणमा हुनुहुनेछ। केन्द्रीय संस्कृति तथा पर्यटन मन्त्री गजेन्द्र सिंह शेखावतले भन्नुभएको छ, कृत्रिम बुद्धिमत्ता नवप्रवर्तन पारदर्शिता र दक्षताको नयाँ जग बन्दैछ। फीफा फुटबल विश्वकप समूह एकको खेलमा नर्वेले आज फ्रान्ससँग खेल्नेछ भने समूह एकको अर्को खेलमा इराकले सेनेगलको सामना गर्नेछ। पुरूष हकीमा भारतले आज लण्डनमा हुने एफआईएच प्रो लीगको अन्तिम खेलमा चिर प्रतिद्वन्दी पाकिस्तानको सामना गर्नेछ। खेल राती 10:30 बजे शुरू हुनेछ। समाचार पूरा भयो।
1: हामी आकाशवाणी गान्तोकको बेलुकी प्रसारण सेवाबाट बोलिरहेका छौं र अब प्रस्तुत छ कार्यक्रम युवावाणी।

नमस्कार आदरणीय श्रोतावृन्द, स्वागत छ तपाईहरूलाई आकाशवाणी गान्तोकबाट प्रसारण हुने कार्यक्रम युवावाणीमा। म बलराम भुजेल सधैँ तपाईहरू समक्ष एउटा नयाँ प्रेरणादायी विषयवस्तु लिएर उपस्थित भइसकेको छु। श्रोताहरू, युवावाणी कार्यक्रममा हामीले विभिन्न क्षेत्रमा योगदान पुर्याइरहेका युवा युवतीहरूको प्रेरणादायी कथा अनि व्यथालाई प्रस्तुत गर्दै आएका छौं। आजको कुराकानीमा हामीसँग एकजना सानी बहिनी हुनुहुन्छ, जो एक कवियत्री हुनुहुन्छ। भर्खर उहाँले कविता कोर्न शुरू गर्नु भएको छ र आजको कुराकानीमा हामी ती बहिनीसँग उहाँले कहिलेदेखि कविता कोर्नु हुँदैछ र उहाँले कस्तो विषयवस्तुमाथि कविता कोरिरहेकी छिन् त भन्ने विषयमा हामी कुराकानी गर्न गइरहेका छौँ। आजको यो विशेष कुराकानीमा हामी सानी बहिनी मेनुका पौडेललाई स्वागत जनाउन चाहन्छौँ। स्वागत छ बहिनी।

0: धन्यवाद
1: सन्चो सुविस्तै हुनुहुन्छ होला
0: हजुर एकदम
1: सन्चै हुनुहुन्छ है तपाईँ कवियत्री हुनुहुन्छ अलिकति तपाईँको परिचय जनाउन है
0: मेरो नाम चाहिँ मेनका पौडेल हो म राङ्का पूर्व
1: सिक्किमबाट
0: अनि म चाहिँ कक्षा बाह्रमा अध्ययन गर्दैछु
1: हजुर तपाईँ राङ्काबाट हुनुहुन्छ बाह्र कक्षामा अध्ययनरत हुनुहुन्छ है तपाईँ सानै उमेरमा हुनुहुन्छ भर्खर बाह्र कक्षामा पढिराख्नु भएको छ है कहिलेदेखि यो कविताको यात्रा सुरु गर्नुभयो तपाईँले
0: कविताको यात्रा चाहिँ जब म कक्षा नौमा थिएँ तब चाहिँ त्यहाँनिर त्यहाँदेखि चाहिँ मैले सुरु गरेको थिएँ पहिलो कलम चाहिँ कक्षा नौमा हुँदै चलाएको थिएँ
1: र
0: पहिला चाहिँ मैले मेरो परिवारमा अब बाबा चाहिँ लाइनम्यान हुनुहुन्छ र उहाँको चाहिँ दुःख कष्ट देखेर है समाजले के भन्छन् लाइनम्यानलाई कति दुःख हुन्छ त्यो देखेर चाहिँ एउटा कविता लेख्छु म पनि उहाँहरूलाई सन्देश दिन्छु यस्तो हुँदैन भनेर त्यो सोचले गर्दाखेरि चाहिँ मैले कविता लेख्न सुरु गरेँ कक्षा नौदेखि
1: तपाईँले आफ्नै परिवारकै विषयवस्तुलाई आफ्नो कवितामा समेट्ने पहिलो कवितामा प्रयास गर्नुभयो कक्षा नौदेखि सुरु गर्नुभयो है कस्तो कस्तो विषयमाथि रहेर तपाईँले कविता लेख्ने कोर्ने गर्नुभएको छ नि
0: मैले कविता चाहिँ मेरो कविता साह्रै सरल हुने गर्छ र मैले चाहिँ मेरो भावना हरूलाई व्यक्त गर्नको लागि मात्र मैले कविता लेख्न सुरु गरेको थिएँ र आजकल चाहिँ म देशमा भइरहेको घटनाहरूमा मेरो विचार के छ त्यो व्यक्त गर्नको लागि चाहिँ म कविता लेख्ने गर्छु र आशा गर्छु कि मेरो शब्दले गर्दाखेरि चाहिँ अरूलाई लाइक यस्तो गर्नु हुँदैन रहेछ यस्तो हो रहेछ भन्ने जस्तो लागोस्
1: एउटा सकारात्मक सन्देश तपाईँले समाजमा घटिरहेका घटनाहरू देशमा घटिरहेका घटनाहरूलाई लिएर कविता कोर्ने गर्नुभएको छ है तपाईँले लेख्नु भएको पहिलो कविता याद छ कि छैन तपाईँलाई अहिले
0: याद त छैन तर विषय चाहिँ लाइनमा नै रहेको छ र त्यो कवितामा चाहिँ मैले मेरो बाबुको दुःख परिवारमा कति दुःख हुन्छ अनि समाजले के भन्छन् त्यो विषय लिएर लेखेकी छु
1: कविताको विषय थियो लाइनम्यान है केही लाइन याद छ कि छैन तपाईँलाई त्यो कविताको थाहा छैन अहिले लिएर पनि आउनु भएको छैन है हुन्छ कतिवटा जस्तो कविता गरिसक्नु भयो नि मेनुकाज्यू तपाईँले
0: मैले बेसी त गरेको छुइनँ अनि समय पाउँदा थोरै थोरै लेख्ने गर्छु त्यही कारण अहिलेसम्म 6-7-8 त्यस्तै
1: तपाईँलाई कविता अब साहित्यको क्षेत्रमा हेऱ्यो भने कवितापट्टि मात्रै रुचि हो कि अरू क्षेत्र अरू विधा पनि छन् नि त साहित्यमा है अरू विषयमा चाहिँ रुचि छ कि छैन
0: अहिलेसम्म चाहिँ कवितामा मात्र थियो तर अब चाहिँ मोहन गौतम सरले गर्दाखेरि चाहिँ अब छन्दबद्ध कविता पनि सुरु गरौँ भनेर सोच्दैछु त्यहाँदेखि चाहिँ कथामा पनि आफ्नो कलम चलाउँ भनेर चाहिँ सोच्दैछु तर अहिले चाहिँ समय नपाएको कारणले गर्दाखेरि अब यो 12 बोर्ड सकेर चाहिँ त्यसलाई समय दिएर साहित्यपट्टि अलिक गरौँ भने
1: अरू विधातिर पनि जाने सोचमै हुनुहुन्छ तपाईँ चाहिँ के कस्तो छन्दमा लेख्ने हो कविता स्वतन्त्र छन्दमा लेख्ने हो कि छन्दबद्धै कविताहरू तपाईँ लेख्न सक्नुहुन्छ कस्तो छ तपाईँको
0: अहिलेसम्म चाहिँ मैले छन्दमा लेखेको छुइनँ तर मोहन गौतम सरले चाहिँ मलाई छन्द सिकाउनु भयो अनि उहाँले चाहिँ भन्नुभएको छ कि छन्दमा पनि कविता लेख्न सकिन्छ र त्यो अत्यन्त मिठो सुनिन्छ वाचन गर्दा त्यही कारण चाहिँ मलाई एउटा म पनि लेख्छु छन्दमा भन्ने जस्तो सोच आइरहेछ र म सरको सहयोगले गर्दाखेरि चाहिँ अब लेख्छु लेखेको चाहिँ छुइनँ मैले
1: तपाईँको आफ्नो परीक्षा सकिएपछि छन्दबद्ध कविता लेख्ने सोचमै हुनुहुन्छ तपाईँ तयारीमै हुनुहुन्छ सिकिराख्नु भएको छ है हुन्छ तपाईँले अब कवितामा अचानक त आएको होइन होला रुचि कुनै घटनाले ल्यायो होला नि त यो कविताको क्षेत्रमा के त्यस्तो भयो कतै
0: पहिला सानोमा हुँदाखेरि म नेपालीमा एकदमै कमजोर थिएँ मलाई नेपालीको क ख ग ग भन्ने केही आउँथेन र जब म सामा स्कुल पढ्न थालेँ त्यहाँनिर चाहिँ भवनी गौतम सर भन्ने सर हुनुहुन्थ्यो उहाँले चाहिँ मलाई छोरी जस्तो गरेर चाहिँ उहाँले मलाई नेपालीमा चाहिँ सिकाउनु भयो नेपालीलाई हामीले महत्व दिनुपर्छ भनेर बुझाउनु भयो उहाँले मलाई पढाउनु भयो होइन अनि उहाँले गर्दाखेरि चाहिँ म नेपालीमा पढ्न थालेँ थोरै राम्रो राम्रो हुँदै गएँ त्यहाँदेखि घरदेखि मलाई प्यारेन्ट्सहरूले सपोर्ट गर्नुभयो बाबाआमाले त गर सक्सेस भन्दै बढाउनु भयो मलाई अगाडि अनि त्यतिकै गर्दै गर्दै जाँदाखेरि समाजमा यस्तो यस्तो हुन्छ भनेर जब सोच आउन थाल्यो तब चाहिँ म पनि अब अरूले भनेको वाचन गरेको सुन्दाखेरि चाहिँ म पनि यसरी शब्दले भनौँ अब शब्द भनेको एउटा ठुलो हतियार जस्तो रहेछ नि त अनि त्यही कारण चाहिँ म पनि एउटा शब्दले अब लडाइँ त म गर्न सक्दिनँ तर शब्दले चाहिँ यो सोच बदल्यौँ मान्छेहरूको सानै भए पनि भनेर चाहिँ त्यही फर्स्टमा त मेरो बाबाको इन्सिडेन्टले गर्दाखेरि

0: नै मैले स्टार्ट गरेको थिएँ र त्यही हो.
1: आफ्नै घराइसी वातावरणलाई नै लिएर तपाईँले पहिला कविता सुरु गर्नुभयो. शब्द भन्ने चाहिँ एउटा हतियारको रूपमा तपाईँले लिनुहुन्छ, शब्दले विश्वै परिवर्तन गर्न सकिन्छ भनिन्छ नि है. त्यस्तै तपाईँले पनि शब्दलाई धेरै महत्त्व दिनुहुँदो रहेछ. तपाईँले कुनै प्रशिक्षण कसैबाट सिक्ने चाहिँ गर्नुभएको छ कि छैन?
0: कसैबाट सिक्ने त त्यस्तो त छैन, मैले आफै नै गरेँ. अनि पछि पछि चाहिँ तर मलाई सहयोग गर्ने चाहिँ धेरैजना नै हुनुहुन्थ्यो, अनि अर्जुन यावा सर, अनि धेरै बादमा चाहिँ मैले यता हाम्रो राङ्कामै अभियान छ त्यहाँनिर चाहिँ मैले धेरैजना साहित्य प्रेमीहरू भेटाएँ र उहाँहरूले पनि मलाई धेरै सहयोग गर्नुभयो र अहिले अझै प्रेरणा दिनुहुन्छ. घरदेखि पनि त्यति नै प्रेरणा दिनुहुन्छ, घर अगाडि बढ सक्छ, साहित्यपट्टि रुचि राख भन्दै भन्नुहुन्छ. अनि
1: तपाईँले चाहिँ अरू साहित्यकारको कसलाई बेसी रुचाउने गर्नुभएको छ? जस्तो अरूको कविता पनि पक्कै पनि तपाईँले पढ्नुहुन्छ होला, कसको कविता चाहिँ बेसी पढ्ने गर्नुभएको छ?
0: म त्यस्तो म पढ्न त म सबैको नै पढ्छु, अनि बाहिर एक्स्ट्रा चाहिँ म त्यस्तो बेसी कविताहरू पढ्दिनँ, तर जुन चाहिँ हाम्रो स्कुलमा हुन्छ
1: पाठ्यक्रमभित्रकै मात्रै
0: त्यो चाहिँ म अलिक मजाले नै पढ्छु. र सबैभन्दा बेसी रुचि राख्ने चाहिँ मलाई कवि शिरोमणि लेखनाथ पौडेलको चाहिँ सत्य सन्देश कविता.
1: लेखनाथ पौडेलज्यूको कविता सत्य सन्देश तपाईँलाई सबैभन्दा मनपर्ने? अब कविता आफ्नो पाठ्यक्रममा भएको कविताहरू मात्रै पढेर त एउटा कवियत्री बन्नुको लागि त पर्याप्त हुँदैन होला होइन, पाठ्यक्रमदेखि बाहिरको पनि पढ्नु पर्यो होला नि त, के भन्नुहुन्छ?
0: हजुर, पढ्नुपर्छ, तर मेरोमा त्यस्तो समय नभएको के भएको, तर अब पढ्ने त गर्छु. अनि उहीँ राङ्कामै पनि धेरैजना साहित्य प्रेमी हुनुहुन्छ, उहाँहरूले लिखित त्यो लेख्नुभएको म पढ्ने गर्छु उहाँहरूको. अनि त्यहाँदेखि अब स्कुलतिरको म्यागजिनहरू त्यस्तोबाट चाहिँ पढ्ने गर्छु. अब बुक किनेर ओढेर चाहिँ त्यस्तो चाहिँ गरेको छैन,
1: त्यसरी चाहिँ गर्नुभएको छैन. भविष्यमा समय मिलेपछि पक्कै पढ्ने सोचमै हुनुहुन्छ, यसलाई अझै विकास गरेर लाने, निखारेर लाने तपाईँको सोच होला है. तपाईँले अहिलेसम्म लेख्नु भएको 8-9 लेखिसके भन्नुहुँदैछ है, तीमध्ये तपाईँलाई मनपर्ने एउटा उत्कृष्ट कुनै पढेर हामीलाई वाचन गरेर सुनाउन मिल्छ कि मिल्दैन?
0: अवश्य
1: हुन्छ, एउटा सुनाइदिनुहोस् न हाम्रो श्रोतावर्गलाई.
0: हुन्छ, यो कविता चाहिँ के हुँदैछ देशकै घटनामा लेखेको थिएँ र मेरो कविता चाहिँ यसरी सुरु हुन्छ. हे ईश्वर, तिमीले रचित यो संसारमा के हुँदैछ आज? दिनदिनै नारी शोषण अत्याचारतिर किन जान्दैछ समाज? राक्षस शरीर चरित्र लिएर जन्मिए छन् मानव, नारी सुरक्षा दिनुपर्ने ठाउँमा किन हुँदैछन् दानव? नारी सुरक्षा दिनुपर्ने ठाउँमा किन हुँदैछ दानव? हे दैव, ती निर्दोष नारीलाई कसले गर्ने रक्षा? चित्कार कसले सुन्छ तिनको, कसले दिने सुरक्षा? अत्याचार सहेर बसेका ती नारी खोइ कसले देख्छन्? कसले दिने न्याय खोइ को अघि बढ्छन्? कसले दिने न्याय खोइ को अघि बढ्छन्? भ्रूम हत्या गर्वमा छँदा कति सहनु अत्याचार? जन्मिए पनि सुरक्षित छैनन् चारैतिर हाहाकार. दैत्य मानिस पापको भोगी बालिका नि छोडेनन्, बिचारा तिनको चित्कार पुकार कसैले नि सुनेनन्, बिचारा तिनको चित्कार पुकार कसैले नि सुनेनन्. एकै क्षण रमाइलोको लागि जिन्दगी नै लिन्छन्, गिद्धे नजर गिद्ध सरी कोमल शरीर लुस्छन्, कति कराउँछिन् आँसु झार्छिन् को सरी खुन चुस्छ. यौवनमा पल्किएको राक्षस त्यो कसको कुरा सुन्छ? फक्रिन नपाई जीवन उनको कोपिलामै चुडिन्छ, फक्रिए पनि कलिलो जीवन न ओइलै झारिन्छ, फक्रिए पनि कलिलो जीवन न ओइलै झारिन्छ. के हुँदैछ हाम्रो देशमा आज? कसको नजर लाग्यो? किन छैनन् नारी सुरक्षित? के मानवता नै भाग्यो? हत्या बलात्कार काण्ड अचेल दिन हो बढ्दै गयो, न्याय कसले पाउने यहाँ कानून अन्ध भयो, न्याय कसले पाउने यहाँ कानून अन्ध भयो. यही हो देशको प्रगति भने भयो सब चाहेन, नारी सुरक्षित रहन् सरकार अरू केही चाहेन, नारी सुरक्षित रहन् सरकार अरू केही चाहेन. कानून पनि पैसामा बिक्ने कसैले न्याय पाएनन्, कानून पनि पैसामा बिक्ने कसैले न्याय पाएनन्. रावणको राज चल्यो यहाँ कोही राम आएनन्, रावणको राज चल्यो यहाँ कोही राम आएनन्. धन्यवाद.
1: आहा, अति नै सुन्दर लेख्नु भएछ, नारी सुरक्षालाई लिएर लेख्नु भएको रहेछ है. हुन्छ मेनुकाजी, अब तपाईँले भविष्यमै कविताकै क्षेत्रमा जाने योजना बनाउनु भएको छ कि के छ? साहित्यपट्टि नै जाने हो कि अरू क्षेत्र रोज्ने, अरू रुचिको विषय तपाईँको के हो त्यो बारेमा नि अलिकति जनाउन?
0: अरू पनि रुचि छ, मेरो रुचि

0: सोचाइ छ कि एमबीबीएस गरौँ भनेर, तर अब एमबीबीएस साथै नै म साहित्यपट्टि नै चलि नै रहन्छु किनकि साहित्य मलाई अत्यन्तै मनपर्छ। अनि तर अगर मैले एमबीबीएस सकिनँ या कुनै यस्तो अपर्च्युनिटी पाएँ जसलाई म साहित्यपट्टि नै मेरो भविष्य बनाउन सक्छु भने चाहिँ म अवश्य जानेछु।
1: तपाईँले सोच्न चाहिँ आफ्नो मूल उद्देश्य एमबीबीएस राख्नु भएको छ, साथसाथमा साहित्यलाई पनि नछोड्ने तपाईँको छ है। हुन्छ, अब यो तपाईँले कहिले कति वर्षदेखि चाहिँ कविता लेख्नु भएको नि? कति वर्ष?
0: 16 वर्षको हुँदादेखि।
1: 16 वर्ष। परिवारमा कतिजना हुनुहुन्छ तपाईँ?
0: परिवारमा चाहिँ 6 जना हुनुहुन्छ, अनि 6 जना बाहेक हजुरआमा हजुरबा पनि हुनुहुन्छ, अनि 6 जनामा चाहिँ आमा बाबा, 2 जना मेरो दिदीहरू, अनि म अनि भाइ।
1: हजुर, परिवारमै त्यो साहित्यिक वातावरण छ कि छैन?
0: परिवारमा त्यस्तो साहित्यिक वातावरण त छैन, तर मेरो दिदीहरू, ठुलो दिदीले नेपाली अनर्स गर्नुहुन्छ, उहाँले पनि हल्का हल्का गर्नुहुन्छ, अनि त्यति नै।
1: दिदीले पनि कोर्ने नै गर्नु भएको छ कविता है। हुन्छ, त्यसरी गरिराख्नु भएको छ। तपाईँले अब यो कविता लेख्नु भएको निकै भएछ नै भनौँ, कक्षा 9 देखि लेख्नु भएको, अहिले 12 पुग्नु भएको छ, कुनै प्रतिस्पर्धातिर पनि भाग लिने गर्नु भएको छ कि छैन?
0: हजुर, एकदम स्कुलतिर आउँदाखेरि पनि जहिले लिने गर्छु, अनि स्कुल बाहिर पनि मैले गरेको छु, अनि त्यहाँदेखि त्यही प्रोग्रामहरू अभियानहरूतिर पनि जहिले भाग लिने रहन्छु।
1: प्रतिस्पर्धामा तपाईँले पहिलो, दोस्रो, तेस्रो त्यस्तो केही हुने गर्नु भएको छ कि छैन?
0: हजुर, अब आफ्नै स्कुलमा हुँदाखेरि त जहिले प्रथमै हुन्थे, तर अस्ति अब एउटा स्कुलमा, इन्टर स्कुलमा हुँदाखेरि चाहिँ 2 स्थान प्राप्त गर्न सफल भए।
1: श्रोताहरू, यति बेला तपाईँहरू सुनिराख्नु भएको छ आकाशवाणी गान्तोक केन्द्रबाट प्रसारण भइरहेको कार्यक्रम युवावाणी, र आजको युवावाणी कार्यक्रममा हामी कुराकानी गरिरहेका छौँ सानी बहिनी कवियत्री मेनुका पौडेलजीसँग, र आशा राख्छौँ उहाँसँग गरेको कुराकानी तपाईँहरूलाई रोचक पक्कै पनि लाग्दै होला, र फेरि पनि हामी पुनः मेनुका पौडेलजीसँग गरिएको कुराकानीलाई अगाडि बढाउन चाहन्छौँ। हुन्छ मेनुकाजी, तपाईँले प्रतिस्पर्धा पनि गरिराख्नु भएको छ, प्रतिस्पर्धा गर्दै तपाईँ राज्यदेखि बाहिरतिर पनि जानुभएको छ?
0: राज्यदेखि बाहिर त अहिले गएको छुइनँ, अनि आशा छ फ्युचरमा, अब भविष्यमा जान पाऊ।
1: भविष्यमा जाने सोचमा हुनुहुन्छ, जान पाऊ भन्ने आशा पनि राख्नु भएको छ है। हुन्छ, कस्तो प्रतिस्पर्धा गर्नुभयो तपाईँलाई अहिलेसम्म? त्यो प्रतिस्पर्धा गर्दाखेरि त्यहाँनिर कति कठिन लागेको थियो, के छ त्यस्तो अनुभवहरू?
0: मलाई पहिला चाहिँ अब पुरा डर लाग्ने थियो, डर लाग्दै थियो, अब स्टेजमा गएर कसरी पर्फर्म गर्नु, अनि ला के हुन्छ त्यस्तो भन्ने डर, आफ्नो डर थियो, अनि एउटा साहस थिएन अगाडि गएर बोल्ने, अनि तर म बोल्दै बोल्दै जाँदाखेरि चाहिँ बादमा चाहिँ अलिक सजिलो पर्न थाल्यो, र त्यहाँ गएर चाहिँ अब अगाडि गएपछि ला मैले राम्रो बनिनँ कि, मेरो इच्छाहरू राम्रो छैन कि, त्यस्तो भन्ने लाग्छ, अनि तर पनि आफ्नो त्यो अब त्यो डरलाई त देखाउनु मिलेन नि त, अनि त्यही डरलाई ओभरकम गरेर भए पनि गर्ने गर्छु।
1: पहिला पहिला डरहरू लाग्ने गर्थ्यो, त्यसलाई पन्छाउँदै अगाडि बढिराख्नु भएको छ है। तपाईँ नेपाली साहित्य मात्रै हो कि अङ्ग्रेजी साहित्यपट्टि पनि रुचि छ तपाईँलाई?
0: अङ्ग्रेजी साहित्य पनि मैले 2 कविता चाहिँ लेखेको छु, अनि त्योभन्दा ज्यादा चाहिँ मैले लेखेको छुइनँ, तर रुचि चाहिँ छ, प्रयास गर्दै जान्छु भन्ने सोच छ।
1: अङ्ग्रेजीमा पनि तपाईँ प्रयास गरिराख्नु भएको छ, 2 त लेखि पनि सक्नुभयो है। हुन्छ, कविता लेख्नु चाहिँ कस्तो व्यक्तित्व भएको, कस्तो गुण भएको मान्छेले चाहिँ कविता लेख्ने रहेछ नि, के रहेछ, के पाउनु भयो तपाईँले?
0: मेरो अनुसार चाहिँ कविता लेख्ने मान्छेहरू चाहिँ एकदमै भावुक हुनुपर्छ, अर्काको मर्म दुःख बुझ्ने त्यस्तो दिल, अब राम्रो हुन्छ नि, अर्काको दुःख बुझ्ने यस्तो भइरहेको छ, त्यस्तो छ भने अब त्यस्तो छ भने चाहिँ अब हामीले सक्छ कविता लेख्ने चाहिँ, त्यस्तो हुनुपर्छ जस्तो लाग्छ।
1: कोमल हृदय भएको, कोमल मन भएको, त्यस्तोहरूले चाहिँ कविता लेख्न सक्ने, अलिक भावनात्मक हुनु पर्यो, संवेदनशील हुनु पर्यो होला होइन, कविता लेख्न त्यस्तो व्यक्तिले मात्रै सक्ने भयो होला नि त। तपाईँमा चाहिँ यस्तो भावनाहरू कतिको उमेरदेखि चाहिँ आउनु थालेको नि? अब कविता लेख्नु भनेको त एउटा निकै ठुलै भावना चाहियो होला नि होइन, भावनाहरूलाई नै पन्नामा उतार्ने त होला कलमको माध्यमबाट, तपाईँलाई चाहिँ कहिलेदेखि त्यस्तो भावनाहरू आउनु थाल्यो?
0: म त्यही क्लास 7-8 हुँदादेखि नै मलाई त्यस्तै हुन्थ्यो, तर मैले कहिले कवितामा कलम चाहिँ चलाइन त्यतिखेर, तर पछि सबैकोबाट सहयोग पाउँदा, सबैले कविता भनेको सुन्दा, वाचन गरेको सुन्दाखेरि अत्यन्तै मन पर्थ्यो, अनि त्यो शब्द चाहिँ मेरो हृदयमा लाग्थ्यो, अनि त्यहाँदेखि म पनि त गर्न सक्छु भनेर मैले प्रयास गरेँ 9 आएर चाहिँ।
1: त्यसरी गर्नुभयो है, त्यसरी गरिराख्नु भएको छ, भविष्यमा पनि साहित्यपट्टि पनि बल गर्ने सोचमै हुनुहुन्छ, प्रतिस्पर्धा पनि गर्नुभयो है, पुरस्कारहरू त्यस्तो केही जित्नुभयो तपाईँले अहिलेसम्म?
0: हजुर, त्यही प्रतिस्पर्धा गर्दाखेरि

0: मैले जितेको छु अनि त्यो अभियानतिर पनि सधैँ जिति नै रहन्छु.
1: विद्यालयमा पनि त्यो साहित्यिक वातावरण छ कि छैन? विद्यालयमा तपाईँहरू त्यस्तो कविता कोर्न भर्खर पाइला टेक्नेहरूलाई हौसला दिने त्यस्तो के छ?
0: हजुर छ, त्यस्तो भइरहन्छ. र कसलाई रुचि छ आफ्नो, अब एसेम्ब्लीमा पनि गर्दा भयो, कुनै प्रोग्राम पनि अर्गनाइज गरिबस्नुहुन्छ अनि साल सालमा.
1: तपाईँ अब मेनुका बहिनी सानै हुनुहुन्छ नि त, होइन? यतिको उमेरमै तपाईँ समाजको कुन चाहिँ विषयपट्टि अति नै चिन्तित?
0: समाजमा चाहिँ त्यही पहिला त नारी सुरक्षा, होइन, नारी सुरक्षापट्टि प्रति, अनि दोस्रो त्यस्तो त मलाई केही छैन.
1: बेसी जस्तो नारीवादी कविता नै तपाईँले लेख्ने सोचमा हुनुहुन्छ है? कविता बाहेक अब कथा पनि छ, अरू विधा निबन्ध छ, त्योतिर तपाईँको झुकाव छ कि छैन?
0: त्योतिर पनि अहिलेसम्म चाहिँ मैले लेखेको छुइनँ, तर अब यो बोर्ड सकेर चाहिँ, मेरो इक्जाम सकेर चाहिँ म अवश्य गर्नेछु भन्ने सोच चाहिँ राखिरहेको छु अनि अवश्य गर्छु पनि.
1: गर्ने सोचमै हुनुहुन्छ है? श्रोताहरू, आजको कुराकानीमा हामी कुरा गरिरहेका छौँ सानी बहिनी कवियत्री मेनुका पौडेलजीसँग. उहाँसँग यति बेला हामी निकै रोचक साहित्यलाई लिएर कुराकानी गरिरहेका छौँ. हुन्छ बहिनी, फेरि पनि स्वागत जनाउन चाहे कार्यक्रममा म तपाईँलाई पुनः.
0: धन्यवाद.
1: हुन्छ, अब तपाईँले कविता नौडा त्यसबाट कोरिसक्नु भएको छ है, यो यात्रामा तपाईँलाई कसले साथ र सहयोग पुर्याउँदै आयो नि, अलिकति भनिदिनुहोस् न, कसको नाम सम्झिनुहुन्छ?
0: पहिला त मेरो गुरु भवानी सर, त्यहाँदेखि मेरो आमा बाबा, उहाँहरूले मलाई अत्यन्तै सहयोग गर्नुभएको छ र प्रेरणा दिनुभएको छ, अनि मेरो साथीहरूले पनि.
1: साथीहरू, घर परिवारबाट कतिको साथ सहयोग छ नि?
0: घर परिवारबाट जति चाहिँ मेरोमा कसैबाट सहयोग छैन, उहाँहरूले मलाई अगर प्रेरणा नदिनु भएको भए चाहिँ म आज पुग्ने पनि थिइनँ होला यो मुकाममा.
1: दिदीहरू पनि निकै पढ्नु भएको रहेछ, साहित्य लिएर नै उहाँहरूले अध्ययन गर्नुभएको रहेछ, उहाँहरूले सिकाउने गर्नुभएको छ कि छैन?
0: उहाँहरूले कविताहरूप्रति त्यतापट्टि त सिकाउनु हुँदैन, तर अब मलाई के चाहिन्छ, कसरी अब सहयोग मागे भने चाहिँ अब सिकाउनुहुने गर्छ, अनि केही चाहियो भने, केही बुझिनुहोस् भने भन, त्यसरी सहयोग गर्नुहुन्छ.
1: तपाईँ नेपालीलाई लिएर निकै रुचि राख्ने विद्यार्थी हुनुहुन्छ भनेपछि तपाईँको कक्षामा परीक्षामा पनि तपाईँको नेपालीमै उत्कृष्ट अङ्क आउँदो होला, के छ त्यस्तो?
0: नेपालीमा अब सानोमा त मैले अगाडि नै भनिसकेको छु, एकदमै नजान्ने थिएँ नेपालीमा चाहिँ, क ख ग घ पनि मलाई कक्षा छसम्म आउँदैन थियो. अनि जब भवनी सरले चाहिँ मलाई पढाउन थाल्नुभयो, उहाँले गर्दाखेरि मलाई नेपालीमा रुचि बढ्दै बढ्दै बढ्दै गयो, र अहिले चाहिँ कक्षा दसमा आएर पनि मेरो अत्यन्त राम्रो अङ्क आयो, र अब कक्षा बाह्रमा पनि राम्रै नै आउँछ होला भन्ने लाग्छ.
1: कक्षा बाह्रमा नेपालीमा सबैभन्दा बेसी अङ्क ल्याउने तपाईँको प्रयास होला नि त, होइन? हुन्छ मेनिकाजी, निकै राम्रो कुराकानी गरिदिनु भयो. लगभग हामी यति बेला कार्यक्रमको अन्त्यतिर पनि आइसकेका छौँ. जानुभन्दा अघि एउटा मिठो कविता सुनिदिउन, तपाईँको कलममा लेखिए कविता.
0: यो चाहिँ मैले एउटा फुललाई नारीसँग तुलना गरेर लेखेकी छु, र मेरो कविता चाहिँ यसरी सुरु हुन्छ. फुल मौनता भित्रको कविता, शान्त कुना बगैँचाको मुस्कुराउने नयन जस्तै, फुल उफ्रिन्छ तर स्वर छैन, बोल्दैन कहिले कसैसँग, रङ्गहरू बोकेर इन्द्रेणी जस्तै, नदेखाउला गर्व कहिले, तर सुगन्धले भरेको आकाश हर मुटु छुँदै जान्छ सजै, कसैले टिपेर पूजा गर्यो, कसैले चुडेर प्रेम भन्यो, कसैले भने यो मेरो हो, अनि बाँझो मनमा रङ्ग भरियो, तर फूल त चुपचाप पातहरूको गीत गाइरहेछ, कसैले नबुझेको पीडा मुस्कान भित्र लुकाई बाँचिरहेछ, ओइलिन्छ तर स्वर छैन, न गुनासो न अपेक्षा, फेरि अर्को बिहान आउँछ, फेरि उही सौन्दर्यको रेखा, चिसो युमा चिसिन्छ कहिले, घामले जलाउँछ कहिले, तर फुलिरहन्छ, कोमल बन्छ, आँधीको बीचमा पनि अडिन्छ जस्तै, माछाको आँखा झै चहकिलो, बालकको हाँसो झै निर्दोष, त्यो फुल बोल्दैन तर हजार भावनाको भुकेको छ कोसा, माया श्रद्धा सम्झना र बिछोड सबैको संकेत हो ऊ, कहिले काहीँ प्रेम पत्रको विचार, कहिले काहीँ प्रेम पत्रको विचार, कहिले चियानको मौन नि शब्द हो ऊ, ए फुल तिमी किन यति धेरै दिन सक्ने, के तिमीलाई थाहा छैन, तिमी सधैँ रहँदैनौ भन्ने, तर तिमी हाँस्छौ मुस्कुराउँछौ सारा पीडा बिर्सी, केवल एक पलको लागि भए पनि अरूको जीवन सङ्घारी, केवल एक पलको लागि भए पनि अरूको जीवन सङ्घारी। धन्यवाद।
1: निकै राम्रो लेख्नु भएछ है। हुन्छ मेनुकाजी, यति बेला हामी कार्यक्रमको लगभग अन्त्यतिर आइसकेका छौँ र जानुभन्दा अघि तमाम श्रोतावर्ग, विशेष गरी युवा श्रोतावर्ग, तपाईँहरू जस्तै युवाहरूलाई तपाईँ के सन्देश छोड्न चाहनुहुन्छ नि जानुभन्दा अघि?
0: अहिलेको युवाहरूलाई त अब धेरै त भन्नु त केही छैन, तर अब उहाँहरूले जे जे अपर्च्युनिटी पाउनुहुन्छ त्यसलाई चाहिँ आफूले स्वीकार गर्दै हुन्छ नि, म सक्दिनँ भनेर चाहिँ कहिले नठानिकन चाहिँ म गर्छु म सक्छु भन्दै अगाडि बढ्नुहोस् होइन। अब जस्तै अपर्च्युनिटी आए पनि आफूले गर्नुहोस् म सक्छु भन्ने हौसला लिएर,
1: आफू सामु आएको मौकालाई नगुमाऊ भन्ने सोच राखेर अघि बढाउँ, हौसला राखौँ आफूमा भन्ने राम्रो विचार राखिदिनु भयो र हाम्रो निम्तोलाई स्वीकारेर कुराकानीको लागि आइदिनु भयो, त्यसको लागि धेरै धेरै धन्यवाद मेनुकाजी। श्रोताहरू, आजको कुराकानीमा हामीले मेनुका पौडेलजीसँग कुराकानी गर्यौँ, जो सानी बहिनी एक कवियत्री, भर्खर भर्खर उहाँले यो कविताको क्षेत्रमा पाइला टेक्न सुरु गर्नु भएको भए पनि निकै राम्रो कविताहरू उहाँले लेख्न थालिसक्नु भएको रहेछ। आशा राख्छौँ उहाँसँग गरिएको कुराकानी पक्कै पनि तपाईँहरूको लागि जानकारीमूलक अनि फलदायी रह्यो र यस्तै जानकारीमूलक अनि फलदायी कुराकानी लिएर फेरि पुनः अर्को साता उपस्थित हुने नै छौँ। तबसम्मका लागि म बलराम बुजेल बिदा माग्छु। हवस् त, नमस्ते, शुभरात्री।

0: निर्वाचन आयोग भारत सरकारको निर्देश अनुसार सिक्किममा एसआईआर अर्थात मतदाता सूचीमा विशेष सघन पुनरावलोकन कार्य जारी रहेको छ।
1: गत 30 मईदेखि 28 जून 2026 सम्म बीएलओहरूले घर घरमा गएर इन्युमेरेशन फर्म वितरण अनि संकलन गर्नेछन्।
0: सबै मतदातालाई आफ्नो फोटो सहित फारम राम्ररी भरेर समयमा नै बुझाउने अनुरोध छ।
1: 1 जुलाई 2026 सम्म 18 वर्ष पुग्ने योग्य मतदाताहरूले पनि फर्म 6 बुझाउन सक्नेछन्।
0: फारम ईसीआईएनईटी एप अथवा भोटर पोर्टल मार्फत अनलाइन पनि बुझाउन सकिन्छ।
1: राज्य चुनाव आयोग सिक्किम सरकारद्वारा जनहितमा जारी।
2: श्रोताहरूले यतिन्जेल सुन्दै हुनुहुन्थ्यो कार्यक्रम युवावाणी, र अब मनोरञ्जन गराउँ केही आधुनिक नेपाली गीत सुनेर। त स्वीकार्नुहोस् यो पहिलो गीत कलाकार अनमोल गुरुङको आवाजमा।

मीडियम वेभको 213.67 मीटर तदनुसार 1404 किलोहर्जमा हामी आकाशवाणी गान्तोकको बेलुकी प्रसारण सेवाबाट बोलिरहेका छौं। यसका साथै श्रोताहरूले हाम्रो यस प्रसारणलाई 103 मेगाहर्ज एफएम कञ्चनजंघा साथै न्यूज अन एआईआर मोबाइल एप मार्फत पनि सुनिरहनु भएको छ। श्रोता, हाम्रो स्टुडियोको घड़ी अनुसार अहिले 8:05 भइरहेको छ र अब समय भएको छ कार्यक्रम गीत गजलको। यस कार्यक्रममा आज हामी लिएर आएका छौं कलाकार रफिक सागर र रहीम शाहको स्वरमा केही गीतहरू। त श्रोता, मनोरञ्जन गरौं रफिक सागरको स्वरमा यो पहिलो गीत।

गीत गजल कार्यक्रममा यहाँहरूले सुन्दै हुनुहुन्थ्यो कलाकार रहीम शाहको आवाजमा सजिएको गीत। श्रोता, अब फेरि लिएर आएका छौं सोही कलाकारको स्वरमा यो अघिल्लो गीत। त श्रोता, स्वीकार्नुहोस् यो प्रस्तुति।

त श्रोता, कार्यक्रम गीत गजल अन्तर्गत लिएर आएका छौ यो अघिल्लो प्रस्तुति कलाकार रफिक सागरको स्वरमा। त श्रोता, मनोरञ्जन गरौं यो अघिल्लो गीत सुनेर।

हवस्त श्रोता, यसै गीतको साथमा कार्यक्रम गीत गजलको निर्धारित समय यही पूरा हुँदछ। हामी आकाशवाणी गान्तोकको बेलुकी प्रसारण सेवाबाट बोलिरहेका छौं।

0: निर्वाचन आयोग भारत सरकारको निर्देश अनुसार सिक्किममा एसआईआर अर्थात मतदाता सूचीमा विशेष सघन पुनरावलोकन कार्य जारी रहेको छ।
1: गत 30 मईदेखि 28 जून 2026 सम्म बीएलओहरूले घर घरमा गएर इन्युमेरेशन फर्म वितरण अनि संकलन गर्नेछन्।
0: सबै मतदातालाई आफ्नो फोटो सहित फारम राम्ररी भरेर समयमा नै बुझाउने अनुरोध छ।
1: 1 जुलाई 2026 सम्म 18 वर्ष पुग्ने योग्य मतदाताहरूले पनि फर्म 6 बुझाउन सक्नेछन्।
0: फारम ईसीआईएनईटी एप अथवा भोटर पोर्टल मार्फत अनलाइन पनि बुझाउन सकिन्छ।
1: राज्य चुनाव आयोग सिक्किम सरकारद्वारा जनहितमा जारी

0: 说最近刚都过来整体搬家的。
1: हामी आकाशवाणी गान्तोकको बेलुकी प्रसारण सेवाबाट बोलिरहेका छौं। हाम्रो स्टुडियोको घड़ी अनुसार 8:31 भइसकेको छ र अब प्रस्तुत छ कार्यक्रम सुर संसार अन्तर्गत कलाकार अनिता सेनद्वारा यो प्रस्तुति।

श्रोताहरूले यतिन्जेल सुन्दै हुनुहुन्थ्यो कलाकार अनिता सेनद्वारा शास्त्रीय गायन ठुम्री। अब केही क्षणमा सुन्नुहुनेछ आकाशवाणी दिल्ली केन्द्रबाट हिन्दी भाषामा समाचार। केही क्षण प्रतीक्षा गर्नुहोला।

मीडियम वेभको 213.67 मिटर तदनुसार 1404 किलोहर्जमा हामी आकाशवाणी गान्तोकको बेलुकी प्रसारण सेवाबाट बोलिरहेका छौं। यसका साथै श्रोताहरूले हाम्रो यस प्रसारणलाई 103 मेगाहर्ज एफएम कञ्चनजंघा र मोबाइल एप न्यूज अन एआईआर मार्फत पनि सुनिरहनु भएको छ। श्रोता, समय यस बेला हाम्रो स्टुडियोको घड़ी अनुसार रात्रिको 10 बजिरहेको छ र अब यहाँहरूलाई मनोरञ्जन गराउनेछौ विभिन्न कलाकारहरूको आवाजमा सजिएका हिन्दी फिल्मी गीतहरू सुनाएर। त श्रोता, सुनौ यो पहिलो गीत गायक कलाकार अलका याग्निक र अभिजीतको आवाजमा चलचित्र राजबाट।

आउनुहोस् श्रोता, अब कार्यक्रमलाई अघि बढाउँदै सुनौ यो अघिल्लो गीत। फिल्म चेन्नई एक्सप्रेसबाट कलाकार अरिजित सिंह, सुनिधि चौहान र नीति मोहनको आवाजमा।

आकाशवाणी गान्तोकको बेलुकी प्रसारण सेवामा श्रोताहरूले अहिले सुन्दै हुनुहुन्छ विभिन्न कलाकारहरूको आवाजमा हिन्दी फिल्मका गीतहरू। त यसै क्रममा यो अघिल्लो गीत लिएर आएका छौं कलाकार लता मंगेशकर र अमित कुमारको आवाजमा फिल्म लभ स्टोरीबाट। त श्रोता स्वीकार्नुहोस् यो प्रस्तुति।

श्रोता प्रस्तुत गीत सुन्दै हुनुहुन्थ्यो फिल्म लभ स्टोरीबाट कलाकार लता मंगेशकर र अमित कुमारको आवाजमा। हिन्दी फिल्मी कार्यक्रम अन्तर्गत श्रोताहरूलाई मनोरञ्जन गर्न गइरहेका छौं। यो अघिल्लो गीत फिल्म उमराव जानबाट कलाकार आशा भोसलेको स्वरमा।

यस कार्यक्रमलाई अघि बढाउँदै सुनौ यो गीत गायक कलाकार अतिफ असलमको आवाजमा चलचित्र अजब प्रेम की गजब कहानीबाट।

हिन्दी फिल्मी संगीतको कार्यक्रमलाई सुनेर बस्नुहुने सम्पूर्ण श्रोताहरूमा आजको हाम्रो यो अन्तिम प्रस्तुति कलाकार जगजीत सिंहको आवाजमा फिल्म अर्थबाट

हवस्त श्रोता, प्रस्तुत गीतको साथमा आजलाई हिन्दी फिल्मी संगीतको कार्यक्रम यही समाप्त हुँदछ। हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौ। समय स्टुडियोको घड़ी अनुसार रात्रिको 10:30 भइरहेछ र यसैको साथ आजको तेस्रो अधिवेशनमा समावेश सम्पूर्ण कार्यक्रमहरू यही समाप्त हुँदछ। भोलि बिहान 6:30 प्रातकालीन अधिवेशन अन्तर्गत विभिन्न कार्यक्रमहरूको साथमा उपस्थित हुने नै छौ। आजलाई सम्पूर्ण आकाशवाणी गान्तोक परिवारलाई विदा दिनुहोस्। नमस्कार, शुभरात्री, जय हिन्द।